जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजीसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

गुड मर्निङ, यो नोबेल इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडद्वारा सञ्चालित किङडम भोइस एफएम रेडियो 102.1 मेगाहर्जको बिहानी प्रसारण हो। आजको हाम्रो बिहानी प्रसारणमा तपाईँलाई स्वागत छ। बिहान शुरू भएको आजको हाम्रो प्रसारण आज राति 9 बजीसम्म रहनेछ। लाइफ इज ब्युटिफुल, जीवन सुन्दर छ, आजको दिनलाई अर्थपूर्ण बनाउनुहोस्। अब हामी तपाईँलाई हाम्रो नियमित प्रसारणतर्फ लैजानेछौं।

0: बालिका बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
2: म हौ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
9: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
3: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
9: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
3: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
9: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

पर्छ एन्टिक। अहिले बिहानको 6 बजे तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdom.com.nb आशाको आवाज।

0: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
1: Where do we begin?
0: With international news you can trust, BBC News.
1: Journeys into the heart of global events.
0: And voices from around the globe.
2: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
0: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना.
4: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एण्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ.
3: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म. प्रवेश परीक्षा 2083 भाद्र 31 गते.
4: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुल्चोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ.
3: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं.
4: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन फोन नम्बर 056-421-2061-596-617
3: मोबाइल 98550-6678 98550-6679 98511-62594 98510-5422-4
5: हिमालको हिउँ पग्लदैछ, मुहानहरू सुक्दैछन्. जलवायु परिवर्तनमा हाम्रो मौनताले हिमाल नै झुक्दैछन्.
6: बाढीको बेगले प्रलयको बिगुल बजाइसक्दा पनि, भावी नभई यही पुस्तालाई बगाइसक्दा पनि हाम्रो मौनता कहिलेसम्म?
5: ताजा पृथ्वी, ताजा दायित्व. जलवायु न्यायमा सामूहिक ऐक्यबद्धता र खबरदारीका लागि यही भाद्र 30 र 31 गते राज्यका 753 स्थानीय तहको सहभागितामा निलगिरी हिमालको काख, काली गण्डकीको तट, मोक्ष भूमि जोमसोम मुस्ताङमा आयोजना हुने घरबझोङ जलवायु परिवर्तन सम्मेलन 2083मा सहभागी बनौ.
6: आयोजक घरबझोङ गाउँपालिका जोमसोङ मुस्ताङ.
5: स्थानीय तहको जिम्मेवारी जलवायु न्यायका लागि साझेदारी.
6: घरबझोङ घोषणा पत्र जारी गरौं, जलवायु न्यायको नेतृत्व गरौं.

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: काया कैरनमा अब खबरको सिलसिला, शुरूमा सड़क बारेको खबर। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका 3 शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग खुलाउने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका 3 ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागकै अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय, भैरवगण तथा इन्जिनियरिङ प्राविधिकको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागडुंगा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरिएको छ। निर्माण कार्य योजना अनुसार अघि बढ़े कृष्णवीर खण्ड अबको 3 दिनभित्रमा यातायात चल्नका लागि पूर्ण रूपमा तयार हुने उहाँले बताउनु भएको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकको खबर अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। यस्तै सरकारले गल्छी र स्वागढ़ी सड़कको अस्थायी ट्र्याक खोल्ने कामलाई तीव्र बनाएको छ। भोटेकोशी बाढ़ीले कटान गरेका ठाउँमा ट्र्याक खोल्ने काम भइरहेको र दशैं अगाडि नै रोसुवागढ़ी नाका जोड्ने लक्ष्य राखिएको सड़क विभागले जनाएको छ। धादिङको गल्छीदेखि धुन्ची हुँदै रोसुवागढ़ी नाका जोड्ने सड़कको दूरी 108 किलोमिटर छ। गल्छीबाट मैलुङ हुँदै रोसुवागढ़ी नाका जाँदा भने 82 किलोमिटर मात्र पर्छ। मैलुङ स्यापुरवेशी खण्डमा हिउँदमा मात्र गाड़ी गोड्थे। यो खण्डको 19 किलोमिटरमा स्तर उन्नतिका लागि ठेक्का भए पनि मैनाचुली कन्स्ट्रक्सनले काम नगरेपछि ठेक्का तोड़िएको थियो। नयाँ ठेक्का गर्न सूचना निकाल्ने अन्तिम तयारी हुँदा बाढ़ीले पूरै सड़क नै बगाएको सड़क विभागले जनाएको छ। गल्छी रोसुवागढ़ी सड़कको ट्र्याक धमाधम खोलिँदै दशैं अघि रोसुवागढ़ी नाका जोड़िने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच गएको लेन्दे खोलामा आएको बाढ़ीले नुवाकोटका दर्जनौ पुल बगाउँदा त्रिशुली नदी ओरपर को समस्या भएको थियो र सदरमुकामसहित त्रिशुली पारीका क्षेत्र र तादी हुँदै गल्छीसम्मको सड़क सम्पर्क 2 हप्तासम्म अवरूद्ध भएकोमा अहिले बेलीब्रिज निर्माण गरी यातायात सञ्चालनमा ल्याइएको छ।
2: 2072 साल वैशाख 12 को गोर्खा भूकम्प यता भदौको 10 गतेसम्म भोटेकुसी बाढ़ीको असरसम्म आइपुग्दा 11.5 वर्षमा प्राकृतिक विपदमा झण्डै 15,000 व्यक्तिको ज्यान गएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा 56,357 विपदका घटना भएकामा 14,825 को ज्यान गएको हो। विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 कम्तीमा 18 प्रकारका घटनालाई प्राकृतिक विपत्ति भनेको छ। 2072 यता यही भदौ 16 गतेसम्म 56,357 विपदजन्य घटना भएका छन्। यद्यपि प्राधिकरणको पोर्टलमा शुरूआती वर्षका कतिपय घटनाका विवरण तथा तथ्याङ्क भने अध्यावधिक भएका छैनन्। कोविड 19 महामारीमा ज्यान गुमाउनेको तथ्याङ्क पनि यसमा समावेश गरिएको छैन। प्राकृतिक विपत्तिको जोखिम न्यूनीकरणको पूर्व तयारीमा सरकारले यथोचित ध्यान नदिँदा पनि पछिल्ला वर्षहरूमा घटना बढ्न थालेका हुन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डाक्टर प्रकाश पोखरेल नेपालमा पछिल्लो वर्ष विपदको आवृत्ति र प्रवृत्तिमा परिवर्तन आएको बताउनुहुन्छ। विपदहरू छिटो छिटो आउन थाले र विपदको मापन पनि ठूलो हुन थाले। उहाँले भन्नुभयो, यस्तो हुनमा जलवायु परिवर्तनले भूमिका खेलेको छ। हाम्रो भौगोलिक अवस्था पनि अर्को प्रमुख कारण रहेको उहाँको भनाइ छ। 2072 को भूकम्प यता प्राकृतिक विपदमा मात्रै झण्डै 15,000 ज्यान गुमाए नयाँ पत्रिकामा खबर छ।
1: कांग्रेसको आसन्न 15 महाधिवेशनमा पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का पक्षका नेताहरू सहभागी हुने भएका छन्। माग सम्बोधन गर्न सभापति गगन थापाको टोली प्रतिबद्ध भएपछि महाधिवेशनमा सहभागी हुन खड्का पक्ष तयार भएको हो। खड्का पक्षको माग सम्बोधन गर्न सभापति थापाले आज केन्द्रीय कार्य सम्पादन समितिको बैठक समेत बोलाउनु भएको छ। खड्काले पूर्व सभापति शेरबहादुर देउवा, नेता शेखर कोइराला पक्ष समेतको सहमतिमा पार्टीको सम्पूर्ण एकताका लागि भन्दै 8 बुधी माग गएको वैशाख दोस्रो हप्ता सभापति गगन कुमार थापालाई पठाउनु भएको थियो। अर्का नेता शेखर कोइराला भने अझै निर्णयको अवस्थामा पुगिसक्नु भएको छैन। कोइरालाले पूर्व सभापति शेरबहादुर देउवा एकतामा जान तयार नभएपछि आफू पनि तटस्थ बस्ने मनस्थिति बनाएको बताउनु भएको छ। पूर्व सभापति देउवाले सर्वोच्च अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दाको अन्तिम निर्णय पर्खने बताउँदै आउनु भएको छ। यसैबीच कांग्रेसका पूर्व सभापति देउवा पक्षले समानान्तर महाधिवेशनका लागि जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउन थालेको छ। देउवा पक्ष असोज 15देखि महाधिवेशनमा होमिँदैछ। देउवा पक्षको सचिवालय समन्वय समितिले हिजो विज्ञप्ति मार्फत महाधिवेशन तयारीका लागि जिल्ला संघीय निर्वाचन क्षेत्र प्रदेश सभा निर्वाचन क्षेत्र पालिका र वडा अधिवेशन तयारी समितिहरू असोज 3 भित्र गठन गरिसक्ने जनाएको छ। असोज 15 वडा र त्यसपछि पालिका तथा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा अधिवेशन गर्ने उसको तयारी छ। मंगिरको 21देखि 23 गतेसम्म काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने निर्णय रहेको छ। खड्का पक्षका नेता महाधिवेशनमा भाग लिने, देउवा समानान्तर महाधिवेशनतिर, शेखर तटस्थ बस्ने शीर्षकको खबर कान्तिपुर दैनिकले छापेको छ। काया कैरनमा गाँठका कुरा श्रृंखला अन्तर्गत पैसाको वास्तविक अर्थ र कामको कुरासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: थोरै बचत धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा। नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्षसम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने। यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-597-1222 कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
6: भर्ना खुल्यो।
7: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
8: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
7: फोन नम्बर 01-5670-924, 5670-925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णवीरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्रयाकमा पनि धमाधम काम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए, भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन, कांग्रेसमा खण्डका पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ लगायतका खबर प्रस्तुत गर्यौं।
2: अब बाँकी प्रसंग।
3: गाँठका कुरा।
2: तपाईंको खल्तीमा भएको 1,000 नोट निकाल्नुहोस् त। अब सोच्नुहोस्, यो कागजको मूल्य 1,000 रूपियाँ कसरी भयो? कागज त कागज नै हो, तर तपाईँ पसलमा जानुहुन्छ, 1,000 नोट दिनुहुन्छ, पसलवालाले सामान दिन्छन्। किन? किनभने दुवैलाई विश्वास छ, यो नोट अरूले पनि स्वीकार गर्छन्। उज्यालोको युट्यूब च्यानल, उज्यालो अनलाइन र फेसबुकमा पनि हेर्न, सुन्न र पढ्न सकिने गाँठका कुरा श्रृंखलाको चौथो भागमा पैसाको वास्तविक अर्थ र कामको नाली बेली प्रस्तुत गर्दै हुनुहुन्छ साथी मिलन तिमिल सिन्हा।
4: पैसा विश्वास हो, तर यहाँ फेरि अर्को प्रश्न आउँछ, यो विश्वासको जग के हो त? यसलाई बुझ्न तीनवटा तथ्य हेरौं। पहिलो, राज्य र केन्द्रीय बैंक, सरकार र राष्ट्र बैंकले मन लागे जति जथाभावी नोट छाप्न पाउँदैनन्। जति नोट छाप्ने हो त्यति बराबरको वास्तविक सम्पत्ति, जस्तै सुन, चाँदी, विदेशी मुद्रा वा सरकारी ऋण पत्र राष्ट्र बैंकको ढुकुटीमा सुरक्षित हुनुपर्छ। कुनै पनि देशको नोट वा पैसाको मूल्य राज्यको कानून, केन्द्रीय बैंक प्रतिको विश्वास, अर्थतन्त्रको क्षमता र मानिसले त्यसलाई स्वीकार गर्ने सामूहिक विश्वासमा टिकेको हुन्छ। नोटलाई मानिसले विश्वास गर्ने अर्को जग हो देशको साख र कानून। नोटमा गवर्नरको हस्ताक्षर हुन्छ, त्यो हस्ताक्षरले कागजको मूल्य बढ़ाएको भने होइन। यसले के जनाउँछ भने यो मुद्रा राज्यको कानूनी र संस्थागत व्यवस्थाभित्र जारी भएको हो। अर्थात तपाईंले देखाउने नोटमा एउटा कागज मात्र होइन, पूरा मौद्रिक प्रणालीको विश्वास उभिएको हुन्छ। यति कुरा गरेपछि तपाईंलाई लाग्यो होला, अमेरिकी डलरलाई संसारले किन र कसरी अरू देशका मुद्रा भन्दा धेरै विश्वास गरेको होला? दोस्रो विश्वयुद्धपछि बनेको विश्वव्यापी आर्थिक प्रणालीले डलरलाई अन्तर्राष्ट्रिय मौद्रिक व्यवस्थाको केन्द्रमा पुर्यायो। अमेरिकी समर्थक देशले डलरलाई कारोबार गर्ने मुद्रा मान्ने निर्णय गरे। डलरको भूमिकाले कानूनी मान्यता पायो। डलरको नियमन गर्ने अमेरिकी संस्था फेडरल रिजर्भ पारदर्शी, शक्तिशाली र विश्वासिलो हुँदै गयो। अमेरिकी डलर थप सर्वस्वीकार्य हुँदै गयो। हिजो आज संसारका व्यापारी, बैंक र अन्तर्राष्ट्रिय कारोबारमा अमेरिकी डलर सबैभन्दा विश्वासिलो मुद्रा भएको छ। त्यसैले पैसाको शक्ति केवल नोटमा लेखिएको अंकमा हुँदैन, पैसाको शक्ति त्यसलाई स्वीकार गर्ने मानिस, नियमन गर्ने संस्था र त्यस पछाडि रहेको अर्थतन्त्रको अवस्थाको विश्वासमा हुन्छ। अब कुरा गरौं पैसाले के काम गर्छ। पहिलो, विनिमयको माध्यम। तपाईसँग धान छ, जुत्ता चाहियो, तर जुत्ता बेच्नेसँग धान नचाहिन सक्छ। पैसाले यो समस्या हटाइदियो, धान बेच्नुहोस्, पैसा लिनुहोस्, त्यही पैसाले जुत्ता किन्नुहोस्। दोस्रो, मूल्य नाप्ने साधन। घर 50 लाख, मोटरसाइकल 3 लाख, चामल किलोको 100 रूपियाँ, पैसाले फरक फरक वस्तुको मूल्य एउटै भाषामा बताइदिन्छ। तेस्रो, मूल्य सञ्चय गर्ने साधन। आज कमाएको पैसा भोलिका लागि राख्न सकिन्छ। त्यसैले वास्तविक अर्थमा पैसा भनेको वस्तु र सेवाको मूल्यलाई व्यक्त गर्ने, साटफेट गर्न सजिलो बनाउने र आजको मूल्यलाई भविष्यसम्म लैजाने एउटा सामाजिक तथा आर्थिक व्यवस्था हो। हिजो पैसा सिक्का थियो, पछि कागज भयो, बैंकमा पुग्दा खाताको अंक भयो, आज मोबाइलको स्क्रीनमा देखिने अंक भएको छ। रूप फेरियो तर आधार उही रह्यो, विश्वास। गाँठका कुराको अर्को श्रृंखलामा पैसा कसरी कमाउने, सिपबाट, श्रमबाट, व्यवसायबाट कि लगानीबाट? पैसा कमाउने बाटो खोज्दै गाँठका कुराको अर्को भागमा फेरि भेटौंला। तर आज गाँठका कुरा सुनेपछि तपाईँका मनमा लागेको कुरा हामीलाई पनि भन्नुहोस् है।
1: गाँठका कुरा श्रृंखलापछि फेरि पनि खबरकै सिलसिला। यस वर्षको तीज पर्व आजदेखि शुरू भएको छ। आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ। दरलाई तीजको व्रतको पूर्व तयारीको रूपमा पनि लिइन्छ। भोलिको तीजमा व्रत बस्नुपर्ने भएकोले दरका रूपमा सात्विक पदार्थ खानुपर्छ भन्ने मान्यता छ। विशेष गरी दूधबाट बनेका परिकार, खीर, ढकनी, गुतपाक र मिठाई जस्ता परिकार खाइन्छ। दरले व्रतका दिन अडिलो बनाउँछ भन्ने मान्यता छ। दर खाने समय भने ठाउँ अनुसार फरक फरक छ। कतै बेलुका अरू चीज नखाई दर खाने चलन छ भने कतिपय ठाउँमा पहिला खाना खाएर मध्यरातमा दर खाने गरिन्छ। धेरै चिल्लो, पिरो, गुलियो र मसलेदार परिकार दरका रूपमा खाँदा त्यसले स्वास्थ्यमा नराम्रो असर गर्ने भएकोले ध्यान दिन पोषणविदको सुझाव छ। भोलि हरितालिका तीज पर्व र पर्सि ऋषि पञ्चमी परेको छ।
2: सिराहामा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहभागी कार्यक्रममा विवाद भएको छ। औरही गाउँपालिकाको शिक्षा शाखाले हिजो पाठ्यक्रमका लागि सुझाव संकलन कार्यक्रम आयोजन गरेको थियो। प्रमुख अतिथिका रूपमा सहभागी मन्त्री पोखरेल बोल्दा बोल्दै विवाद भएको हो। कार्यक्रममा मन्त्री पोखरेल सहित प्रतिनिधि सभाका सांसद शिव यादव, पुरूषोत्तम यादव, जिल्ला समन्वय समिति सिराहाका सभापति दिनेश महतो तथा गाउँपालिकाका जनप्रतिनिधि लगायत सहभागी थिए। सम्बोधनका लागि गाउँपालिकाका अध्यक्ष शिवजी यादव पछि ढिलो आइपुगेका मन्त्री पोखरेललाई सिधै माइक दिएपछि जिल्ला समन्वय समितिका सभापति महतोले बीचमै गुनासो गर्नुभयो। विवाद चर्किएपछि मन्त्री पोखरेल बोल्न छाडेर सुरक्षाकर्मीको सहयोगमा कार्यक्रम स्थलबाट हिँड्नु भएको थियो। कान्तिपुरमा खबर छ।
1: कहाया कैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: कृषि मन्त्र नार्कसँग
5: बाढ़ीका कारण मरेका पशु पक्षी कुहिएर सरुवा रोग र महामारी फैलन सक्ने जोखिम हुने भएकाले मरेका पशु पक्षीलाई खुला ठाउँ, बस्ती र पानीको मुहान भन्दा कम्तीमा 50 मिटर टाढा र कम्तीमा 3 फिट पुरिने गरी गहिरो खाल्डो खनेर चुना वा भिर्कोन छर्किएर गाड्नुहोस्।

0: एकमात्र डीटीएच सेवा
1: डिश होम खुशीको कनेक्शन।
2: बाढी र डुबानबाट बच्न के गर्ने?
3: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने। खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्।
2: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनौ।
3: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ।
2: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ।
3: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ।
2: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ, तर विदेशमा ज्यान गुमाएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै छैन। नेपालबाट हरेक वर्ष लाखौं नागरिक रोजगारीका लागि विदेश जान्छन्। पछिल्लो एक वर्षमै झण्डै 7,92,000 नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका थिए। तीमध्ये झण्डै दुई तिहाई खाड़ी देश गएका थिए। 88,000 भन्दा बढ़ी युरोपतर्फ गएका छन्। यस तथ्याङ्कमा भिजिट वा विद्यार्थी भिसामा विदेश जानेहरू भने समावेश छैनन्। 2000 दशकको शुरूतिर वार्षिक 1 खर्ब रूपियाँ भन्दा कम रहेको रेमिट्यान्स 2014 आइपुग्दा 5 खर्ब नाग्यो। 2024 14 खर्ब रूपियाँ पुगेर कृतिमानी राख्यो। गएको आर्थिक वर्षमा यो 37.1% बढ़ेर 23.26 अर्ब रूपियाँ पुगेको थियो, जुन चालू आर्थिक वर्षका लागि सरकारले ल्याएको 21.34 अर्ब रूपियाँको कुल बजेट भन्दा धेरै हो। यसरी रेमिट्यान्स पठाउने श्रमिक मध्य कसैको विदेशमा ज्यान गयो भने सब नेपाल ल्याउने जिम्मेवारी कसको हो भन्ने विषय भने अझै अस्पष्ट छ। 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर। कान्तिपुर दैनिकमा खबर छ।
4: अब विदेशको खबर। भारतको नयाँ दिल्लीमा चलिरहेको ब्रिक्स शिखर सम्मेलनले विश्व शान्ति, बहुपक्षीय सहकार्य र विकासशील राष्ट्रहरूको आवाजलाई बलियो बनाउनुपर्नेमा जोड़ दिएको छ। भारतको अध्यक्षतामा भएको सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले नयाँ दिल्ली घोषणा पत्र जारी गर्दै बहुपक्षीय विश्व व्यवस्थालाई थप सुदृढ़ बनाउने प्रतिबद्धता जनाएका छन्। घोषणा पत्रमा राजनैतिक तथा सुरक्षा, आर्थिक तथा वित्तीय र सांस्कृतिक तथा जनस्तरीय क्षेत्रमा सहकार्यलाई थप मजबूत बनाउने उल्लेख गरिएको छ। ब्रिक्स नेताहरूले पूर्वमा बढ़दो तनाव र युक्रेन युद्धप्रति गम्भीर चिन्ता व्यक्त गर्दै विवादको कूटनैतिक र शान्तिपूर्ण समाधानमा जोड़ दिएका छन्। संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको अनुमति बिना लगाइने एकपक्षीय प्रतिबन्धप्रति पनि ब्रिक्सले असहमति जनाएको छ। त्यस्तै जलवायु परिवर्तन, ऊर्जा सुरक्षा र न्यायपूर्ण ऊर्जा संक्रमणलाई पनि सम्मेलनले प्राथमिकतामा राखेको छ। विकासशील राष्ट्रहरूका लागि जीवाश्म इन्धन अझै महत्वपूर्ण रहेको उल्लेख गर्दै ऊर्जा संक्रमण समावेशी र न्यायपूर्ण हुनुपर्नेमा जोड़ दिएको भारतीय संचार माध्यमहरूले जनाएका छन्। ब्रिक्सले युरोपेली संघको कार्बन सीमा कर संयन्त्रलाई संरक्षणवादी उपायका रूपमा आलोचना गरेको छ। सम्मेलनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चीनिया राष्ट्रपति शी जिङपिङबीच द्विपक्षीय भेटवार्ता समेत भएको छ। भेटमा सीमा क्षेत्रमा शान्ति र स्थायित्व कायम गर्ने, व्यापार तथा बजार पहुँच बढ़ाउने, आपूर्ति श्रृंखला र आर्थिक सहकार्य विस्तार गर्ने लगायत विषयमा छलफल भएको छ। भेटलाई भारत चीन सम्बन्ध सुधारतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। सम्मेलनमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, चीनिया राष्ट्रपति शी, ईरानी राष्ट्रपति मसूद पेजेस्कियन, दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसा लगायत ब्रिक्स सदस्य राष्ट्रका नेताहरू तथा उच्च स्तरीय प्रतिनिधि सहभागी हुनुहुन्छ। हिजोदेखि शुरू भएको सम्मेलन आज पनि चल्नेछ।
5: अब केही खेल खबर। एसीसी प्रिमियर कप क्रिकेटको उपाधि जित्दै नेपाल दोस्रो पटक एक दिवसीय एसिया कपमा छनौट भएको छ। नेपालले मलेसियामा हिजो भएको प्रतियोगिताको फाइनलमा यूएईलाई 44 रनले हरायो। यो प्रतियोगिताको विजेता एक टोली मात्रै भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान सम्मिलित एसिया कप खेल्ने पाउने प्रावधान थियो। नेपाल विजेता बन्दै अर्को वर्ष बंगलादेशमा हुने तालिका रहेको एसिया कपमा छनौट भएको छ। यसअघि सन् 2023 घरेलु मैदानमा भएको यो प्रतियोगिताको फाइनलमा पनि नेपालले यूएईलाई 7 विकेटले पराजित गरी पहिलो पटक एसिया कप खेलेको थियो। फाइनल खेलेका नेपाल र यूएई इमर्जिङ टीम्स एसिया कपका लागि पनि छनौट भएका छन्। खेलकै अर्को प्रसंगमा नेपालमा पहिलो पटक भएको पुरूष फ्रेन्चाइज नेपाल भलिबल लीग एनभीएलको उपाधि अन्नपूर्ण स्पाइकर किंग्सले जितेको छ। हिजो बेलुका भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्णले उपाधि जितेको हो। उपाधिसँगै अन्नपूर्णले 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गरेको छ। अन्नपूर्णले 25-15, 25-20 र 25-18 को सेटमा जित निकाल्यो। अन्नपूर्ण लीग चरणमा शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको थियो। कर्णालीले भने प्लेअफमा काठमाडौँ रेड्सलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको हो। लीग चरणमा कर्णालीले अन्नपूर्णलाई 3-1 को सेटमा पराजित गरेको थियो, तर फाइनलमा अन्नपूर्णले त्यसको बदला लिँदै कर्णालीलाई सोझो सेटमा हराएर ऐतिहासिक उपाधि जित्न सफल भएको हो। पहिलो संस्करणको फ्रेन्चाइज नेपाल भलिबल लीगमा कुल 6 टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताको कुल पुरस्कार राशि 32,00,000 रूपियाँ रहेको छ।
4: अब केही खबर संक्षेपमा। देशका धेरै जसो पहाड़ी र हिमाली क्षेत्रमा पानी परेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो एक घण्टामा बैतडीमा सबैभन्दा धेरै 18.2 मिलिमिटर वर्षा मापन भएको छ। गैराती धेरै जसो पहाड़ी तथा हिमाली क्षेत्रमा मध्यम तथा थोरै ठाउँमा ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। सिन्धुपाल्चोक, कास्की, गोरखा, जुम्ला, उदयपुर, इलाम लगायतका क्षेत्रमा पनि मध्यमदेखि केही ठाउँमा ठूलो वर्षा भएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली तथा पहाड़ी भाग तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा पनि ठूलो पानी पर्न सक्ने अनुमान रहेको छ।
5: सरकारले मलेसियाको रोजगारीमा खड़ा गरिएको सिन्डिकेट भत्काउने गरी छानबिन तथा कार्यवाही प्रक्रिया अघि बढ़ाएको छ। नेपालका 25 म्यान पावर कम्पनीलाई मात्रै मलेसियाको रोजगारीमा श्रमिक पठाउने अधिकार दिने गरी खड़ा गरिएको सिन्डिकेट तोड्ने गरी आबद्ध कम्पनीमाथि छानबिन तथा कार्यवाही अघि बढ़ाएको हो। वैदेशिक रोजगार विभागले मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणालीमा आबद्ध नेपाली इजाजत पत्र प्राप्त वैदेशिक रोजगार व्यवसाय संस्थामाथि

0: को ठेक्का लिएर 14 वर्षसम्म काम नगर्ने ठेकेदार कम्पनीले 2 अर्ब रूपियाँ जरिवाना तिर्नुपर्ने भएको छ। 34.9 करोड रूपियाँमा निर्माण हुने गर्ने गरी कन्काई पुलको ठेक्का लिएको पप्पू महादेव खिम्तीजेवीले काम नगरी आयोजना अलपत्र पारेपछि ठेक्का रकमको 6 गुणा बराबर जरिवाना तिर्नुपर्ने भएको खबर नयाँ पत्रिकामा छ।
1: तीजकी चेली माइतीको आशा उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य मुख्य खबर फेरि एकपटक।
0: चट्टान ब्लास्टिङ गरेर अवरूद्ध कृष्णभिरको सड़क खोलिँदै गल्छी रसुवागढ़ी सड़कको ट्र्याकमा पनि काम धमाधम, दशैं अघि रसुवागढ़ी नाका जोड़िने।
1: 72 भूकम्प यता प्राकृतिक विपदमा झण्डै 15,000 जनाले ज्यान गुमाए। भौगोलिक अवस्था र जलवायु परिवर्तनको मुख्य भूमिका, पूर्व तयारीमा सरकारको ध्यान पुगेन।
0: कांग्रेसमा खड्गा पक्षका नेता महाधिवेशनमा भाग लिने, देउबा समानान्तर महाधिवेशनतिर नेता शेखर कोइराला अहिलेसम्म तटस्थ।
1: ब्रिक्स सम्मेलनद्वारा विश्व शान्ति र बहुपक्षीय सहकार्यमा जोड़, मध्य पूर्व तनाव र युक्रेन युद्धप्रति विश्व नेताहरूको गम्भीर चिन्ता।
0: र एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल दोस्रो पटक एसिया कपमा छनौट, पहिलो संस्करणको एनभीएल उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जित्यो।
1: र अन्त्यमा आजको कार्टुन, आशिष खनालले बनाउनु भएको पुरानो कार्टुन तीजका कतिपय गीत सुन्नै नसकिने खाले।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
1: ए के भयो, के को हल्ला खल्ला हो यो?
2: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
3: के सकिनु नि, गाउँमा सडक बने पनि बसाइ हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन?
1: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या?
3: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानी लिन 2 घण्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
2: हो त है, हामीले त ध्यानै नदिएको।
3: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
4: विकासका नाममा विनाश ननिम्त्याउ, नेपाल सरकार, विज्ञापन बोर्ड।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले बिहानको 7 बज्यो तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण जीवन छ सबै थोक छ जीवन छैन केही पनि छैन तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईंको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: इस्लामा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
2: हो र, होइन होला त्यस्तो त।
3: सोइता, तिमीहरूको के खास कस कुरा हुँदैछ? के भयो भन त?
4: के भएन मिस,
3: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
6: नेपाल सरकार विज्ञापन बोर्ड।

0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: अध्यारोमा एउटा सानो किरणको प्रतीक्षा। के तपाईँ आफ्नो जीवनको वास्तविक अर्थ र गन्तव्य खोज्दै हुनुहुन्छ? हामी सबैको एउटा बाटो छ, तर के त्यो बाटोले हामीलाई सत्यको नजिक पुर्याउँछ? परमेश्वरको अनुग्रह कतै टाढा छैन। रेस फर लाइफ यो केवल एउटा अध्ययन मात्र होइन, यो ख्रीष्टको प्रेममा गरिने एउटा साहसी र परिवर्तनकारी यात्रा हो। यो कार्यक्रम किङडम भोइस एफएमबाट साताको 3 पटक हरेक आइतबार बिहान 7 बजेदेखि 7:30 मंगलबार र शुक्रबार दिउँसो 3 बजेदेखि 3:30 सुन्न सक्नुहुनेछ। साथै आवाज नेपाली युट्युब, फेसबुक, वेबसाइट र स्पोटिफाईबाट साताको 24 घण्टा सुन्न हेर्न सक्नुहुनेछ। पवित्र आत्माको दोहोर्याईमा सत्य र मुक्तिको बाटोमा म नवल शिवाको तपाईँको साथमा हुनेछु।
2: आवाज नेपाली प्रस्तुत गर्दछ कार्यक्रम रिच फर लाइफ।
1: हामीलाई रेडियो फ्रिक्वेन्सीबाट सुनिरहनुहुने सम्पूर्ण श्रोताहरू र टेलिभिजन र सामाजिक सञ्जालका अन्य माध्यमहरूद्वारा संसारभरिबाट हामीलाई हेरिरहनुहुने सम्पूर्ण दर्शकहरूलाई आजको यो सिकाइको अर्को एपिसोडमा, अर्को श्रृङ्खलामा न्यानो स्वागत गर्दै ख्रिस्टीय अभिवादन टक्र्याउन चाहन्छु। जय मसीह। हजुर, हामी सदाझैं आज पनि हामी आत्मिक रूपमा कसरी वृद्धि हुने भन्ने विषयमा सिक्नेछौ र खास गरिकन आज हामी कठिन समयको विषयलाई अलिकति हेर्ने प्रयास गर्नेछौ। तपाईँ हामी सँगै बढौ। यहाँलाई स्वागत गर्दै एउटा सानो पुतलीको घटना यहाँहरूलाई बताएर म आजको सिकाइलाई अगाडि बढाउने अनुमति चाहन्छु। एक पटक एउटा केटाले एउटा पुतलीलाई घण्टौंसम्म त्यो कुकुनबाट बाहिर निस्कनको लागि संघर्ष गरिरहेको देख्दछ। उसले एकटक लगाएर हेर्छ अनि त्यो सानो त्यो पुतलीको बच्चा उसको त्यो कुकुनबाट बाहिर निस्कनलाई बहुत ठूलो संघर्ष गरिरहेको थियो। त्यसले एउटा सानो पुवाल त बनायो, तर त्यो पुवालबाट बाहिर निस्कनका लागि उसको शरीर चाहिँ निकै ठूलो थियो, कठिन हुन्थ्यो त्यहाँबाट निस्कनका लागि। र उसले त्यहाँबाट धेरै बेर संघर्ष गर्थ्यो अनि ऊ रोकिन्थ्यो, फेरि संघर्ष गर्थ्यो अनि फेरि रोकिन्थ्यो, अनि फेरि संघर्ष गर्थ्यो अनि फेरि रोकिन्थ्यो। यसरी यो घण्टौंसम्म यो प्रक्रिया चलिरहेको देखेर त्यो केटालाई एकदमै दया पलाएर आयो र उसले त्यो पुतलीको सानो बच्चालाई मद्दत गर्ने निर्णय गर्दछ। त्यस पछाडि उसले एउटा त्यो कैची ल्याउँछ र कैचीलाई प्रयोग गरेर उसले त्यो कुकुनलाई काटिदिन्छ, ताकि त्यहाँबाट सजिलै त्यो पुतलीको सानो पुतली भनौँ, पुतलीको बच्चा त्यहाँबाट निस्कन सकोस् भनेर। र त्यहाँ त्यो काँपिरहेको पुतली एकदमै त्यो संघर्ष गर्दा गर्दा जिउ शरीर एकदमै थाकेको अनि सानो बच्चा छ अनि त्यो काम्दै काम्दै त्यो त्यसबाट ऊ बाहिर निस्किन्छ। संघर्षबाट थाक्न लागेको एउटा सानो पुतलीको त्यो बच्चा चाहिँ त्यो कुकुनबाट निस्कदछ र त्यो पनि केटाले हेरिरह्यो। उसलाई थाहा थियो कि अब कुनै क्षणमा पुतलीले आफ्ना पखेटाहरू फिजाउनेछ र ऊ बिस्तारै त्यहाँबाट उडेर जानेछ। ऊ त्यो चाहिँ हेर्ने एकदमै लालायित भएर त्यो पुतलीलाई उसले हेरेर बस्दछ। तर वास्तवमा त्यस्तो भएन, तर त्यसको ठिक विपरीत भयो। तपाईँलाई बताऊ, वास्तवमा त्यो पुतलीले आफ्नो छोटो जीवनभरि आफ्ना ती सुकेका पखेटाहरू घिसार्दै घिसार्दै घिसार्दै बितायो। ऊ आफ्नो जीवन कालभरि उड्न सकेन, ऊ उडेन। जीवन पर्यन्त उति कलिला र ती कमजोर पखेटाहरूबाट घिस्रदै घिस्रदै घिस्रदै उसले आफ्नो जीवन लीला समाप्त गर्यो। के गल्ती भयो यहाँनिर, के बिग्रियो यहाँनिर? वास्तवमा केटालाई थाहा थिएन कि पुतलीको त्यो लामो र कठिन संघर्ष चाहिँ प्रकृतिले त्यसका पखेटाहरूलाई बलियो बनाउनको निम्ति दिएको हो। जसै उसले त्यहाँबाट संघर्ष गरेर मेहनत गरेर कडा परिश्रम गरेर त्यो कोकुनबाट ऊ निस्केर बाहिर आउँछ, त्यति बेला त्यो संघर्षले उसका पखेटाहरूलाई बलियो बनाउँछ भन्ने कुरा केटालाई थाहा थिएन। केटाले संघर्षलाई छोट्याइदिएको कारणले गर्दा पुतलीका पखेटाहरू उड्नका लागि योग्य भएनन्, ती चाहिँ कमजोर बने। यदि केटालाई थाहा भएको भए बाहिर निस्कने र त्यो संघर्ष गर्ने त्यो प्रक्रिया नै उसका लागि उड्ने कुराको त्यो शक्तिको विकास गर्ने हो, त्यो उड्ने शक्तिको विकासको एउटा माध्यम हो भनेर यदि केटालाई थाहा भइदिएको भए कति असल हुनेछ। यसको अर्थ हामी प्रत्येकका लागि बडो मार्मिक र हामीले बुझ्नै पर्ने लाग्दछ। यहाँलाई बताऊ, कहिलेकाहीँ परमेश्वरले हामीलाई धेरै कठिन र समस्याको माध्यमद्वारा कठिन परिस्थितिलाई चिर्दै गएको उहाँले चाहना राख्नुहुँदछ अथवा त्यस्तै परिस्थितिबाट गुज्रन दिनुहुन्छ। यसको अर्थ तपाईँ र म प्रत्येकका लागि के हुन सक्छ त? कहिलेकाहीँ परमेश्वरले हामीलाई धेरै कठिनको परिस्थितिबाट गुज्रन दिनुहुन्छ, समस्याको परिस्थितिबाट भएर गुज्रन दिनुहुन्छ, अभावको परिस्थितिबाट अशान्तिको परिस्थितिहरूबाट भएर गुज्रन दिनुहुन्छ उहाँले। प्रिय मित्रहरू, हामी संघर्ष गर्छौ र प्रार्थना गर्छौ, हामी उपासनामा बस्छौ र उहाँको सामिप्यतामा जाने प्रयास गर्छौ। परमेश्वर यो पीड़ा यो समस्या र यो संघर्ष हटाइदिनुहोस् भनेर हामी उहाँसँग बिन्तीभाव बिसाउँछौ, तर सायद कैयौं पटक परमेश्वरले हामीलाई त्यो संघर्षबाट हटाउन नसक्ने गरी धेरै प्रेम गर्नुहुन्छ। अब यहाँ अलिकति टेक्निकल कुरा लाग्न सक्छ हजुरलाई, समस्या नहट्न सक्छ भने त्यो परिस्थितिबाटै भएर गुज्रन जान दिनुहुन्छ प्रभुले कैयौं पटक। यहाँलाई बताऊ, हामीले यसलाई नबुझ्न सक्छौ तर अहिलेको संघर्ष नै पछिको उडानका लागि हाम्रो तयारी हुन सक्छ। अहिलेको अभाव, अहिलेको अशान्तिको परिस्थिति, अहिलेको संघर्षको परिस्थिति नै भोलिको दिनमा तपाईँ र मैले आत्मिक रूपमा मात्रै नभएर व्यवहारिक जीवनमा पनि त्यो एउटा उचाइ चुम्ने एउटा उडान भर्ने कुराको लागि तयारी हुन सक्दछ। के हामीले कहिल्यै त्यो दृष्टिकोणबाट हेरेका छौ? म आग्रह गर्दछु एकचोटि त्यो पर्सपेक्टिभले, त्यो दृष्टिकोणले हामीले त्यो परिवेशलाई त्यसरी नियाल्ने प्रयास गरौं। आउनुहोस् आज हामी यसै सन्दर्भमा परमेश्वरको वचनबाट छोटकरीमा केही कुराहरू हेरौं। म तपाईँको बीचमा दोस्रो कोरन्थीको पुस्तक एक अध्यायको तेह्रदेखि तीनदेखि एघार पदसम्मलाई प्रस्तुत गर्न चाहन्छु। हामी सबै सँगै सुनौ र हेरौं।
3: हाम्रा प्रभु येशू ख्रीष्टका परमेश्वर अनि पितालाई प्रशंसा होस्, जो करुणाका पिता अनि सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ, जसले हाम्रा सबै संकष्टहरूमा हामीलाई सान्त्वना दिनुहुन्छ, ताकि कुनै पनि संकष्टहरूमा परेकाहरूलाई हामीले परमेश्वरबाट पाएका सान्त्वनाबाट सान्त्वना दिन सकौं। किनकि जसरी हामी ख्रिस्टका कष्टहरूमा सहभागी हुन्छौ त्यसरी नै ख्रिस्टद्वारा हाम्रो सान्त्वनामा पनि वृद्धि हुन्छ। यदि हामी यातनामा पर्छौ भने यो चाहिँ तिमीहरूकै सान्त्वना र मुक्तिको निम्ति हो। यदि हामीले सान्त्वना पाउँछौ भने यो तिमीहरूकै सान्त्वनाको निम्ति हो, जसले हामीले भोगेका तिनै कष्टहरू भोग्न तिमीहरूमा धैर्यशील सहनशीलता उत्पन्न गराउँछ। अनि तिमीहरूका लागि हाम्रो आशा दृढ छ, किनकि जसरी तिमीहरू हाम्रा कष्टहरूमा सहभागी भयो त्यसरी नै हाम्रा सान्त्वनामा पनि सहभागी हुनेछौ भनी हामी जान्दछौ। हे दाजुभाइ दिदी बहिनीहरू, हो हामीले एसियाको प्रान्तमा भोगेका कष्टहरू बारे तिमीहरू अन्जान रहो भनी हामी चाहन्नौ। हामीले सहन नसक्ने किसिमको कष्टको भार हामी माथि परेको थियो, जसले गर्दा हामी बाँच्ने हौ कि होइनौ भनी निश्चित थिएनौ। निश्चय नै हामीले मृत्यु दण्डको अनुभव गरिरहेका थियौ, तर यस्तो हुनुको कारण चाहिँ हामीले आफूमाथि भरोसा नगरेर मरेकाहरूलाई पुनर्जीवित पार्नुहुने परमेश्वरमाथि भरोसा राखौ भनेर नै हो। उहाँले हामीलाई यति डरलाग्दो जोखिमबाट छुटाउनु भयो र परमेश्वरले हामीलाई फेरि छुटाउनु हुनेछ भनेर हामीले आफ्ना आशा उहाँमाथि नै राखेका छौँ। तिमीहरूले प्रार्थनाद्वारा हामीलाई सहायता गर, तब धेरैका प्रार्थनाको उत्तर स्वरूप हामीले अनुग्रहको निगाह पाएको कारण धेरैले हाम्रो पक्षमा परमेश्वरलाई धन्यवाद दिनेछ।
1: प्रिय मित्रहरू, हामी यो खण्डबाट केही कुरा सिकौं। आउनुहोस् हामी सबै सँगै अघि बढौं। परमेश्वरले कहिलेकाहीँ हामीलाई दुःख भोग्न दिनुहुन्छ। परमेश्वरले हामीलाई दुःख भोग्न किन दिनुहुन्छ त भन्ने प्रश्न पनि हामी मध्ये धेरैलाई आउन सक्दछ। आउनुहोस् म यसका केही कारणहरू तपाईँहरूको बीचमा प्रस्तुत गर्दछु। पहिलो कुरा चाहिँ किन दिनुहुन्छ भन्दाखेरि, ताकि परमेश्वरले हामीलाई सान्त्वना दिनुभएको होस्। हामीले दुःख नभोगिकन उहाँको सान्त्वनालाई हामीले महसुस गर्न सक्दैनौ। तीन पदले हामीलाई यसरी भन्दछ कि उहाँ कृपाका पिता र सबै सान्त्वनाका परमेश्वर हुनुहुन्छ। जब हामीलाई सबैभन्दा बढी चोट लाग्छ तब उहाँले हामीलाई झन कसिलो गरी अंगाल्नुहुन्छ। प्रियहरू, चाहे हामीले उहाँको उपस्थिति महसुस गरौं या नगरौं, तर उहाँले हामीलाई सबैभन्दा बढी चोट लागेको बेला अझ सबैभन्दा बढी उहाँले अंगाल्नु हुँदछ। दोस्रो कारण, दोस्रो चाहिँ हामी अरूलाई सान्त्वना दिन सकौं। चार पदले भन्दछ, हामीले परमेश्वरबाट पाएको सान्त्वनाद्वारा नै हामी अरूलाई उनीहरूको कष्टमा सान्त्वना दिन सक्छौ। हामीले नै कष्ट भोगेका छैनौ र हामीले नै परमेश्वरले दिनुभएको त्यो सान्त्वनालाई महसुस गरेका छैनौ भने, हामीले अघिल्लो एपिसोडमा सिके झै त्यो विश्वासको घरनामा हामी बस्दै गर्दा, मण्डलीको परिवारसँग हामी बस्दै गर्दा, अनि अरू अरूले पाएको त्यो परिस्थितिमा हामी कसरी सान्त्वना दिन सक्छौ र जब हामीले नै त्यो महसुस गरेका छैनौ भने। तसर्थ दोस्रो कुरा चाहिँ, ताकि हामी अरू अरूलाई सान्त्वना दिन सकौं। तेस्रो कारण चाहिँ, ताकि हामी घाइतेलाई निको पार्ने ख्रिस्टलाई अनुभव गर्न सकौं। पाँच पदले भन्दछ, जसरी हामी ख्रिस्टको कष्टमा सहभागी हुन्छौ त्यसरी नै उहाँको सान्त्वनामा पनि सहभागी हुन्छौ। याद गर्नुपर्ने कुरा चाहिँ, घाइतेहरूलाई निको पार्ने चाहिँ ख्रिस्ट हुनुहुन्छ, न कि तपाईँ न कि म, तर ख्रिस्ट नै हुनुहुन्छ। त्यसकारण हामी याद गर्नुपर्ने कुरा चाहिँ त्यो ख्रिस्टलाई हामी अनुभव गर्न सकौं भन्ने हो। चौथो कुरा चाहिँ, ताकि अरूहरू हाम्रो धैर्यको उदाहरणबाट प्रेरित हुन्। प्रियहरू, छ पदले यसरी भन्दछ कि हाम्रो सान्त्वनाले अरूलाई पनि त्यस्तै कष्टहरू धैर्यपूर्वक सहने शक्ति दिन्छ, तसर्थ ताकि अरूहरू हाम्रो धैर्यको उदाहरण बन्न सकुन्। म कति धैर्यवान छु यस्तो परिस्थितिमा भन्ने कुरा यो विश्वासको घरनाले, यी विश्वासी मित्रहरूले, अन्य मेरो परिवेशमा भएका वरिपरि भएका व्यक्तित्वहरूले मैले ख्रिस्टमा गरेको त्यो धैर्यतालाई देखेर उदाहरण बन्न सकोस्, उनीहरू पनि त्यसलाई त्यसको उदाहरणका लागि प्रेरित हुन सकुन् भन्ने छ। पाँचौं कुरा चाहिँ ताकि हामी परमेश्वरमा अझ बढी आफैमा कम भर पर्न सकौं, आफैमा कम भर। नौ पदले भन्दछ यस्तो यस कारण भयो ताकि हामी आफैमा होइन तर परमेश्वरमा भरोसा राख्न सकौं। जब यो परिस्थिति आइपुग्छ, जब यो परिवेशको सामना, यो परिस्थितिको सामना हामीले गर्नुपर्दछ, त्यति बेला आफैमा कम भर परेर मेरो जीवित परमेश्वरमा चाहिँ म बढी भर पर्ने, येशूमा भर पर्ने व्यक्ति म बन्न सकौं, ताकि उहाँलाई हामीले हाम्रो जीवनको पूर्ण रूपमा जीवनबाट महिमा दिन सकौं। छैटौं कारण, ताकि परमेश्वरले हामीलाई दुःखबाट बचाएर महिमा पाउन सक्नुहोस्। हाम्रो दुःखबाट हामीलाई हटाउने र त्यो दुःखबाट हट्दै गर्दा चाहिँ परमेश्वरले नै त्यसको महिमा लिन सक्नु भएको होस् भन्ने कारणले पनि त्यो परिस्थितिबाट, त्यो परिवेशबाट भएर जान दिनुहुन्छ। दश पदले भन्दछ उहाँले हामीलाई छुटाउनु भयो र छुटाउनु हुनेछ। तपाईँले त्यसलाई एकचोटि अध्ययन पनि गर्न सक्नुहुनेछ। र सातौं कारण चाहिँ ताकि हामी एक अर्काका लागि प्रार्थना गरेर आफ्नो प्रेम चाहिँ उनीहरूलाई देखाउन सकौं। तपाईँ र मैले अरूहरूलाई प्रेम गर्छौ है यो परिस्थितिमा, यस्तो खालको परिस्थितिको सामना गर्दै गरेका व्यक्तिहरूलाई हामी प्रेम गर्छौ है भन्ने कुरा चाहिँ हामीले प्रार्थना गरेर उहाँहरूलाई देखाउन वा प्रकट गर्न सकौं भने एघार पदले यही कुरा बताउँदछ। तिमीहरूले पनि प्रार्थनाद्वारा हामीलाई सहायता गर्नै पर्छ। प्रियहरू, यसै सन्दर्भको सेरोफेरोमा रहेर योभन्दा अघिल्लो एपिसोडहरूमा हामीले गरे झैं आज पनि हामीले आदरणीय पास्टर रेभरेन संगम केसीसँग संवाद गरेका छौं। यो समयमा हामीले उहाँलाई हाम्रो स्टुडियोमा निम्ति आएका छौं र उहाँको उपस्थिति पनि भइसकेको छ, तसर्थ आज हामी उहाँलाई स्वागत गर्दै उहाँसँग गरिएको यो छोटो संवादलाई तपाईँको बीचमा प्रस्तुत गर्दछु। जय मसीह पास्टर दाजु।
4: जय मसीह भाइ,
1: स्वागत छ आजको संवादमा।
4: थ्याङ्क यू सो मच।
1: हामीले जसरी यो केही महिना अगाडिदेखि जुन परमेश्वरको वचनबाट सँगै सिक्दै, सुन्दै, हेर्दै, मनन गर्दै, संवादहरू गर्दै आइरहेका छौँ, आजको खण्डसम्म आइपुग्दै गर्दा र मेरो अहिलेको यो सेवकाईको दौरानमा अथवा ख्रिस्टलाई चिनेको जीवनको हिसाबमा कुराकानी गर्दै गर्दा म कहिल्यै यस्तो भन्छु कि भन्दिनँ होला जस्तो अनुभूति हुन्थ्यो मलाई पहिला होइन, तर अहिले खास गरिकन यो सन्दर्भहरू हामीले हेर्दै गर्दाखेरि चाहिँ जीवनमा आउने त्यो परिस्थितिहरूमा पनि त्यो डर चाहिँ अब मैले मान्नु पर्दैन रहेछ भन्ने खालको कुराले चाहिँ मलाई निकै ठुलो निश्चिन्तता दिएको छ। त्यो कुरा चाहिँ मैले अनुभूति गरिराखेको छु क्या। अनि तपाईँले कस्तो अनुभव गर्दै हुनुहुन्छ भन्ने कुरामा थोरै सेयर गरेर आजको संवादलाई अगाडि बढाउन।
4: हो नि भाइ, जब हामीलाई जीवनमा कठिनाई आउँछ नि त्यति बेला हामीलाई धेरै दुख छ क्या। तर सम्झन पर्ने कुरा चाहिँ के भने नि, त्यो दुखाइमा, त्यो कठिन अवस्थामा परमेश्वरले अझ गहिरो रूपमा हामीलाई प्रेम गर्नुहुन्छ क्या। तर त्यसको लागि हामी कठिन समयमा पनि उभिनु पर्छ भाइ। पहिलो पत्रुस 4:12-13 भन्छ, प्रिय हो तिमीहरूलाई पारा गर्ने अग्निमय परीक्षाहरू आउँदा केही अनौठो जस्तो नठान है, अनौठो जस्तो नठान, बरु तिमीहरू कष्टमा हुँदा रमाओ, होइन, कष्टमा हुँदा रमाओ र परमेश्वरको महिमा गर्न सक भनेर भन्दछ क्या,
1: बरु कष्टमा हुँदाखेरि रमाउने कुरा, यो कति गहिरो कुरा छ नि। धेरै पटक मानिसहरूले के सोच्दछन्, के सोच्दछौ भनौँ न अझ, होइन हामी के सोच्छौ भने सायद ख्रिस्टमा भएपछि चाहिँ अब सबै कुरा चाहिँ एकाएक रातारात तपाईँको सबै कुरा ठिक भएर जान्छ, अब दुःख कष्टहरू कहिले पनि आउँदैन भनेर एक खालको त्यो भनौँ न विचार लिएर ख्रिस्टमा आउँछौ, अनि जब जीवनमा आँधी बेरी आउँछ अनि त्यो आँधी बेरी आइसके पछाडि चाहिँ छक्क पर्ने क्या, अल्मिल अल्मलिने आटिने खालको परिस्थितिहरू पनि हुँदछ, होइन
4: हो नि। जब हामी सजिलो जीवनको आशा गर्छौ है, सजिलो जीवनको आशा गर्छौ, हामी आँधीमा हुन्छौ, हामी टुट्छौ।
1: जब हामी सजिलो जीवनको आशा गर्छौ र आँधीको सामना गर्नुपर्छ त्यति बेला हामी टुट्छौ, ओके
4: है, टुट्छौ त्यति बेला। त्यसै कारण हामी अगाडिबाटै तयारी अवस्थामा रहनुपर्छ क्या भने, यीशुका भाइ याकुबले लेखेका छन् तिमीहरूमा विभिन्न किसिमका आपत विपद आइपर्दा पूरा आनन्दको कुरा सम्झ,
1: पुरा आपद विपद आइपर्दा पुरा आनन्दको कुरालाई चाहिँ सम्झिनु पर्यो। बाइ द वे यहाँनिर अलिकति त्यो आनन्दको कुरा सम्झ भन्दै गर्दा त्यो आनन्द चाहिँ कस्तो खालको आनन्द हो भन्ने कुरा अलिकति बताइदिनुहुन्छ
4: भने भाइ, याकुबको मतलब चाहिँ पीडाको समयमा पनि परमेश्वरले गर्न सक्नुहुने कामहरूको लागि रमाउनु हो। उहाँले यो कठिन समयमा पनि तपाईँलाई आनन्दित तुल्याउन सक्नुहुन्छ भन्ने कुरामा विश्वास गर्नु हो। अझ याकुबले अगाडि भन्छन् भाइ, तिमीहरूको विश्वासको जाँचले धैर्य उत्पन्न गराउँछ ताकि तिमीहरू परिपक्व र पूर्ण हो।
1: यो त कस्तो भयो भने त्यो हामीले अघि हेरेको त्यो पुतलीको कथा जस्तै, जब सङ्घर्ष गर्छौँ, जब मेहनत गर्छौँ, परिश्रम गर्छौँ अनि त्यसले नै हामीलाई त्यो सङ्घर्षबाट पाएको विजयले हामीलाई उडान भर्नको निम्ति सहायता पुर्याउँछ,
4: हजुर होइन।
1: तर मेरो यहाँनिर एउटा प्रश्न छ क्या, जस्तो दोस्रो कोरिन्थी 1:10 गएर हेर्छौँ भने त्यहाँनिर उहाँले हामीलाई सबै परिस्थितिहरूबाट छुटाउनु हुनेछ, छुटाउनु भएको छ, छुटाउनु हुन्छ भन्ने कुरा त्यहाँनिर उल्लेख गरिएको छ, होइन। अब यो चाहिँ परमेश्वरले हामीलाई हाम्रो जीवनमा आइपर्ने सबै प्रकारका खतरा परिस्थितिहरू वा दुःख र सङ्घर्षहरूबाट छुटकरा दिनुहुन्छ भन्ने नै हो नि, होइन र?
4: कहिले काहीँ उहाँले हामीलाई समस्याहरूबाट बचाउनुहुन्छ, तर कहिले काहीँ चाहिँ उहाँले हामीलाई त्यो समस्याहरूबाट भाग्न दिनुहुन्न,
1: समस्याबाटै भएर
4: समस्याबाट भाग्न दिनुहुन्न, बरु समस्याहरूबाटै भएर जान दिनुहुन्छ, किनकि त्यो समस्याको बीचमा पनि परमेश्वर आफ्नो हात थामेर हामीलाई डोर्याइरहनु भएको हुन्छ क्या।
1: त्यो परिस्थिति चाहे जस्तो सुकै हो, समस्या, दुःख, कष्ट, अभाव, व्हाटएभर, तर त्यो परिस्थितिमा पनि उहाँले हामीलाई हात समाएर हिँडेको जस्तै भनौँ, त्यसरी उहाँले साथ दिनुहुन्छ। यो त कस्तो भयो भने भजन संग्रह 23 उल्लेख गरे जस्तै, होइन, म अन्धकारमय घाटी भएर जानु परे तापनि म कुनै किसिमको डराउने छैन किनकि तपाईँ मेरो साथमा हुनुहुन्छ भनेर दाउदले उल्लेख गरेका छन्।
4: हजुर हो। अनि भाइ, मलाई दोस्रो कोरिन्थी 1:11 भनेको कुरा मनपर्छ, तिमीहरूले हाम्रा लागि प्रार्थना गरिदिनु पर्छ भनेर त्यहाँ लेखिएको छ। कठिन समयमा एकअर्काको लागि प्रार्थना गर्नु, एकअर्काको लागि ख्याल गर्नु, यो कति महत्वपूर्ण कुरा छ, होइन र भाइ?
1: पक्का पनि। यो त कस्तो भने हामी एकअर्कामा चाहिँ हामी इमान्दार हुनु पर्यो। कयौं पटक हामी कस्तो त्यो मुखुडो भन्छ कि मुखुण्डो भन्छ नि लगाएर हिँड्छौ नि, हेर्दा
4: हजुर हो,
1: जस्तो हृदय दुखेको छ, हृदय टुटेको छ, मलाई कसैप्रति निकै ठुलो तिक्तता छ, तर जब मानिसहरूले भेट्छन् अनि उसँग हामी भेट्दाखेरि कस्तो छ भन्दै गर्दाखेरि चाहिँ हामी ठिक छ, राम्रो छ भनेर हामी देखाइ पठाउँछौ। यहाँनिर चाहिँ वास्तवमा भन्ने हो भने हामी त जस्तो छौ हामी त्यस्तै प्रस्तुत हुनुपर्ने, हामी त इमान्दार देखिनुपर्ने हो नि त, होइन? पावलले भने जस्तै, पावलले बडो गजबले यसको बारेमा उल्लेख गरेका छन् नि, होइन, हामी जस्तो छौ त्यस्तै देखिनु चाहिँ वास्तवमा उत्तम कुरा हो नि त, होइन? यो कुरालाई याद गर्दै गर्दाखेरि चाहिँ हाम्रो हृदय तिमीहरूमा खुल्ला छ अथवा कति खुल्ला छ भन्ने कुरा पावलले उल्लेख गरेका छन् दोस्रो कोरिन्थीमा, होइन यो कुरालाई चाहिँ हामीले ध्यान दिनुपर्ने हो नि, होइन?
4: यो सुन्दा साँच्चै मलाई सोच्न बाध्य बनायो, कठिन समय र घडीहरूमा मैले कुन कुन साथीहरूसँग मेरो प्रार्थनाहरू बाँड्न सक्छु भन्ने कुराले मलाई झकझकायो भाइ।

0: त्यो जहाज समुद्रमा डुब्यो र उनको चारै छोरीहरू समुद्रमा डुबेर मरे।
1: पक्का पनि त्यही त, यो तपाईँले अहिले भन्दै गर्दाखेरि मैले स्मरण गर्दैछु त्यो उनको घटना, होइन, कति दर्दनाक र एउटा पीडादायी परिस्थितिको सामना उनले गर्नु परेको छ नि। यस्तो कष्ट पनि कसैले सहन सक्छ र भन्ने प्रश्न आउने क्या, होइन,
0: त्यो ठुलो दुःख थियो भाइ। तर कथा अझै बाँकी छ। जब उनी आफ्नी पत्नीलाई भेट्नको निम्ति गए, जाँदै गर्दाखेरि त्यही बाटो भएर त्यो जहाज गुज्रियो अनि उसले त्यही घटना सम्झे जहाँ उनका छोरीहरू डुबेका थिए। उनी डेकमा उभिए, उनको आँखा आँसुले भिज्यो, होइन, उनको आँखा आँसुले भिज्यो र उनी आफ्नो जहाजको कोठामा गए र उनले यो भजन लेखे। जब शान्त नदी चाहिँ मेरो बाटो आउँछ, जब छाल चाहिँ दुःख उर्लिन्छ, भोगाई जे सुकै होस्, यो ठिक छ, यो ठिक छ मेरो प्राण। उनले लेखेको भजन चाहिँ यस्तो
1: थियो। यो पो हो त विश्वास, यो पो हो त भरोसा। त्यो परिस्थितिमा पनि उनले आफ्नो जीवनमा आएको त्यो अन्धकारपूर्ण उपत्यकाबाट हिँड्दै गर्दा पनि यसु आफ्नो साथमा भएको महसुस उनले गर्दछ। यो भावुकतासँगै आजको संवादलाई हामी यहीँ रोक्ने अनुमति चाहन्छौँ। प्रियहरू, हामी वृद्धि भन्ने शीर्षकको 10 श्रृङ्खलाको अन्तिम भागलाई पनि आज हामीले सकाएका छौँ। मेरो विश्वास छ तपाईँहरूले सिक्दै हुनुहुन्छ, बुझ्दै हुनुहुन्छ र ख्रिस्टसँगको सामिप्यतालाई तपाईँले हरेक दिन बढाउँदै हुनुहुन्छ। तपाईँको सबै परिस्थितिहरूमा तपाईँ चाहे अन्धकारले भरिएको मृत्युको छायामा भएको त्यो उपत्यकाबाट यात्रा गर्दै हुनुहुन्छ भने पनि याद गर्नुहोस्, येशु तपाईँको साथमा हुनुहुन्छ। अर्को संवाद लिएर अर्को विषयको साथमा अर्को हप्ता हामी भेट हुने नै छौँ। तबसम्मको लागि तपाईँको आफ्नो जीवनको खोजी जारी राख्नुहोस्। प्रिय मित्रहरू, तपाईँहरूलाई यो संवाद कस्तो लाग्यो? तपाईँको मनमा धेरै प्रश्नहरू पनि छन् होला, सम्भवतः धेरै उत्तरहरू पनि अघिबाटै आइसकेको होला, धेरै तरङ्ग पनि भइसकेको होला र तपाईँहरूले अनुभव गरिरहनु भएकै विषयलाई सम्भवतः हामीले यो संवादद्वारा तपाईँहरूको बीचमा प्रस्तुत गर्यो होला। जे भए तापनि हामी आत्मिक रूपमा दिन प्रतिदिन परमेश्वरको वचनद्वारा बढ्ने प्रक्रियामा छौ, हामी बढ्दैछौ र बढ्नु पर्दछ। हजुर, आजको लागि कार्यक्रमलाई बीट मार्दै गर्दा तपाईँहरूको लागि फेरि पनि तपाईँहरूको उपासनाको लागि सजिलो होस् र छलफलद्वारा आफ्नो जीवनलाई अगाडि बढाउने सवालमा, आत्मिक जीवनलाई अगाडि बढाउने सवालमा सजिलो होस् भन्ने हेतुले 3 प्रश्नहरूलाई फेरि पनि प्रस्तुत गर्दछु। तपाईँको लागि प्रश्नहरू यस प्रकार छन्। पहिलो प्रश्न, यस पाठमा पुतलीको संघर्षको उदाहरण किन दिइएको छ? दोस्रो कोरन्थी 1:3-11 अनुसार परमेश्वरले हामीलाई दुःख भोग्न दिनुहुने मुख्य कारणहरू के हुन्? दोस्रो प्रश्न, होरासियो स्पेयरफोर्डको कथाले तपाईँलाई गहिरो दुःखमा पनि परमेश्वरमा भरोसा राख्ने बारेमा कस्तो महसुस गराउँदछ? आजको लागि तेस्रो तथा अन्तिम प्रश्न, कठिन समयमा अरूसँग इमान्दार हुनु र उनीहरूलाई आफ्नो लागि प्रार्थना गर्न लाउन तपाईँ यो हप्ता कुन एउटा व्यावहारिक कदम चाल्ने योजना गर्नुहुन्छ? आउनुहोस्, यसै प्रश्नहरू यिनै प्रश्नहरू तपाईँहरूसँग छोड्दै आजको लागि आजको सिकाइको कार्यक्रमलाई बीट मार्न गइरहेको छु। बीट मार्दै गर्दा यहाँहरू सबैजनामा फेरि पनि अर्को श्रृङ्खलामा भेट हुने प्रतिज्ञा गर्दै आजको लागि तपाईँहरूबाट विदा हुने अनुमति चाहन्छु। जय मसीह।
2: अध्यारोमा एउटा सानो किरणको प्रतीक्षा।

0: के तपाईँ आफ्नो जीवनको वास्तविक अर्थ र गन्तव्य खोज्दै हुनुहुन्छ? हामी सबैको एउटा बाटो छ, तर के त्यो बाटोले हामीलाई सत्यको नजिक पुर्याउँछ? परमेश्वरको अनुग्रह कतै टाढा छैन। रेस फर लाइफ यो केवल एउटा अध्ययन मात्र होइन, यो ख्रीष्टको प्रेममा गरिने एउटा साहसी र परिवर्तनकारी यात्रा हो। यो कार्यक्रम किङडम भोइस एफएमबाट साताको 3 पटक हरेक आइतबार बिहान 7 बजेदेखि 7:30 सम्म, मंगलबार र शुक्रबार दिउँसो 3 बजेदेखि 3:30 सम्म सुन्न सक्नुहुनेछ। साथै आवाज नेपाली युट्युब, फेसबुक, वेबसाइट र स्पोटिफाईबाट साताको 24 घण्टा सुन्न हेर्न सक्नुहुनेछ। पवित्र आत्माको दोहोर्याईमा सत्य र मुक्तिको बाटोमा म नवल शिवाको तपाईँको साथमा हुनेछु।
1: आवाज नेपाली प्रस्तुत गर्दछ कार्यक्रम रिच फर लाइफ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल शुरू गरौँ हुन त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रूख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने संकेत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने संकेत देखियो भने तुरन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
2: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नु भयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
5: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
6: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लिङ्गका बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
1: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्। व्यक्ति वा
2: संस्थालाई किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
1: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
2: हजुर रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब हो र यस्तो कुरा?
1: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
2: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यसो नगरौँ न हजुर।
3: तपाईले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ। 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रूपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
4: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ। नेपाल सरकार विज्ञापन बोर्ड।
5: आफ्ना बाल बालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौं।
6: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
5: बाल बालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
6: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
5: बाल बालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
6: माया र सद्भावले मात्र बाल बालिकालाई सकारात्मक बनाउन सकिन्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी गरे नि।
4: हो र? होइन होला त्यस्तो त।
5: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
6: के भएन मिस,
5: मैले सुनिसके। हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
6: हुन्छ मिस।
7: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अहिले बिहानको 8 बजे तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
1: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
2: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारिए लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
1: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
0: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: वॉइस एफएम रेडियोको प्रसारण
1: टाइम चेक
0: अहिले बिहानको 9 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
2: देख्नु भएन, औषधि हालेको।
1: लौ न, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
2: एकैछिन त हो नि, धेरै बेर होइन। खोइ अहिलेसम्म केही भएको छैन।
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
2: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
2: विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफूल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
2: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
2: हस् नानी, मैले बुझे, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: तपाईँहरूले किङडम भोइस एफएम 102.1 सुन्नुहुन्छ। www.kinafm.com.nb आशाको आवाज।

आदरणीय श्रोता जय मसी नमस्कार। सारा मिनिस्ट्रीज नेपालको प्रस्तुति कार्यक्रम सफल यात्रामा यहाँलाई हार्दिक स्वागत गर्दछु। श्रोता सदा झैं आज पनि हामी कार्यक्रम सफल यात्रामा परमेश्वरको जीवित वचन धर्मशास्त्रबाट सुन्नेछौ, प्रार्थना गर्नेछौ र सुमधुर मिठो ख्रिस्टीय भजन पनि हामी सुन्नेछौ। यी सबै कुराहरूबाट आज हामी आशिषित हुनेछौ। श्रोता यहाँहरू सबैलाई पुनः स्वागत गर्दै अब हामी एउटा ख्रिस्टीय भजनबाट आजको कार्यक्रमलाई सुरु गर्नेछौं।

0: आदरणीय श्रोता, यो मिठो ख्रिस्टी भजन पछि कार्यक्रममा यहाँलाई पुनः स्वागत गर्दै अब हामी छोटो प्रार्थना गरेर आजको धर्मशास्त्रको सन्देश के छ हामी सुन्नेछौ। तपाईँ जहाँ हुनुहुन्छ मसँगै शान्त भएर रहनुहोस्। तपाईँको सबै अवस्थाहरू प्रभु यीशुको नाउँमा परमेश्वर पितालाई राख्नुहोस्। उहाँ तपाईँ र मेरो कुरा सुन्न एकदमै तयार हुनुहुन्छ। सर्वोच्चमा विराजमान हुने परमेश्वर पिता, तपाईँलाई धन्यवाद, स्तुति, महिमा, प्रशंसा गर्दछौ। प्रभु, तपाईँको नाउँ अति उच्च छ, तपाईँको नाउँ महान छ। प्रभु, तपाईँ बाटो, सत्य र जीवन तपाईँ हुनुहुन्छ। संसारको ज्योति तपाईँ हुनुहुन्छ। प्रभु, आजको यो दिनमा, यो सफल यात्रा कार्यक्रममा म आफै अनि आजको प्रवचन ल्याउनु हुने तपाईँको सेवक अनि साथै श्रोताहरूलाई पनि तपाईँले प्रशस्त मात्रामा आशिष दिनुहोस्। प्रभु, आजको यो कार्यक्रम अनि प्रभु सबै अवस्थामा सबै समयमा तपाईँ प्रभुले आफ्नो महिमा लिनुहोस्। हामी सबैलाई शान्ति, आनन्द, रमाहट, खुसी दिनुहोस्। प्रभु, धन्यवाद तपाईँलाई सबै कुराको लागि। हाम्रो प्रार्थना सुन्नुभएको लागि तपाईँलाई धन्यवाद दिन्छौ। आशिष दिनुहोस्। सबै बिन्ती, प्रार्थना, धन्यवाद, स्तुति चढाउँछौ प्यारो यीशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, आज हामी धर्मशास्त्र बाइबलबाट परमेश्वरको सन्देश सुन्नेछौ। राजाको सन्देश ल्याउँदै हुनुहुन्छ सारा मण्डलीका पास्टर कर्ण रोका, र यो समय अब म आजका प्रवचनकर्ता कर्ण रोकालाई दिन चाहन्छु। यहाँहरू सबै परमेश्वरको वचन सुनेर आशिषित हुनुहोस्।
1: आदरणीय श्रोताहरूमा क्रिस्टियन अभिवादन, जय मसीह। साथी नमस्कार, आज फेरि पनि यहाँको रेडियो सेट अगाडि परमेश्वरको वचन लिएर आउन पाउँदा म अत्यन्तै खुसी छु र यहाँहरूलाई पुनः फेरि पनि यस वचनको सेवामा स्वागत भन्न चाहन्छु। आशा गर्छु यहाँहरू सन्चै हुनुहुन्छ र यहाँहरूको परिवार, यहाँहरूको सेवका, यहाँहरूको कार्यक्षेत्र, यहाँहरूको सबै योजनाहरूमा परमेश्वरले यहाँहरूलाई आशिष दिइराख्नु भएको छ। आदरणीय श्रोता, आज कोही तपाईँ पहिलो पटक यो वचनको सन्देश सुन्नको लागि रेडियोलाई खोल्दै हुनुहुन्छ भने यहाँलाई पनि हार्दिक स्वागत भन्न चाहन्छु। परमेश्वर तपाईलाई सृष्टि गर्ने सृष्टिकर्ता हुनुहुन्छ, जसलाई हामी येशु ख्रिस्टद्वारा चिन्न सक्छौ। आज म तपाईँहरूको अगाडि परमेश्वरको वचन लिएर आएको छु र परमेश्वरको वचन जो दुईधारे तरवार हो, जसले सुन्ने र सुनाउने दुवैमाथि काट्ने र छाट्ने काम, सिकाउने र सिक्ने काम गर्दछ। भदेन श्रोता, यहाँहरू उत्साहित हुनुहुन्छ भन्ने मलाई आशा छ र यहाँहरूको हँसिलो मुहार सँगसँगै, यहाँहरूको खुसीको त्यो अनुहार सँगसँगै यहाँहरूलाई आजको यो वचनद्वारा अझ धेरै सुन्दरता, अझ धेरै उज्यालोपन, अझ धेरै उत्साह थपिने छ भन्ने आशा राख्दै म वचनमा प्रवेश गर्न चाहन्छु। आउनुहोस्, आजको बाइबली खण्ड छ परमेश्वरको वचन, हामी उत्पत्तिको पुस्तक 50 अध्यायको अन्तिम खण्डहरू हामी पाठ गर्नेछौ। विशेष गरेर उत्पत्तिको पुस्तक 50 को 15 पददेखि हामी यो कथालाई सुन्नेछौ। यहाँले आफ्नो बाइबलमा हेर्न सक्नुहुन्छ। बुबाको मृत्यु भएको देखेर योसेफका दाजुभाइहरूले आपसमा भने, सायद अब योसेफले हामीसँग दुश्मनी गर्नेछ र हामीले उसलाई गरेका सबै खराबीको बदला लिनेछ। यसै कारण उनीहरूले यसो भनेर योसेफ कहाँ खबर पठाए, मर्नुभन्दा अघि तपाईँका बुबाले यस्तो आज्ञा दिनुभएको थियो, तिमीहरूले योसेफलाई भन, कृपा गरी उनीहरूले तिमीसँग खराबी गरेकामा तिम्रा दाजुहरूका अपराध क्षमा गर। अब बिन्ती छ, कृपा गरी तपाईँका बुबाका परमेश्वरका दासहरूका अपराध क्षमा गर्नुहोस्। उनीहरूको यस्तो कुरा सुनेपछि योसेफ रोए। तिनका दाजुहरू पनि आएर तिनका सामुने घोप्टो परेर भने, हेर्नुहोस्, हामी तपाईँका दास हौ। तर योसेफले उनीहरूलाई भने, नडराओ, के म परमेश्वरको स्थानमा छु र? तिमीहरूले मेरो विरूद्धमा हानि गर्ने विचार गरेका थियौ, तर परमेश्वरले त्यही कामद्वारा भलाई गर्ने विचार गर्नुभयो, ताकि जसरी आज भइरहेको छ त्यसरी नै धेरैजना मानिसहरू बाँचिरहन्। यसकारण नडराओ, तिमीहरूलाई तिमीहरूका बालबच्चा समेत म पालन पोषण गर्नेछु। यसरी तिनले उनीहरूलाई ढाडस र सान्त्वना दिए। आमेन। प्रभु यीशु, तपाईँलाई धन्यवाद छ यो तपाईँको वचनद्वारा आज आफ्ना प्रिय छोराछोरीहरूसँग हामीसँग बोल्नुहोस्, ताकि तपाईँको वचनद्वारा हामी आशिषित हुन सकौं र हाम्रो जीवनमा पनि प्रभु तपाईँ परमेश्वरलाई हामी प्रकट गर्न सकौं। धन्यवाद चढाउँछु यो वचनको समयको सम्पूर्ण अवधिलाई तपाईँले आशिषमै तुल्याउनुहोस्। बिन्ती चढाउँछौ येशु प्रभुको नाउँमा, आमेन। आदरणीय श्रोता, पुनः तपाईँलाई स्वागत गर्दै हामी वचनमा प्रवेश गर्नेछौ। आजको वचनमा हामी विशेष हेर्ने विषय चाहिँ के हो भन्दा, के हाम्रो हृदयमा क्षमाको हृदय छ? के हाम्रो हृदयमा प्रेमको हृदय छ? तपाईँको हृदयभित्र क्षमा र प्रेम छ कि छैन? हामी आज यो वचनको खण्डबाट, यो कथाबाट हामी सुन्नेछौ। योसेफलाई दाजुभाइहरूले दासत्वमा बेचेको 22 वर्षपछि मिश्रका प्रधानमन्त्रीका रूपमा रहेका बेला उनका दाजुभाइहरू योसेफका सामने खडा हुँदै गर्दा भएको घटना हो यो। यो घटनामा योसेफ मिश्र देशका प्रधानमन्त्रीको रूपमा कार्यभार सम्हालिराख्नु भएको छ। उहाँ देशको राष्ट्र प्रमुख पछिको दोस्रो व्यक्ति हुनुहुन्छ जसले सम्पूर्ण प्रशासन, सम्पूर्ण कार्यहरू, शासन प्रणाली, व्यवस्थापन सबै कार्य गर्नुहुन्छ र उहाँको पद, उहाँको जिम्मेवारी, उहाँलाई दिएको पदवी अति नै सम्माननीय छ, अति नै उच्च छ। तिनीहरूले वास्तवमा युसेफलाई चिन्दैनन्। तिनीहरूको भाग्य अब उनीहरूको हातमा छ। कसको हातमा? युसेफको हातमा। युसेफले जे गरे पनि त्यो त्यहाँ हुन सक्छ, सम्भव छ। किन भन्दा युसेफ त्यो देशका प्रधानमन्त्री हुनुहुन्छ जहाँ उनका दाजुहरू पनि सबैजना त्यो देशमा आएर बसेका छन्। आफ्नो देशमा अनिकाल परेको छ, दुःख छ, आफ्नो देशमा बस्न सक्ने अवस्था छैन। उनीहरू सबैजना त्यो देशमा आइपुगेका छन्। यसकारण अब दाजुभाइहरूको भविष्य उनीहरूको भाइको हातमा हामी देख्दछौ। यस्तो अवस्थामा यदि तपाईँ उनको स्थानमा हुनुहुन्थ्यो भने अथवा यदि तपाईँ योसेफको स्थानमा हुनुहुन्थ्यो भने तपाईँले के गर्नुहुन्थ्यो होला? एकछिन विचार गर्नुहोस् त। यदि तपाईँ चाहिँ तपाईँलाई दाजुभाइहरूले घरबाट निकालेका छन्, तपाईँ एक्लो पर्नुभयो, तपाईँ कमजोर भएको बेलामा, तपाईँ चाहिँ एउटा सहारा विहीन भएको बेलामा तपाईँलाई घरबाट निकालिएको अवस्था थियो, अनि धेरै वर्षपछि तपाईँ कहीँ जानुभयो, सफलता हासिल गर्नुभयो, दुःख गर्नुभयो, धेरै हन्डर खानुभयो, अनि तपाईँले प्रगति गर्नुभयो र धेरै वर्षपछि फेरि तपाईँले आफ्नो दाजुभाइहरूलाई भेट्नुभयो भने तपाईँले कस्तो व्यवहार त्यतिखेर आफ्नो दाजुभाइप्रति गर्नुहुन्थ्यो होला? जसरी यहाँ युसेफको कथा हामी यही प्रकारले यहाँ देख्दछौ। अब त्यो बेलामा तपाईँ यदि त्यो स्थानमा हुनुभएको भए बदला लिनुहुन्थ्यो? तिनीहरूलाई तिनीहरूका विगतका पापहरूको सम्झना गराउनुहुन्थ्यो, सम्झिनुहुन्थ्यो, अथवा उनीहरूलाई बदलाको भावनाले केही कुराहरू भन्नुहुन्थ्यो? थाहा छैन तपाईँले कसरी विचार गर्दै हुनुहुन्छ। अबका केही दिनसम्म हामी योसेफले के गरे र योसेफले चाहिँ यहाँनिर यो कथामा के भने भन्ने कुरालाई हामी यसभित्र अध्ययन गर्नेछौ। उनले यस बारेमा कुरा गरेनन्। हामी यहाँ देख्छौ उनले न त बदलाको भावना लिए, न त उनले विगतका तिमीहरूले यस्तो गरेका थियौ, मेरो बारेमा उस्तो गरेका थियौ, मलाई घरबाट निकालेका थियौ, मलाई तिमीहरूले विभिन्न प्रकारको दोष आरोप लगाएर बुवालाई झुक्क्याएर ढाँटेर मलाई मर्यो भनेर विभिन्न कुराहरू तिमीले गरेका थियौ भनेर थुप्रै कुराहरू भन्न सक्थे, तर उनले त्यो कुरा केही पनि गरेनन्। प्रिय, योसेफले आफ्ना दाजुभाइहरूसँग आफूलाई प्रकट गर्दा त्यहाँ अरू कोही मान्छे थिएन, एक्लै थिए, उनीहरू मात्रै थिए। उनले त्यहाँ जे पनि गर्न सक्थे, कुट्न पनि सक्थे, विभिन्न भनाई भन्न सक्थे, सबै कुराहरू चाहिँ उनीको अगाडि दोष देखाउन सक्थे, तर उनले त्यो केही पनि गरेन। उनी एक्लै अवस्थामा थिए। लेखेको छ हामीले अगाडि प्रभुको वचनमा पढ्यो भने तिनीहरूले उनलाई के गरेका थिए भन्ने बारेमा मिश्रको कसैले कहिले पनि थाहा पाउने छैन भन्ने कुरा योसेफले निश्चित गरे। जे जे कुराहरू त्यहाँनिर हुन्थ्यो त्यो कसैलाई थाहा हुन्थेन। उनले एक्लै त्यो कुरा दाजुभाइहरूसँग भेटघाट गरे। परमेश्वरले पनि हामीसँग त्यसरी नै व्यवहार गर्नुहुन्छ, होइन र? पक्का हो। परमेश्वरले पनि हामीलाई हाम्रा कुराहरू, हाम्रा गल्तीहरू, हाम्रा कमजोरीहरू सारा संसारमा भन्नुहुन्न र हामीलाई परमेश्वरले व्यक्तिगत रूपमा नै त्यस्तो प्रकारको व्यवहार गर्नुहुन्छ कि मैले तिमीलाई क्षमा दिएको छु। साँचो कुरा के हो भने हामी प्रत्येकलाई दण्ड दिन उहाँसँग पर्याप्त कारणहरू छन्। वास्तवमा परमेश्वरसँग त हामीलाई दण्ड दिने थुप्रै कारणहरू हामी छ उहाँसँग, तथापि उहाँले हाम्रा विगतका पापहरूको चर्चा कहिले पनि गर्नुहुन्न। परमेश्वरले हामीलाई क्षमा दिनुहुन्छ। त्यसो भए हामी चाहिँ किन त्यस्तो गर्छौ त? अर्थात दण्ड दिन हामी किन अघि सर्छौ? तर वचनले हामीलाई के बताउँछ भने सिद्ध प्रेमले डरलाई हटाउँछ, किनकि डरको सम्बन्ध दण्डसँग हुन्छ। किन हामी मानिसहरू धेरैसो बदला लिन हामी चाहिँ त्यहाँनिर चाहिँ मानिसहरूलाई सजाय दिनलाई अगाडि सर्छौ अथवा अर्काको बदनाम गर्न अगाडि सर्छौ भन्दा हामीमा डर उत्पन्न भएर, हामीमा चाहिँ एउटा प्रेमको सिद्ध प्रेम हामीमा नभएर भन्ने कुरो चाहिँ हामी यहाँबाट बुझ्न सक्छौ। जसरी योसेफले कुनै पनि कुरा त्यहाँनिर दाइहरूलाई गरेनन्, कारण उनीलाई कुनै पनि कुराको डर थिएन, उनलाई दण्ड दिनु पनि थिएन र उनलाई मैले उनीहरूलाई चाहिँ सजाय दिन अथवा उनीहरू मभन्दा माथि हुन्छन् र मलाई चाहिँ उनीहरूले मेरो ठाउँबाट निकाल्छन्, मलाई फेरि सजाय दिन्छन् भन्ने कुनै पनि कुरा उनले आफूलाई कमजोर महसुस गरे। उनले आफ्नो दाजुभाइहरूलाई आफ्नो साँचो र सिद्ध प्रेम देखाए। सिद्ध प्रेम छ भनेदेखि त्यहाँ कहिले पनि मान्छेमा डर उत्पन्न हुँदैन। अनि डर, जो मान्छे डराउँछ, जो मान्छे डर र भयभीत हुन्छ, त्यो मान्छेसँग चाहिँ दण्ड हुन्छ भन्ने कुरो चाहिँ हामी यहाँ बुझ्न सक्दछौ। पहिले यहुन्ना 4:18 यो कुरो बताइएको छ, हामी कुन कुरादेखि डराएका हुन्छौ? यदि ती उनीहरू उम्कलान् र उम्केर हामीलाई के हानि गर्लान्, हाम्रो विरूद्धमा उनीहरूले यस्तो यस्तो जालहरू गर्लान्, हामीलाई फसाउलान्, मलाई बिगालान् भन्ने खालको डर यदि हामीमा आयो भनेदेखि चाहिँ हामी कसैलाई त्यो सिद्ध प्रेम गर्न सक्दैनौं। तर यो खण्डमा जब हामी योसेफको जीवनलाई हेर्दछौ कि उनले चाहिँ आफ्नो दाजुभाइहरूलाई साँच्चै सिद्ध प्रेम प्रकट गरे, यसको मतलब उनीको हृदयमा चाहिँ क्षमाको हृदय रहेछ, उनको हृदयमा चाहिँ प्रेमको हृदय रहेछ, उनी प्रेमले भरिपूर्ण रहेछन्। यसकारण हामी जे भएको थियो त्यो कुरा सबैलाई बताइदिन्छ। हामी वास्तवमा के सोच्छौ भन्दाखेरि हामी उनीहरूलाई दण्ड दिन चाहन्छौ, मानिसहरू दण्ड दिन चाहन्छन्। प्रिय हो, कहिले काहीँ हामी भित्र पनि यस्ता कुराहरू आएका हुन सक्छ। मेरो जीवनमा पनि धेरै पटक यस्ता कुराहरू आएको छ। अर्काको खराबी सोच्ने, अर्कालाई क्षमा दिन नसक्ने, प्रेम गर्न नसक्ने, अनि यो कुराले चाहिँ साँच्ची नै अर्कालाई दण्ड दिने खालको मात्रै विचार ममा, दोष लाउने प्रकारको विचार ममा देखा पर्दछ। अनि यो चाहिँ सबैभन्दा ठूलो कमजोरी हो। तर हामी यहाँ योसेफको जीवनबाट आज सिक्न सक्छौ कि हामी भित्र क्षमाको हृदय हुनुपर्छ, हामी भित्र प्रेमको हृदय हुनुपर्छ। त्यस्तै गरेर हामी यहाँ हेर्दै गयो भने के देख्छौ भन्दा, यसकारण हामी जे भएको थियो त्यो कुरा हामी सबैलाई बताइदिन हामी तयार हुन्छौ। हामीले वास्तवमा त्यसो गर्यौं भने के हुन्छ तपाईँलाई थाहा छ। नम्बर एक, हामी आफै परमेश्वर भए जस्तै गर्छ। यदि हामीले कसैको न्याय गर्ने हो, कसैलाई दण्ड दिने हो, कसैको बारेमा हामीले चाहिँ गलत कुराहरू फुकिराख्ने हो भने हामी त परमेश्वरको स्थानमा भए जस्तो भएन र, त्यो त हामी परमेश्वर सर नै भयौं। त्यसकारण योसेफले यहाँनिर आएर के भन्नुहुन्छ भन्दाखेरि, उहाँले कि म चाहिँ के म परमेश्वरको स्थानमा छु र, उनले 19 भन्नुहुन्छ, न डराउ, के म परमेश्वरको स्थानमा छु र। प्रिय, हामी कहिले पनि मानिसहरू परमेश्वरको स्थानमा हुन सक्दैनौ र हुनलाई खोज्नु पनि हुन्न। परमेश्वर भन्नुहुन्छ, के भन्नुहुन्छ भन्दा, बदला लिने काम मेरो हो, म नै बदला लिनेछु। हालेलुया। हामी यस्तो विश्वासमा यात्रा गर्नुपर्छ प्रियो, कि हामीलाई कसैले खराबी गर्छ भने पनि, यदि कसैले हामी माथि चाहिँ आरोप लाउँछ भने पनि, यदि हामीलाई दोषै प्रमाणित गर्छ भने पनि, हामीले नदेखिने परमेश्वर जो हामीसँग हुनुहुन्छ उहाँको वचनमाथि हामीले पूरा विश्वास गर्नुपर्छ कि बदला लिने काम चाहिँ परमेश्वरले गर्नुहुन्छ, मैले होइन भनेर। हामी जब त्यो कदम चाल्छौ, त्यो विश्वासमा हामी खड़ा हुन्छौ भने हामीलाई परमेश्वरले सानो र उच्च ठाउँमा, होच्च ठाउँबाट उच्च ठाउँमा पुर्याउनुहुन्छ। आज तपाईँलाई चोट पुर्याउनेहरूले कुन कमजोरी गरेको कारण त्यसो गरे, अनि उनीहरू पश्चाताप गरेर परिवर्तन भए कि भएका छैनन् भन्ने कुरा उहाँले मात्र जान्नुहुन्छ। यदि हामीले चाहिँ परमेश्वरको स्थान हामीले लियौं भने, हामीले त त्यो बदलाको भावना मात्र लिएका हुन्छौँ र हामीभित्र क्षमा भन्ने कुरै हुँदैन। तर हामीले यो कुरालाई परमेश्वरले मेरो पक्षमा लड्नुहुन्छ, परमेश्वरले नै यो सबै कुराको बदला लिनुहुन्छ भनेर जब हामी प्रभुमा छोडिदिन्छौँ भने हामीलाई थाहा हुन्छ कि परमेश्वरले नै उनीहरूको कमजोरी परमेश्वरले देख्नुहुन्छ र परमेश्वरले नै सुधार गर्नुहुन्छ, परमेश्वरले त्यो माथि कारवाही गर्नुहुन्छ, उहाँको हातमा हामीले छोड्न सक्नुपर्छ। यो कतिपटक धेरै गाह्रो कुरा छ। बाइबलमा त्यस्तो एउटा घटना छ जुन कुरा हामी हेर्न गइराखेका छौं। तपाईँले नयाँ करार यहुन्नाको सुसमाचार 9 तपाईँ जानुभयो भने त्यहाँनिर हामी पाउँछौ। यहुन्नाको सुसमाचार 9 यसरी लेखिएको छ, म यहाँबाट केही कुराहरू पढ्न चाहन्छु, तपाईँले यो घटनालाई पनि सुन्न सक्नुहुनेछ। यहुन्नाको सुसमाचार 9:13 म यहाँ पढ्दैछु। प्रभुको वचन यसरी भन्दछ, अनि अन्धो हुने त्यस मान्छेलाई तिनीहरूले फरिसीहरू कहाँ ल्याए, जुन दिन यीशुले माटोको लेप लगाएर त्यसका आँखा खोलिदिनु भएको थियो त्यो सभा दिन थियो। फरिसीहरूले त्यसलाई सोधे, त कसरी देख्ने भइस्? त्यसले तिनीहरूलाई भन्यो, उहाँले मेरा आँखामा माटोको लेप लगाइदिनु भयो अनि मैले पखालेर देख्ने भए। फरिसीहरू मध्ये कुनैले भने, त्यो मानिस परमेश्वरबाट आएको होइन, किनकि त्यसले सभा दिन पालन गर्दैन। तर अरूहरूले भने, कसरी पापी मानिसले यस्ता चिन्हहरू गर्न सक्दछ? र तिनीहरूका बीचमा फाटो हुन गयो। तिनीहरूले त्यस अन्धालाई फेरि सोधे, उसले तेरो आँखा खोलिदिएछ, अब उसका विषयमा त के भन्छस्? त्यस अन्धाले जवाब दियो, उहाँ अगमवक्ता हुनुहुन्छ। दृष्टि पाउने मानिसका आमा बाबुलाई बोलाएर नसोधुन्जेल यहुदीहरूले त्यो अन्धो थियो र देख्ने भयो भनेर विश्वास गरेन। तब तिनीहरूले उनीहरूलाई सोधे, के यो तिमीहरूको छोरो हो जो अन्धो जन्मेको थियो भने तिमीहरू भन्छौ? त अब कसरी त्यो देख्न सक्ने भयो? त्यस्ता आमा बाबुले तिनीहरूलाई भने, हामी जान्दछौ यो हाम्रो छोरा हो र अन्धो जन्मेको थियो, तर अब यो कसरी देख्ने भयो हामी जान्दैनौ, अथवा यसका आँखा कसले खोलिदिए त्यो पनि हामी जान्दैनौ, यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्, आफ्नो विषयमा त्यो आफै बोल्नेछ। त्यसका आमा बुवाले यी कुरा भने किनकि उनीहरू यहुदीहरूदेखि डराउँथे, किनभने कसैले उहाँलाई ख्रिस्ट भनी स्वीकार गर्यो भने त्यसलाई सभाघरबाट निकाल्नुपर्छ भने यहुदीहरू अघि नै सहमत भएका थिए। यसैकारण त्यसका आमा बुवाले भने, यसको उमेर पुगेको छ, यसैलाई सोध्नुहोस्। आमेन। आदरणीय श्रोता, यो घटनामा प्रभु येशु ख्रीष्टको समयमा प्रभु येशु ख्रीष्टले सबात दिनमा विश्राम दिनमा एकजना अन्धा मान्छेको आँखा खोलिदिनु भयो। ऊ निको भयो, ऊ वास्तवमा जन्मैदेखि नै अन्धो थियो, तर यहुदीहरूले यो कामलाई देखिसकेनन्, यो आश्चर्य कर्मलाई, यो कसैको जीवनमा भएको भलाइको कामलाई देखिसकेनन् अनि उनीहरूले दोष लगाए प्रभुलाई, तैले किन यो चाहिँ विश्राम दिनमा गर्यो, यो चाहिँ पापी मानिस हो। विभिन्न प्रकारका आरोप लगाएर प्रभुलाई उनीहरूले दोषी ठहराउन चाहे, किनकि उनीहरूको हृदयमा चाहिँ परमेश्वरपतिको प्रेम र येशू ख्रीष्टपतिको प्रेम थिएन, तिनीहरूसँग क्षमाको हृदय पनि थिएन, किनकि उनीहरू चाहिँ कसैलाई दोष लगाउनको लागि आतुर थिए। तर प्रभु येशू ख्रीष्टले प्रमाणित गरेर देखाउनु भयो, ती मानिसहरू जो अन्धका बुवा आमा थिए, ती बुवा आमाले समेत यहुदीहरूको डरले गर्दा त्यो सभा घरमा म संगतिमा जान पाउँदिन, म सेवामा बस्न पाउँदिन, म उहाँहरूको समुदायभित्र बस्न पाउँदिन भन्ने डरले सत्य कुरो भन्नको लागि डराए। आदरणीय श्रोता, धेरै पटक परमेश्वरले गर्नुभएको काम, परमेश्वरले गर्नुभएको भलाइको कुरालाई हामी खुलेर विश्वस्त र ढुक्क साथ हामी भन्न सक्दैनौ। हामी डराउँछौ, हामी परमेश्वरमाथि त्यो भरोसा राख्न सक्दैनौ, तर हामी मानिसको डर छिट्टो राखिहाल्छौ। किन? किनकि हामी भित्र क्षमाको हृदयले राज्य गरेको छैन, हामी भित्र प्रेमको हृदयले राज्य गरेको छैन। आदरणीय श्रोता, प्रभुले हामी सबैलाई क्षमा गर्नुभएको होस्। तपाईँहरूले पनि यो कुरो महसुस गर्दै हुनुहुन्छ भने क्षमा गर्नुभएको होस्। योसेफलाई यो कुरो आयो, प्रभु येशू ख्रीष्टको समयमा पनि यो कुराहरू घटनाहरू घटेका रहेछन्, तर प्रभु येशू ख्रीष्टले पनि यो कुरालाई चिर्नु भयो र उनीहरूलाई क्षमा दिनुभयो। आज हामी त्यही प्रभुका छोरा छोरी हौ, आज तपाईँ पनि त्यही प्रभु येशू ख्रीष्टमा विश्वास गर्नुहुन्छ, त्यही प्रभु येशू ख्रीष्टको पाइलामा टेकेर हिँड्नुहुन्छ। त्यसकारण पावलले गएर फिलिपीको 2 अध्यायमा गएर भन्नुहुन्छ, तिमीहरूमा यो मन होस् जो मन ख्रीष्ट येशूमा थियो। ख्रीष्टको मन साथै हामीमा छ भने र राख्ने हो भने त्यो ख्रीष्टमा भएको मनले चाहिँ क्षमा दिन्छ, क्षमाको हृदय उसले ग्रहण गर्छ, प्रेमको हृदय उसमा हुन्छ, अनि प्रेम सिद्ध प्रेमले डरलाई हटाउँछ, अनि त्यो डर यदि कसैमा छ भने त्यो डरसँग त्यो दण्ड लुकेको हुन्छ। आदरणीय श्रोता, तपाईँ र म कसरी परमेश्वरलाई प्रेम गरिराखेका छौ, हाम्रो हृदय कस्तो छ हामी जाँच्न सक्छौ, विचार गर्न सक्छौ। तपाईँलाई चोट पुर्याउनेहरूले कुन प्रकारले चोट पुर्याए, कसरी चोट पुर्याए, किन चोट पुर्याए, त्यो जान्ने काम तपाईँ र मेरो होइन, त्यो परमेश्वरको काम हो। हामीले त त्यो स्तर निर्धारण गर्छौ जस अनुसार हाम्रो निम्ति न्याय हुन्छ, तर हामी न्याय गर्दैनौ, किनकि न्याय गर्ने चाहिँ परमेश्वर हुनुहुन्छ। योसेफले पनि न्याय गर्न सक्थे, प्रिय योसेफलाई परमेश्वरले धेरै ठूलो स्थानमा पुर्याउनु भएको थियो। योसेफको स्थान यति धेरै पावरफुल थियो, शक्तिशाली थियो, मिश्र जस्तो देशको प्रधानमन्त्री उनी भएका थिए, उनीसँग सबै कुराको अधिकार थियो, उनले साम दाम दण्ड भेद सबै प्रयोग गर्न सक्थे, तर उनले गरेनन्। उनले मात्र म परमेश्वरको स्थानमा छुइन, तिमीहरूले जुन प्रकारको खराबी मेरो लागि गर्दै थियो, तिमीहरूले जुन विचार मेरो हानि गर्न सोचेका थियो, मलाई नाश पार्न सोचेका थियो, मलाई तल पार्न सोचेका थियो, तर त्यही खराबीद्वारा परमेश्वरले मेरो जीवनमा भलाइ गर्नुभयो भनेर उनले उल्टै सकारात्मक प्रेमको सन्देश र क्षमाको हृदय जब प्रकट गर्दछन् अनि दाजुभाइहरू उनको खुट्टामा मूर्छा परेर खोप्टो परी दण्डवत गर्दै भन्छन्, हामीलाई क्षमा गर्नुहोस्। आदरणीय श्रोता, तपाईँ र मेरो नम्रताले, तपाईँ मेरो क्षमाको हृदयले, तपाईँ मेरो प्रेमको हृदयले मानिसहरूले तपाईँ प्रति सम्मान व्यक्त गर्नेछन्। तपाईँ होचिरहन्न, तपाईँ र म उचालिनेछ। तपाईँ कायर बन्नुहुन्न, तपाईँ त साहसी बन्नुहुनेछ। तपाईँलाई कमजोर देखिने छैन, तपाईँ त बलियो बन्नुहुनेछ, किनभने परमेश्वरको त्यो सिद्धान्त हो, यो चाहिँ परमेश्वरको सिद्धान्त हो। जब हामी कसैलाई क्षमा दिन्छौ, जब हामी कसैलाई प्रेम देखाउँछौ, त्यसबाट परमेश्वरको इच्छा पूरा हुन्छ। यसकारण प्रभुको वचनमा लेखिएको छ, मलाई प्रभु प्रभु भन्ने सबै स्वर्गको राज्यमा पस्ने छैन, तर तिनीहरू नै प्रवेश गर्नेछन् जसले मेरो पिताको इच्छा पालन गर्नेछ। हालेलुया। प्रभुको इच्छा, परमेश्वरको इच्छा पालन गर्नको लागि तपाईँ र म भित्र क्षमाको हृदय हुन आवश्यक छ, तपाईँ र म भित्र प्रेमको हृदय हुन आवश्यक छ। पावलले गएर पहिलो कोरिन्थी 13 अध्यायमा त झन् बडो स्पष्टसँग भन्नुहुन्छ, हामी सबैजनासँग ठूला ठूला शक्तिशाली काम गर्ने सामर्थ्य छ, वरदानहरू छ, हामीसँग चाहिँ बोल्न सक्ने क्षमता छ, साहित्य शब्दहरू छन्, हामीसँग धेरै खुबी छ, धन सम्पत्ति छ, हाम्रो शारीरिक बनावट, हाम्रो फिजिकल फिटनेसहरू बडो एकदम ह्यान्डसम छ, राम्रो छ, तर हामी भित्र प्रेम छैन भने त्यो त झ्याइ झ्याइ गर्ने झ्याली र घण्टाको आवाज जस्तो मात्र हुन्छ भनेर पावलले जोड्नुहुन्छ। विश्वास, आशा, प्रेम, यो तीनवटा कुरामा पावलले भन्नुहुन्छ प्रेम नै सर्वोत्तम हो। आदरणीय श्रोता, प्रेमको हृदय तपाईँ र म भित्र छ कि छैन, हामीले आफूलाई यो समय जाँच्न सक्छौ। जसरी तिमीहरू अरूहरूलाई दोषी ठहराउँछौ, त्यसरी नै तिमीहरू पनि दोषी ठहराइनेछ। मत्ती 7:2 भन्छ, यदि हामीले कसैलाई दोष ठहरायौं भने प्रिय हामी भाँच्दैनौ, हामी उम्कँदैनौ, हामीलाई पनि कुनै न कुनै क्षेत्रबाट दोषी हुन सक्छ। प्रभु यीशु ख्रीष्टले स्पष्ट भन्नुभयो, तिमी आफ्नो भाइको आँखामा भएको छिस्का देख्छौ, धुलो देख्छौ, तर तिम्रो आफ्नै आँखाको मुढा चाहिँ तिमी देख्दैनौ। आदरणीय श्रोता, धेरै पटक हामी अरूको दोष, अरूको कमजोरी हामी देख्नलाई सजिलो हुन्छ, हामी छिट्टै देखि पठाउँछौ, तर परमेश्वरको वचन अनुसार हेर्ने हो भने हामी आफूलाई चाहिँ हामी कमै हेर्छ। यसकारण पावलले भन्छन्, म क्रुसमा टाँगेको छु, अब म जिउँदिन, अब ममा ख्रिस्ती येशु जिउनुहुन्छ। हामी यिनै तितोपनका कुराहरूको लागि, पाप पूर्ण कुराहरूको लागि, स्वभावका कुराहरूको लागि, जसले चाहिँ शरीरलाई, आत्मालाई, परमेश्वरको वचनलाई र उहाँको इच्छालाई नष्ट पार्छ, ती कुराको लागि हामी मर्नुपर्छ, तर हामी ख्रिस्ट येशुको निम्ति जिउनुपर्छ। यसकारण यहाँनिर प्रभुको वचन, जसरी परमेश्वरले तिमीलाई क्षमा गर्नुभयो, त्यसरी नै एउटाले अर्कोलाई क्षमा गरेर तिमीहरू एउटा अर्काप्रति कोमल मनका र दयालु हो। हालेलुया। आदरणीय श्रोता, जसरी योसेफले आफ्ना दाजुभाइहरूलाई क्षमा गरे, प्रेम देखाए, अनि त्यसले उनी साँच्चै नै महान व्यक्ति बने, अनि आज तपाईँ र मैले पनि प्रभु येशु ख्रीष्टले भन्नुभए चाहिँ हामीले एकले अर्कालाई क्षमा दिएर, प्रेम गरेर, देखाएर हामी कोमल र दयालु मनका भयौं भन्ने कुरा संसारले देख्नेछ, अनि हरेकले चिन्नेछन्, अनि उनीहरूले पनि ख्रीष्ट येशूलाई विश्वास गर्नेछन्। तपाईँलाई चोट पर्दा क्षमा गर्नुहोस्, बिर्सिदिनुहोस्। यो तपाईँको सही प्रतिक्रिया। तपाईँलाई कसैले दुःख दिइरहेको छ, प्रार्थना गर्नुहोस्। तपाईँलाई कसैले घृणा गरिरहेको छ, उनीहरूको लागि प्रभुलाई विन्ती गर्नुहोस्। तपाईँलाई कसैले बाटो छेकिराखेको छ, धन्यवाद दिनुहोस्। सजिलो छैन, तर यो कुरा परमेश्वरले पूरा हुनलाई शक्ति दिनुहुनेछ। मलाई आशा छ आजको यस वचन खण्डबाट यहाँले प्रशस्त आशिष पाउनु भएको छ, म पनि आशिषित भएको छु कि तपाईँ र म भित्र क्षमाको हृदय हुनु आवश्यक छ, तपाईँ र म भित्र प्रेमको हृदय हुन आवश्यक छ, जसरी योसेफसँग थियो, अनि प्रभु येशु ख्रीष्टसँग थियो, र प्रभुका चेलाहरू स्तिफनससँग थियो, पावलसँग थियो, पत्रुससँग थियो। आज त्यो हृदय तपाईँ र ममा पनि पवित्र आत्मा परमेश्वरले प्रशस्त गरी राखिदिनु भएको छ। यही तपाईँहरूलाई शुभकामना छ, यही तपाईँहरूलाई मेरो प्रार्थना छ कि तपाईँको हृदय परमेश्वरको प्रेमले भरेको होस्, ताकि त्यो प्रेम सबैतिर बगेर जाओस्।
0: आदरणीय श्रोता, हाम्रो निर्धारित समय पनि हामीले कार्यक्रम सुन्दा सुन्दै सकिन लागेको खबर मिलेको छ। तिनजेलसम्म यहाँहरूले कार्यक्रम सफल यात्रा धैर्यपूर्वक सुन्नुभएको लागि हृदयदेखि नै धन्यवाद दिन चाहन्छु। आजको परमेश्वरको सन्देश ल्याउनु हुने पास्टर कर्ण रोकालाई पनि हृदयदेखि नै धन्यवाद दिँदै, तपाईँहरूको मनमा आजको कार्यक्रमसम्म सम्बन्धित कुनै प्रकारको जिज्ञासाहरू छन्, प्रश्नहरू छन् भने चाहिँ तपाईँले निम्न ठेगानामा हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। आजको जिज्ञासाहरूलाई सम्पर्क गर्नका लागि हाम्रो ठेगाना छ, कार्यक्रम सफल यात्रा, पोस्ट बक्स नम्बर 3304, काठमाडौँ नेपाल। हाम्रो सम्पर्क नम्बर छ 9840271879, 9840271879। अर्को नम्बर छ 9841399901, 9841399901। आदरणीय श्रोता, धन्यवाद छ यहाँहरूलाई आजको कार्यक्रममा धैर्यपूर्वक सुन्नुभएको लागि, र यस्तै आशिषमय सन्देश र भजनहरू कार्यक्रममा समावेश गरी लिएर आउने बाचाका साथ यहाँहरूसँग एउटा सुमधुर ख्रिष्टे भजनको धुन छोड्दै म कार्यक्रम प्रस्तोता डाक्टर तेज रोक्का यहाँहरूबाट विदा हुन्छु। यहाँहरू सबैलाई परमेश्वरले आशिष दिउन्। धन्यवाद। जय मसीह।

0: असर कान्छिक अहिले बिहानको 11 बजे तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
1: मानसिक समस्याबाट बच्ने उपायहरू।
2: आफ्नो बारेमा अरूसँग खुलेर कुरा गरौं।
1: स्वस्थ खानपिनका साथै राम्रोसँग सुत्ने गरौं।
2: दैनिक शारीरिक व्यायाम तथा योग ध्यान गर्ने गरौं।
1: काममा व्यस्त रहने र अनावश्यक तनाव नलिऊं।
2: असल साथीहरूसँग मात्रै संगत गरौं।
1: मादक पदार्थ र लागू औषध सेवन नगरौं।
2: नियमित स्वास्थ्य परीक्षण गरौं। मानसिक समस्या भएकाहरूले अन्य रोगहरू मधुमेह उच्च रक्तचापको औषधि नियमित सेवन गर्ने गरौं।
1: स्वस्थ रहौं, अरूलाई पनि स्वस्थ रहन सल्लाह दिऊं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
4: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पूरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
5: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैंगिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
6: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
7: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौं। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

आशा, मेरो भरोसा, मेरो ज्योति, मेरो भित्री हृदयको एकमात्र शान्ति, अन्यतामा खोज्दै हिँडे काफी प्रश्न, पाए जवाफ यसु ख्रिस्तमा भए प्रश्न, जब अन्यताले घेरिरहन्छ प्रश्न।

0: किंगडम वॉइस एफएम रेडियो को प्रसारण
1: कान्छिक
0: अहिले मध्याह्नको 12 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
2: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
3: लो किन नि, के भयो सन्चो भएन?
2: होइन, यतिकै जानै मन लागेन।
3: यतिकै पनि हुन्छ?
2: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
3: ए, कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
4: नमस्ते, कति कामले पाल्नु भयो?
3: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
4: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
2: हस् म्याडम।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
7: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
6: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उप प्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
7: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
6: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
7: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
6: कहाँ जाने दिदी, उप प्रमुखलाई भेट्न। नमस्कार उप प्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौ बसौ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
6: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दैछ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौ न साथीहरू, बन्छ। रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिऊ भनेर उपप्रमुखज्यू।
8: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
7: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
6: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
9: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौ न के भएको रहेछ।
10: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सड़क, धारा वा अन्य योजनाको निगरानी गरौं, शंका लागे उजुरी गरौं, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौं।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: तपाईँहरूले किंगडम वॉइस एफएम 102.1 सुन्नुहुन्छ। www.kingdomfm.com.nb आशाको आवाज।

श्रोता तपाईँ अहिले किङडम भोइस एफएम 102.1 मेगाहर्ज सुन्दै हुनुहुन्छ। अब हामी तपाईँका लागि किङडम भोइस पडकास्ट कार्यक्रम सुनाउँदैछौ। कार्यक्रम सुनेर कार्यक्रम प्रति तपाईँका सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहोला। अब हामी पडकास्ट सुन्नेछौं।

0: श्रोता तपाईँ अहिले किङडम भोइस एफएम 102.1 MHz सुन्दै हुनुहुन्छ। अब हामी तपाईँका लागि किङडम भोइस पडकास्ट कार्यक्रम सुनाउँदैछौ। कार्यक्रम सुनेर कार्यक्रम प्रति तपाईँका सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहोला। अब हामी पडकास्ट सुन्नेछौ।
1: चाहे मसँग केही पनि नहोस्, चाहे खाना होस्, चाहे लाउन नहोस्, होइन, अभाव हो, खाँचो होस्, जस्तोसुकै परिस्थितिमा नि म परमेश्वरको काम गर्न म कहिल्यै पनि छोड्दिनँ। म मेरो सास रहन्जेल म प्रभुको काम गरेर नै म बाँच्नेछु, मर्नेछु भन्नुहुन्थ्यो कि। अनि त्योभन्दा अगाडि चाहिँ यो जानुभन्दा अगाडि चाहिँ उहाँले चाहिँ एक दुई महिना अगाडि चाहिँ म चाहिँ कसैको लागि पनि बोझ भन्दिनँ भन्नुहुन्थ्यो कि। मेरो श्रीमानले भनेको उहाँले चाहिँ कहिले पनि मानिसमाथि चाहिँ आशा चाहिँ गर्नु भएन कि। अनि कतिवटा संस्थाहरू आउनुहुन्थ्यो, उहाँले म यस्तो गरिदिनु उस्तो गरिदिनु भन्नुहुन्थ्यो, तर पनि मलाई यस्तो चाहियो, मलाई यस्तो गरिदिनु भनेर उहाँले चाहिँ कहिले पनि भन्नु भएन। उहाँले चाहिँ के भन्नुहुन्थ्यो, हामीले मण्डली सुरुवात गर्नु छ भने हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ होइन, अनि विश्वासीहरूलाई त्यही कुराहरू सिकाउनुहुन्थ्यो। अनि त्यो भएको कारणले चाहिँ अब भने मतलब अब कतिवटा मण्डलीहरू जस्तो हुनुपर्ने हो त्यस्तो थियो, तर पनि हामीले मण्डली सुरुवात गर्दाखेरि चाहिँ हामीले आफ्नै विश्वासीहरू सबैजनाले बलिदान गरेरै नै गरेको होइन। अनि बेतवती तहमा पनि मण्डली सुरुवात गर्दै हामीले एकजना सुभाष राणा मगर मलाई एकदमै अनि म जब त्यो पसलको ठाउँमा नि पुगेँ, त्यहाँनिर पुल थियो, अनि त्यतिखेर चाहिँ श्रीमानको याद आयो कि उहाँले चाहिँ बाइक लिएर कुद्र जानुभएको थियो, त्यो झल्को आयो कि अन्तिम पटक चाहिँ उहाँले बाइक चलाएर कुद्र लगाएर जानुभएको थियो। तर एकदमै नराम्रो नै भनेको त्यो अन्तिम पटक रहेछ कि
2: त्यो पुलमै पर्नु भयो त्यसो भए उहाँ स्कुलसम्म त पुग्न पाउनु भएन नि होइन, स्कुलमा नपुग्दै स्कुल नपुग्दै बाढी छोपिहाल्यो
1: छोपिहाल्यो उहाँ जो जानुभयो एकछिनपछि त अनि त्यो ठुलो नै उनी आइगयो। अनि त्यसपछि हामी भाग्यौँ, अनि हामीले के सोच्यौँ भने सायद उहाँ पनि स्कुलसम्म चाहिँ पुग्नु भयो होला भने, तर त्यो हेर्दाखेरि चाहिँ उहाँ स्कुलमा नि पुग्न भ्याउनु भएन होला, किनकि त्यहाँनिर पेट्रोल पम्पको त्यहाँनिर नै बाटो हानेर आएको रहेछ है खोला त्यहीबाट हानेर आएको कारणले चाहिँ भ्याउनु भएन जस्तो लाग्छ।
2: कति वर्षको हुनुहुन्थ्यो तपाईँको श्रीमान?
1: मेरो श्रीमान चाहिँ
2: 65 वृन्द जयमसी। हामी यतिखेर रसुवामा आइपुगेका छौँ, पछाडि भुटेकोसी नदी छ यहाँको। अस्ति केही दिन अगाडि भाद्र 10 गते आएको यो भीषण बाढीले यहाँको जनजीवन प्रभावित भएको छ। 1340 भन्दा बढी मानिसहरूको मृत्यु भइसकेको छ, 5000 भन्दा बढी मानिसहरू मिसिङ भएका छन्, अकल्पनीय क्षति भएको छ, यति बुझौँ। मैले आज धेरै भन्नु छैन। आज यो कालिका 3 धारापानी गाउँमा रसुवा जिल्लामा आइपुगेका छौँ। स्पेनमा हुनुहुन्छ हाम्रो पास्टर जो मिसिङ हुनुभएको छ, वेद बहादुर खड्का। यही रसुवाको बेत्रावती स्थित पुनरुत्थान एक्लिसिया चर्चमा करिब करिब 2.5 दशकभन्दा लामो समयदेखि उहाँ यहाँ छेउकाइ गर्दै हुनुहुन्थ्यो। भाद्र 10 गते आएको भुटेकोसी नदीबाट आएको भीषण बाढीको कारण उहाँ अहिलेसम्म पनि सम्पर्कविहीन हुनुहुन्छ, मिसिङ हुनुहुन्छ। उहाँको डेड बडी पनि भेटिएको छैन। र आज हामी उहाँको श्रीमती रेबिका खड्काज्यूसँग संवाद गर्दैछौँ। केही दिन अगाडि दीपक जेसीज्यू यहाँ आउनुभएको थियो, एक हप्ता 10 दिन अगाडि उहाँलाई भेट्नुभयो, उहाँको बारेमा जानकारी लिनुभयो। र उहाँलाई हामीले काठमाडौँमा पास्टर दीपक जेसी यहीँ हुनुहुन्छ हाम्रो अगाडि, अनि उहाँको बारेमा उहाँले हामीलाई स्टुडियोमा काठमाडौँ स्थित हाम्रो स्टुडियोमा उहाँसँग संवाद गरेका थियौँ, अन्तर्वार्ता गरेका थियौँ। अनि उहाँको बारेमा असर जीसीज्यूले बताउनु भएको थियो। फलस्वरूप आज हामी फलोअपको लागि हामी स्थलगत रूपमा यहाँ आइपुगेका छौँ। यहाँ आइपुगेका छौँ 100 भन्दा बढी चर्चका सदस्यहरू यहाँ यो रसुवा जिल्लामा भीषण बाढीका कारण मिसिङ हुनुहुन्छ, सम्पर्कविहीन हुनुहुन्छ, अहिलेसम्म सम्पर्कविहीन हुनुहुन्छ। हामी उहाँसँग संवाद गर्दैछौँ। पीडाको अवस्थामा हुनुहुन्छ, दुःख शोकित हुनुहुन्छ, शोकित त्यो हृदयमा मलमपट्टि लाउनुहुने पनि परमेश्वर हुनुहुन्छ, यो पनि हामीलाई थाहा छ। तैपनि आज कस्तो अवस्थामा उहाँ जिउँदै हुनुहुन्छ के गर्दै हुनुहुन्छ, उहाँकै बुखार ब्रेन्दबाट हामी बाँकी कुरा सुन्छौँ। एकदमै सरी एकदमै क्षमा चाहन्छु तपाईँको श्रीमान सम्भवत बित्नु भयो जस्तो लाग्छ होइन के भएको थियो वास्तविकता बताइदिनुहोस् न
1: त्यो दिन वेदबहादुर खड्का होइन उहाँ चाहिँ जस यो त्यो दिनमा चाहिँ हाम्रो एकजना यता कुवापानी

0: अनि त्यसको के बात चाहिँ उहाँ फोनमा आयो, ल यसो आउँदैछ है भन्नुभयो। अनि मैले उहाँलाई भने फोन गरेर भिडियो कल गरेर, ल खोला आउँदैछ रबिन भाइले के अरे यसरी भन्नुभयो। अनि कसैले पनि पत्याउनु भएन होइन, उहाँ मेरो श्रीमानले पनि पत्याउनु भएन, किनभने यत्रो खोला कहाँ आउँछ आउँदैन, आए पनि अब बिस्तारै आउँछ भन्ने सोच्न भयो। अनि त्यसपछि नि उहाँ, अनि उहाँ पनि त्यो बेलामा चाहिँ चाँडै नै आउनुभयो, चाँडै कहिलेकाहीँ दसमा आउनुहुन्थ्यो भने त्यो बेलामा चाहिँ दसमा बज्दै नै आउनुभयो। अनि आएर
1: कहाँदेखि आउनुभयो?
0: उहाँ चाहिँ बेत्रावती कचेटारबाट बेत्रावती बजारसम्म, भनेको त्यो रक्सापट्टि नै पर्छ, तपाईँको पुलको मुख निर थियो कि हाम्रो पसल, त्यहाँनिरै आउनुभयो।
1: पसलमा हुनुहुन्थ्यो तपाईँको श्रीमान?
0: पसलमै हुनुहुन्थ्यो, म पसलमा थियो, उहाँ घरमा हुनुहुन्थ्यो। अनि उहाँ घरबाट नि पसलमा आउनुभयो। अनि आएपछि अनि हाम्रो उहाँ के अरे एकजना बहिनी हुनुहुन्थ्यो, अनि बहिनीको छोरा चाहिँ स्कुलमा हुनुहुन्थ्यो। अनि त्यसपछि ऊ चाहिँ आठमा पढ्छ।
1: बहिनीको नाम के हो?
0: उषा सारु मगर। अनि त्यसपछि नि उहाँले भन्नुभयो, अनि ल दिदी यत्रो ठुलो खोला आउँदैछ अरे, ल भा के अरे उता के अरे जसरी होइन छिटो निस्केर जा भनेको छ, मेरो दिवरले फोन गरेर भाग्नु भनेको छ भने। अनि त्यसपछि अनि उहाँ पनि टुप्रुक आइपुग्नु भयो। अनि त्यसो यसो आउँदै होइन त्यत्रो ठुलो आउँदैन होला, अब अहिलेसम्म यत्रो ठुलो आएको छैन भन्नुभयो। अनि त्यहाँको छिमेकीहरूले नि भन्नुभयो अहिले कहाँ आउँछ यत्रो ठुलो भन्नुभयो कि। अनि त्यसपछि अनि भन अनि त्यसपछि अनि मेरो मनमा अनि त्यस अनि उहाँले भन्नुभयो दाइ अनि मेरो छोरा उता लौ न ग्रेसलाई यसो लिन गइदिनुहोस् न भन्नुभयो। अनि त्यसपछि अनि मैले पनि अनि गइदिउँ न त भने। अनि त्यसपछि अनि उहाँ आफ्नो घरमा साधन थियो, अनि त्यो भएको कारणले अनि उहाँ चाहिँ अनि जानुभयो।
1: मोटर बाइक थियो अनि उहाँको छोरालाई लिन जानु,
0: उहाँको छोरा
1: स्कुलमा हो
0: उत्तर गया,
1: बेत्रावतीमै हो,
0: बेत्रावतीमा त्यो बेत्रावतीमा हो, तर त्यो चाहिँ उता भने नुवाकोटपट्टि पर्यो। बाइक स्कुटीमा गयो भने तपाईँको भनेको 2-3 मिनटमा पुग्छ भन्ने कुरा सुन्नमा आयो। अनि त्यसपछि उहाँ जानुभयो। अनि गएपछि नि एकछिनपछि चाहिँ यता माथिबाट चाहिँ कर्मी डाँडाबाट फोन आयो, अनि मिठो एबाले फोन गर्नुभयो मलाई। अनि त्यसपछि अनि आन्टी के हो के अरे यो झरना भन्दा माथि नै यो चलेको छ नि त झरना, अनि त्यहाँ माथि खोलाएको छ, यो पुरै हलिरहेको छ, के हो आन्टी भन्नुभयो। अनि खै त्यो त थाहा भएन भने, अनि त्यही अनि त्यसपछि उहाँले त्यो फोन काट्ने बित्तिकै अनि मैले के सोचेँ नि अब यो झरना भन्दा त्यहाँबाट आउँदैछ नि अलिक बिस्तारै होला, अलिक टाइम नै लाग्ला भन्ने भयो कि। अनि त्यसपछि चाहिँ अनि एकछिनपछि मैले मेरो छोरीलाई फोन गरेँ, मेरो छोरी चाहिँ उहीँ कचेटारमै थियो होइन घरमै थियो। अनि मैले छोरीलाई फोन गर्दाखेरि अनि उसले फोन उठाएन, अनि त्यसपछि उसले मलाई फोन गर्यो, अनि उसले भन्यो अनि मम्मी भाग्नु भन्यो कि, अनि त्यो मात्रै आवाज आयो। अनि त्यसपछि अनि यसो हेर्दाखेरि चाहिँ अनि हाम्रो त्यो बेत्रावती बजारको त्यो माथि उतापट्टि घरहरू थियो, किराना पसल दुईवटा पसल मात्रै बाँकी थियो, एउटा किराना पसल अनि एउटा लुगा पसल थियो। अनि त्योभन्दा माथि एकदमै ठुलो छाल आयो कि, एकदमै कालो,
1: त्यो घरलाई
0: घरलाई नै छोपेर त्यो ठुलो एकदमै कालो देख्यो होइन मैले अनि मेरो बहिनीले नि देख्यो।
1: पसलमै
0: थियो, म पसलको यति बाहिरपट्टि नै थियो। अनि त्यसपछि एकदम ठुलो छाल देख्यो, अनि देखेपछि चाहिँ अनि बहिनीले चाहिँ मेरो नातिनी अनि उसको छोरा सानो छोरा पनि थियो 3 वर्षको, अनि त्यो छोरा दुइटाले च्यापेर अनि ऊ चाहिँ अनि यता पाहातिर लाग्यो, अनि पाहातिर लाग्यो। अनि त्यसपछि अनि म पनि के गरौँ भयो, अनि म पनि अनि त्यसपछि अनि मैले त्यो त्यहाँबाट मेरो पसलबाट मैले मेरो घर वा पसलबाट निकालेँ भने मैले एउटा त्यो बेला मेरो दिमागमा के आए पनि एउटा मोबाइल समाति, अनि त्यो भित्र पसलमा गएर अनि मैले एउटा कालो ब्याग त्यो पसलमा घर पसल गर्ने ब्याग थियो, अनि त्यो पसल अनि त्यो ब्याग मैले बोकेँ, त्यति बोक्ने चाहिँ दिमागमा आएँ। अनि त्यसरी म अनि त्यसरी गऱ्यो, अनि हामी एकदम भाग्यौँ माथि आयौँ। अनि माथि आउँदै जाँदाखेरि चाहिँ अलिक माथि डाँडामा पुगेपछि चाहिँ अनि मैले फोन गरेँ, मैले विशेष गरी मैले छोरीलाई नै फोन गरेँ। अनि मलाई चाहिँ के लाग्यो भने उहाँ चाहिँ जोस् भाग्न अलिक माथि स्कुल चाहिँ अलिक डाँडामा थियो, अलिक भाग्न सफल भयो होला भन्ने मेरो मनमा लाग्यो। अनि माथि गएपछि मैले छोरीलाई फोन गरेँ, छोरीलाई नै फोन लागेन, नलागेपछि अनि त्यो डाँडामा जब म जाँदै थियो अनि धेरै सबैजनाहरू गइसक्नु भए हिँड्न सबैजना गइसक्यो, अनि म र मेरो नातिनी छ मसँग, अनि त्यो ब्याग थियो, अनि बोक्न नि एकदमै गाह्रो भइरहेको थियो। अनि गएँ अनि पछि फेरि मैले फर्केर अनि अलिक माथि पुगेर अनि मैले फोन गरेँ, अनि छोरीलाई नि फोन गरेँ, अनि त्यसपछि अनि श्रीमानलाई नि फोन गरेँ, कसैलाई नि एकचोटि फोन गर्दाखेरि चाहिँ एकचोटि घन्टी गयो अनि फोनै उठाएन। अनि पछि फेरि अनि मैले 3-4 चोटि फोन गर्दाखेरि चाहिँ अनि सम्पर्कै हुन सकेन भन्ने कुराहरू सुन्नमा आयो। अनि अहिलेसम्म पनि अब
1: त्यसपछि कहिले सुन्नु भएन।

0: आज 13 दिन भइसक्यो।
1: 13 दिन भइसक्यो। त्यो दिनसम्म चाहिँ अनि त्यो भोलिपल्ट भए दिनभरि फोन गर्यो, नानीहरूले पनि गर्यो, फोनै लागेन, सम्पर्क हुन सकेन। 4 बजीसम्म त्यो भयो अनि 5 बजेपछि त्यताबाट चाहिँ नि स्विच अफ भयो, स्विच अफ भयो। अनि बिस्तारी भाइहरू पनि उता पारी हुनुहुन्थ्यो अनि उहाँहरूले पनि खोज्न जानुभएको थियो तर भेटेन। अनि त्यो स्कुलसम्म चाहिँ उहाँहरू पनि जान सक्नु भएन किनकि त्यहाँ पनि अब धेरैजना विद्यार्थीहरू हुनुहुन्थ्यो होइन, अनि कतिजना टिचर हुनुहुन्थ्यो उहाँहरूलाई नि कतिजनालाई बगायो, कतिजना चाहिँ भाग्न सफल भयो। अनि मेरो बहिनीको छोरा पनि जोस भाग्न सफल भयो होइन, ऊ चाहिँ जोस राम्रै छ, प्रभुलाई धन्यवाद होस्। तर अब जो व्यक्ति अब लिन जाने व्यक्ति चाहिँ गएपछि फर्केर आउनु भएन।
0: अनि जसको त्यो सारु मगर बहिनी भन्नुहुन्थ्यो उहाँको छोरालाई लिन जानु भएको थियो तपाईँको श्रीमान स्कुलमा होइन?
1: हजुर हजुर।
0: अनि त्यो उहाँ बाबु चाहिँ के छ, उहाँको छोराको के छ अवस्था अहिले?
1: उहाँको छोरा एकदमै राम्रो छ।
0: छोरा चाहिँ स्कुलमै हुनुहुन्थ्यो?
1: स्कुलमै हुनुहुन्थ्यो,
0: केही भएको रहेछ
1: उहाँ। त्यो छोरा चाहिँ अब त्यो स्कुल अलि हाइटमा छ अनि त्यो भएको कारणले चाहिँ छोरा चाहिँ अनि त्यहाँबाट नि जङ्गलतिर भाग्न सफल भयो।
0: स्कुलको नाम के भन्नुभयो?
1: त्यो उत्तर गया चाहिँ भन्छ, त्यसको त्यो पुरै चाहिँ मलाई चाहिँ
0: भित्रावती माइन्ड खोला पारी कि वारी खोला पारी नै नुवाकोटमा पर्यो। तपाईँहरू यता रसुवामा उहाँ त्यो वारी पारी हामी त्यहाँ पनि भ्रमण गर्यौँ, फोटो भिडियो सुट गर्यौँ अस्ति। त्यसो भए तपाईँको आशंका अनुसार यदि तपाईँको श्रीमान पास्टर वेदबहादुर खड्का छोरालाई त्यो स्कुलमा लिन नजानु भएको भए सायद
1: बाँच्नुहुन्थ्यो। उहाँ त म के अरे मसँगै थियो, पसलमै हुनुहुन्थ्यो होइन। अब त्यो कसैले अब यत्रो आउँछ भने कसैले पनि सोचेको थिएन, अनि बेत्रावती बजारमा भएको कसैले पनि सोच्नु भएको थिएन किनकि त्यो बेलामा त्यो खोला आउँदाखेरि चाहिँ सबैजना आफ्नो आफ्नै सुरुमा हुनुहुन्थ्यो होइन, सबैजना किनमिल गर्नेहरू किनिरहनु भएको थियो, व्यापार गर्ने गरिरहनु भएको थियो होइन, अनि आवजात गर्नेहरू त्यो बेलामा यो तीर्थको यात्रा गोसीकुण्ड जानेहरू यात्रीहरू पनि टन्नै थियो त्यो बेलामा होइन, अनि तिनीहरू चौकी पनि नजिकै थियो। यदि अब
0: चौकी त अहिले अगाडिबाट यता ल्याइसकेका छ नि सारेर होइन,
1: भवन चाहिँ यता ल्याइसक्यो, तर पनि त्यहाँ चेक पोस्ट थियो नि त, तिनीहरू माथि नै
0: चेक पोस्ट थियो, त्यसँगै एउटा हिमालय ब्याङ्क पनि थियो,
1: हिमालय ब्याङ्क पनि थियो। अनि त्यो ब्याङ्क चाहिँ अलिक उता
0: त्यही साइडमा हो तपाईँको पसल?
1: हजुर त्यही साइडमा। त जस्तो अब हिमालय ब्याङ्क भयो, चौकी भयो, अनि त्योभन्दा यतापट्टिको साइडमा क्या हाम्रो चाहिँ यतापट्टिको लाइनको साइडमा थियो, अनि त्यो पुलनिर अहिले 3 घर छ नि, खोला हिँडिरहेको छ नि,
0: हो
1: त्यो खोला हिँडेको त्यो छेउमा चाहिँ मेरो पसल थियो। अनि यतापट्टि हाम्रो घरपट्टिको भाँडा पसल थियो, अनि यता छेउपट्टि चाहिँ मेरो हाम्रो चाहिँ कस्मेटिक पसल थियो मेरो चाहिँ।
0: अनि कति भयो तपाईँले पसल सञ्चालन गर्न थाल्नुभएको?
1: पसल गरेको त बेत्रवती आएर त भयो 15-16 वर्षै भइसक्यो।
0: पहिले कहाँ हुनुहुन्थ्यो?
1: हजुर
0: पहिले कहाँ हुनुहुन्थ्यो बेत्रावती आउनुभन्दा अगाडि?
1: बेत्रावती आउनुभन्दा अगाडि चाहिँ पहिला हामी काठमाडौँमै थियौँ, अनि काठमाडौँमा जस मलाई बे गर्नुभन्दा अगाडि मेरो श्रीमानले चाहिँ हाम्रै पुनरुत्थान एक्लिसिया चर्चमा हाम्रो भरत भट्टराई अङ्कलसँग चाहिँ मिलेर चाहिँ उहाँले सेवकाई गर्नुहुन्थ्यो। अनि सेवकाई गर्ने क्रममा जब अनि मेरो अनि जब अनि बे भयो, अनि बे हुँदाखेरि चाहिँ अनि उहाँको आफ्नै घराइसी समस्याहरू भएको कारणले चाहिँ केही समय चाहिँ ग्याप भयो। अनि ग्याप भएपछि अनि हामी पनौती गयौँ होइन, अनि पनौतीमा पनि अब सासू हुनुहुन्थ्यो, देवर मात्रै हुनुहुन्थ्यो, अनि अरू दाजुभाइ सबैजना लाखापाखा लाग्नु भएको थियो। अनि त्यहाँनिर 1 वर्ष बसेपछि अनि यता कुवापानीमा चाहिँ अनि के अरे त्यहाँ चाहिँ अगुवा पास्टरको खाँचो छ भनेर अनि कुवापानीमा हाम्रो लीला सारु मगर हुनुहुन्थ्यो, अनि उहाँले चाहिँ अनि आमा मण्डलीमा भन्नुभयो। अनि त्यसै आमा मण्डलीमा भनेपछि अनि हाम्रो पास्टर भरत अङ्कलले चाहिँ अनि भाइ ल कुवापानी जाउँ भन्नुभयो। अनि त्यसपछि उहाँहरू कुवापानी आउनुभयो, अनि कुवापानी आएर अनि त्यहाँनिर सरसल्लाह गरेपछि चाहिँ अनि त्यसपछि चाहिँ हामी कुवापानीमा चाहिँ ल अब आउनुहोस् भनेर उहाँले भन्नुभएपछि अनि उहाँको दर्शन बोचनी म जे जस्तो भए पनि जवान अवस्थामा चाहिँ म सेवकाई नै गर्छु भन्नुभएको कारणले चाहिँ हामी फर्स्ट टाइममा चाहिँ कुवापानी आयो। अनि मेरो रसो होइन, पहिला नुवाकोटमा आयो,
0: नुवाकोटमा
1: त्यो अनि त्यहाँनिर आएपछि चाहिँ अनि मेरो हाम्रो बे भएको चाहिँ कति नै त्यस्तै 2 वर्षपछि चाहिँ अनि मेरो नानी पनि थियो, मेरो जेठी नानी, मेरो ऊ चाहिँ कृष्ण खड्का हो, ऊ चाहिँ 1.5 वर्षको थिए। डेढ वर्षको हुँदाखेरि अनि त्यहाँ आयो अनि त्यो नानी दुई वर्ष भएपछि एक वर्ष त्यहाँ सेवकाय गऱ्यो अनि हामी तल बेत्रअतीमा झर्यौँ। बेत्रअतीमा जो सेवकाय गर्दै अनि त्यसको केही वर्षपछि चाहिँ अनि व्यवहार व्यवसाय पनि गर्दै अनि सेवकाय पनि गर्दै त्यसरी नै चलि नै रहेको थियो।
0: तपाईँको श्रीमानको स्थायी घर त यहीँ होइन त?
1: मेरो श्रीमानको स्थायी घर यहाँ आएन। मेरो श्रीमानको स्थायी घर चाहिँ पनौती हो,
0: काभ्रे।
1: हजुर, काभ्रे पनौती।
0: ए, भनेपछि तपाईँहरू कसरी तपाईँ र तपाईँको श्रीमान यहाँ आइपुग्नु भयो त? त्यो बोलावट?
1: हजुर, त्यो बोलावट नै।
0: दसवटामा गएर सेवकाय गर्छु भनेर यहाँ आउनुभएको हो?
1: हजुर हजुर हजुर।
0: ए, यहाँको स्थायी बासिन्दा होइन त्यसो भए तपाईँ?
1: होइन,
0: उतादेखि यहाँ सेवकाय गर्न आउनुभयो?
1: हजुर।
0: तपाईँ दुईजनाको भेट चाहिँ कहाँ भयो?
1: हाम्रो दुईजनाको भेट चाहिँ काठमाडौँमा नै हो।
0: पछि बिहा भयो?
1: हजुर, पछि बिहा भयो काठमाडौँमा, हाम्रो आफ्नै सहजमा नि।
0: पछि यहाँ सेवकायको लागि काठमाडौँ छोडेर यहाँ रसुवा आउँछु भन्दाखेरि तपाईँले सहमति जनाउनु भयो श्रीमानलाई? हुन्छ भन्नुभयो?
1: हजुर।
0: यहाँ आएर
1: हजुर
0: तपाईँहरूले किन व्यवसाय सुरु व्यापार सुरु गर्नुभयो? सेवकायमा आउनु भएको मान्छे मलाई जान्न मन लागेको है, यो अब यसलाई अन्यथा नलिनु होला। किन
1: अब यसो, अब एक त अब
0: सेवकायको लागि बोलावट भएर काठमाडौँ छोडेर यहाँ आइसके पछाडि किन व्यवसाय सुरु गर्नुभयो?
1: व्यवसाय सुरु गर्नको अर्को एउटा कारण चाहिँ के छ भने आर्थिक कुराको लागि पनि होइन, अब त्यो सबै सम्पन्न त हुँदैन होइन पास्टरहरूसँग, अब कोही
0: कसैमा भर पर्नु नपरोस् होइन, बरु आफै इन्कम जेनेरेट गरेर परिवार चलाउँछु, सेवकाई गर्छु, सेवा गर्छु भन्ने भयो होला पक्कै पनि, म त्यसमा निश्चित छु है। पक्कै पनि त्यस्तो हृदय तपाईँ र तपाईँको श्रीमानमा थियो भन्ने लाग्छ मलाई।
1: सेवकाई गर्दाखेरि चाहिँ अब भनौँ न, अब मण्डलीसँग नि त्यस्तो थिएन त्यो बेलामा होइन, त्यो बेलामा मण्डलीले अब दिने भनेको सुरुमा चाहिँ हामीलाई जस्ट 500 थियो तलब।
0: 500 रुपियाँ?
1: हजुर।
0: कति सालको कुरा
1: त्यो त अब यो सालको भने चाहिँ मलाई त्यति
0: रसुवामा हुँदाखेरि
1: रसुवा भन्दाखेरि 500 थियो।
0: अनि कति वर्ष भयो रसुवामा यहाँ चर्च सुरुवात गर्नुभएको? पुनर्थान एक्लेसिया चर्च
1: सुरुवात गरेको भने चाहिँ 58 सालमा त्यस्तै होला,
0: 24-25 वर्ष भयो।
1: हजुर।
0: अनि 500 रुपियाँ के गर्नुहुन्थ्यो यहाँ? के भाडा तिर्नुहुन्थ्यो? कहाँ के खानुहुन्थ्यो? के बच्चाहरूलाई शिक्षा दीक्षामा कसरी पुग्थ्यो?
1: त्यसमा चाहिँ जसरी प्लस चाहिँ अब सुरुमा अनि पछि हाम्रो आमा मण्डलीले चाहिँ हामीलाई यहाँ अनि पछि चाहिँ उहाँले चाहिँ नि 2500 सहयोग गर्नुभएको थियो आमा
0: मण्डलीले।
1: हजुर, महिनाको। अनि त्यसपछि अनि त्यसमा पनि हामीलाई आर्थिक कुरा चाहिँ एकदमै गाह्रो हुन्थ्यो। अनि मेरो श्रीमानले चाहिँ जस अब उहाँ चाहिँ पहिला सुरुमा चाहिँ उहाँको सिप भनेको चाहिँ बेकरीमा थियो कि, बेकरीमा काम गर्नुहुन्थ्यो पहिला, पहिल्यैदेखि बेकरीमा गर्नुहुन्थ्यो। अनि उहाँले चाहिँ अनि हाम्रो लागि चाहिँ अब बेकरीमा यता त थिएन, यता बटारमा गएर काम गर्दै अनि सेवकाय गर्दै गर्नुभयो। अनि पछि हुँदै गएपछि अनि उहाँले यो खोलामा माछाहरू मार्नुहुन्थ्यो, माछा मारेर
0: भोटेकोसीमा
1: हजुर यही यो गण्डकी खोला अनि यो त्रिशुली अनि
0: माछा मार्ने काम पनि गर्नुहुन्थ्यो,
1: माछा मार्ने काम गर्नुहुन्थ्यो। अनि मैले चाहिँ जाल बुन्ने काम पनि गर्थेँ त्यो बेला।
0: तपाईँलाई आउँछ? तपाईँले जाल बुन्ने, श्रीमानले माछा मार्नु, के हो आफूलाई खानको लागि मात्र हो कि माछा के व्यावसायिक रूपमा बेच्न थाल्नु?
1: बेच्नको लागि नै।
0: इन्कम हुन्थ्यो?
1: त्यो अलिअलि खर्चहरू टरिन्थ्यो प्रभुको अनुग्रहले।
0: पावलको जस्तै गर्नुभएको रहेछ तपाईँ त होइन, पावलले पनि त टेन्ट मेकअप हुँदै उनले टेन्ट बनाउँदै बेच्दै आफ्नो सेवकाई गरे होइन।
1: अनि उहाँले चाहिँ के भन्नुहुन्थ्यो नि, म चाहिँ कसैको लागि पनि बोझ बन्दिनँ भन्नुहुन्थ्यो। अनि त्यसो भन्नुहुन्थ्यो,
0: कति विशाल हृदय तपाईँको श्रीमान।
1: मेरो श्रीमानले भनेको उहाँले चाहिँ कहिले पनि मानिसमाथि चाहिँ आशा चाहिँ गर्नु भएन कि। अनि कतिवटा त्यो संस्थाहरू आउनुहुन्थ्यो, उहाँले म यस्तो गरिदिनु उस्तो गरिदिनु भन्नुहुन्थ्यो, तर पनि मलाई यस्तो चाहियो, मलाई यस्तो गरिदिनु भनेर उहाँले चाहिँ कहिले पनि भन्नु भएन। उहाँले चाहिँ के भन्नुहुन्थ्यो, हामीले मण्डली सुरुवात गर्नु छ भने हामी आफ्नै खुट्टामा उभिएर गर्नुपर्छ होइन, अनि विश्वासीहरूलाई पनि त्यही कुराहरू सिकाउनुहुन्थ्यो। अनि त्यो भएको कारणले चाहिँ अब भने मतलब अब कतिवटा मण्डलहरू जस्तो हुनुपर्ने हो त्यस्तो थिएन, तर पनि हामीले मण्डली सुरुवात गर्दाखेरि चाहिँ हामीले आफ्नै विश्वासहरू सबैजनाले बलिदान गरेरै नै गरेको होइन। अनि बेतवती चरमा पनि मण्डली सुरुवात गर्दै हामीले एकजना सुभाष राणा मगरले उहाँले चाहिँ जग्गा दिनुभएको थियो 5 आना जग्गा, त्यहीबाट अनि मण्डली स्थापना गर्दै
0: पुनरुत्थान एक्लेसिया
1: हजुर, अनि त्यो भाइले दिनुभयो अनि मण्डलीले चाहिँ अनि अलिअलि क्यास भएको कारण 70,000 किनेको थियो त्यो बेलामा
0: त्यो जमिन जहाँ तपाईँहरूले चर्च कुरा गर्नु एकैछिन त्यो कुरा गर्छु त्यहाँ पनि मैले हामी त्यहाँको भिडियो सुट गरेर आयौँ त्यहाँ पनि होइन त्यहाँ अहिले भग्न अवशेष पनि छैन निशाना सबै मेटिएको छ अझै मलाई जान्न मन लागेको कुरा पास्टर के अरे रेबिका खड्का गुरुआमाज्यू भनेको जीवनमा धेरै आर्थिक अभावमा निकै सङ्घर्ष गर्नुभयो है अभाव भयो निकै सङ्घर्ष भयो है तैपनि मलाई तपाईँलाई मैले भेटेको धेरै भएको छैन आज मात्रै भेट्दैछु तपाईँको बारेमा पास्टर दीपकजीसीले भन्नुभएको थियो तर कति ठुलो त्यो हृदय मैले
1: उहाँले चाहिँ जस अब मण्डली गर्दाखेरि कुनै अब कुनैबाट पनि भनेको अब कसैले आएर गर्नुभयो भने ठिकै छ तर म होइन हात फैलाएर चाहिँ म मानिससँग म माग्न जाँदिनँ होइन किनकि हामीले माग्ने ठाउँ भनेको चाहिँ परमेश्वरमा मात्रै हो भन्नुहुन्थ्यो
0: कति राम्रो
1: अनि उहाँले के भन्नुहुन्थ्यो नि मेरो आशा भरोसा चाहिँ प्रभु नै हुनुहुन्छ उहाँले नै हाम्रो लागि सबै कुरा उहाँले नै जुटाउनुहुन्छ भन्नुहुन्थ्यो अनि त्यो अवस्थामा पनि हामीलाई आर्थिक कुराहरू एकदम अभाव हुँदाखेरि पनि एउटा चाहिँ के बलिदान गर्नु मेरो दुईटा छोरी थियो अनि एउटा छोरी चाहिँ मैले काठमाडौँमा काठमाडौँबाट लिएर आएको एउटा छोरी चाहिँ मैले 60 सालमा चाहिँ यहीँ हाम्रो कान्छी छोरी जन्मेको थियो अनि कान्छी छोरी जन्मेपछि पनि हामीलाई आर्थिक कुराहरू एकदमै ऊ थियो र पनि हाम्रो मण्डली परिवारले चाहिँ त्यो बेलामा चाहिँ हामीलाई चाहिँ धेरै नै साथ दिनुभयो होइन उहाँको कोही कोहीले अब म सुत्केरी हुँदाखेरि पनि अब घरमा रासनहरू पनि थिएन
0: र
1: हजुर म सुत्केरी हुँदाखेरि र पनि हामीले कहिले पनि
0: कसरी परमेश्वरले खुवाउनुको त्यो अवस्थामा
1: चाहिँ उहाँले हरेक दिन प्रार्थना गर्नुहुन्थ्यो होइन अनि उहाँले भन्नुहुन्थ्यो जस परम प्रभु मेरो गोठालो हुन्छ मलाई केही कुराको नि खाँचो हुँदैन भनेर त्यो वचनहरू उहाँले भन्नुहुन्थ्यो मैले सुन्थ्यो कि अनि उहाँले प्रार्थना गर्नुहुन्थ्यो अनि कतै न कतैबाट चाहिँ प्रभुले चाहिँ हाम्रो लागि हरेक कुराहरू चाहिँ जस जुटाउनुहुन्थ्यो कि जुटाउनुहुन्थ्यो
0: त्यही भएर पनि तपाईँले कहिले तपाईँको श्रीमानले माछा मार्ने तपाईँले कहिले जाल बुन्ने माछा तपाईँको श्रीमानले माछा मार्ने त्यस पछाडि पसल होइन व्यवसाय सुरुवात गर्नुभएको रहेछ त्यही भएर मैले अघि तपाईँले किन व्यवसाय गर्नुभयो भनेर सोध्नुको कारण त्यो भनेपछि कहिले पनि अरूको अरूलाई दुःख नदिउँ अरूलाई भार नदिउँ भन्ने तपाईँको श्रीमानको त्यो आदर्श होइन त्यो फिलोसफी तपाईँको श्रीमानमा त्यो रहेछ रहेछ कि त्यस कारण पनि तपाईँहरूले व्यवसाय गर्नु व्यापार गर्नुभयो होइन त्यो व्यापार गरिसके पछाडि तपाईँको सेवकमा सहयोग पुग्यो
1: जस व्यापार धेरै नै आर्थिक रूपमा चाहिँ सहयोग पुग्यो आर्थिक रूपमा धेरै सहयोग पुग्यो अनि त्यसले गर्दाखेरि चाहिँ मेरो श्रीमानले चाहिँ के हुनुहुन्थ्यो अब भनौँ न गाउँमा अब हुर्किँदाखेरि अब जति पढ्नु पर्ने त्यति पढ्नु पाउनु भएन अनि उहाँले के म खाए पनि नखाए पनि म मेरो छोरीलाई चाहिँ म राम्रै स्कुलमा पढाउँछु भन्नुहुन्थ्यो कि तर पढाउनु पनि भयो उहाँले होइन जस जे
0: भयो
1: मेरो छोरीहरू पनि त्यही उत्तरगा स्कुलमै पढेको
0: अहिले कति पढ्छन्
1: अहिले चाहिँ मेरो कान्छीले 12 पास गर्यो मेरो जेठीले चाहिँ अहिले मास्टर जोइन गरेको थियो तर यो बिचमा चाहिँ अब भूकम्प के अरे यो भएको कारणले चाहिँ बारीको कारणले चाहिँ अहिले स्थगित भएको
0: अहिले कहाँ छन् छोरीहरू
1: छोरी एउटा काठमाडौँमा छ तर मेरो कान्छी छोरीले बिहे गर्यो उसको दुईटा नानी छ अनि जेठी छोरीले गरेको छैन जेठी छोरी चाहिँ मैसँगै छ
0: अरू के भन्नुहुन्थ्यो तपाईँको श्रीमानले
1: वेदबहादुर उहाँले चाहिँ के भन्नु उहाँको चाहिँ जतिखेर नै कुरा चाहिँ के आउँथ्यो भन्दाखेरि जस आफूले सकेसम्म अरूलाई सहायता गर्ने होइन प्रभुको काम गर्ने होइन मण्डलीहरू स्थापना गर्ने अनि अगुवाहरू उठाउने अनि त्यो कुराहरू गर्नुहुन्थ्यो अनि उहाँले के भन्नु चाहे मसँग होस् नहोस् तर पनि हामीले प्रभुको काम गर्न चाहिँ छोड्नु हुँदैन भन्नुहुन्थ्यो कि अनि
0: त्यो 25-26 वर्षको काठमाडौँको काभ्रे पनौती छोडेर यहाँ आइसके पछाडि थुप्रै आर्थिक अभाव र सङ्घर्ष झेल्नुभयो त्यस बिचमा कुनै अरू त्यस्तो कुनै घटना छ जुन घटनाले तपाईँलाई बारम्बार अझै सेवकाइमा अगाडि बढ्नको लागि प्रेरणा मिल्छ तपाईँको श्रीमानले छोडेर जानुभएको कुनै त्यस्तो सम्झना, कुनै त्यस्तो लिगेसी आदर्शको कुरा होइन, सेवकाईमा यो गर्नुपर्छ, यस्तो हुनुपर्छ भन्ने कुरा अरू के थियो?
1: थियो, उहाँको चाहिँ एउटा चाहिँ के थियो भने हाम्रो मण्डली चाहिँ अलिक सानो थियो, अनि उहाँको चाहिँ जस अब यो मण्डलीलाई अलिक ठुलो बनाउनु पाए हुन्थ्यो होइन, अनि ठुलो बनाएर अब विश्वासीहरू यसरी आउनुहुन्छ अनि त्यतिखेर राख्ने ठाउँ भए हुन्थ्यो, अनि उहाँको चाहिँ मण्डलीले चाहिँ कसरी हुन्छ मण्डली परिवारलाई अघि बढाउनु पाए हुन्थ्यो भन्ने चाहिँ उहाँको चाहिँ उद्देश्य त्यो चाहिँ थियो कि।
0: अब हामी केही दिन अगाडि मात्रै जहाँ तपाईँहरू तपाईँको श्रीमान तपाईँले अघि भन्नुभयो 70,000 रुपियाँले कुनै एकजना चर्चको सदस्य दिनुभएको जमिनलाई 70,000 रुपियाँ दिएर त्यो एक्स्ट्रा जोड्नु भयो, त्यहाँ भवन निर्माण गर्नुभयो भन्नुभयो, पुनरुत्थान एक्लेसिया चर्च होइन, पित्रावतीको हामी त्यहाँ पुगेका छौँ, क्यामेरा त्यहाँ पुगेर त्यहाँको स्थलगत रिपोर्टिङ गऱ्यौँ, अहिले त्यहाँ केही पनि छैन होइन, असत्तर भयो अलिकता त्यो घर अथवा बिल्डिङ भत्किसके पछाडि बाढी लिइसकेपछि अलिक केही त बाँकी हुनु पर्थ्यो नि, त्यहाँ केही पनि छैन, पहिला कस्तो थियो?
1: पहिला त्यो
0: ट्रस्टको बिल्डिङ थियो कि अथवा कस्तो?
1: हाम्रो चाहिँ यस्तै ट्रस्ट नै थियो,
0: ट्रस्ट नै थियो,
1: ट्रस्ट नै थियो, त्यो अब बिल्डिङ चाहिँ थिएन, ट्रस्ट नै थियो, अब बिल्डिङ गर्ने भनेर चाहिँ हाम्रो कोषमा चाहिँ अलिअलि रकमहरू हुँदै थियो, अब केही नभए पनि अब पाँच वर्ष वा 10 वर्ष अगाडि चाहिँ राम्रै बनाउने भन्ने योजनाहरू चाहिँ मण्डली परिवारले गरिरहनु भएको थियो,
0: यहाँकै मण्डली परिवारले,
1: हजुर, अब त्यो पनि अब आर्थिक कुराको कारणले नै,
0: पैसा नभएर,
1: पैसा नभएर नि आर्थिक कुराको कारणले पनि हो।
0: तर त्यस्तो आर्थिक अभावमा जीवन जिउँदा जिउँदा पनि त तर तपाईँ र तपाईँको श्रीमान कहिल्यै पछि हट्नु भएन होइन?
1: हजुर हजुर, चाहे उहाँले के भन्नुहुन्थ्यो नि, चाहे मसँग केही पनि नहोस्, चाहे खान होस्, चाहे लाउन नहोस् होइन, अभाव हो खाँचो होस्, जस्तो सुकै परिस्थितिमा नि म परमेश्वरको काम गर्न म कहिले पनि छोड्दिनँ, म मेरो सास रहन्जेल म प्रभुको काम गरेर नै म बाँच्नेछु मर्नेछु भन्नुहुन्थ्यो। अनि त्योभन्दा अगाडि चाहिँ यो जानुभन्दा अगाडि चाहिँ उहाँले चाहिँ एक दुई महिना अगाडि चाहिँ उहाँले चाहिँ हाम्रो यो प्रार्थना सङ्गतिहरू हुन्थ्यो, अनि एउटा चाहिँ हाम्रो पटलक प्रार्थना हुन्थ्यो, हाम्रो चारवटा मण्डली मिलेर हामीले प्रार्थना गर्थ्यौँ, अनि त्यही बेला उहाँले चाहिँ वचनहरू बाँध्नुहुन्थ्यो कि म

0: त्यसपछि तपाईँको श्रीमानको डेड बडी केही भेटियो?
1: केही पनि भेटेन,
0: अहिलेसम्म केही भेटेको छैन,
1: केही पनि भेटेन।
0: अब आउनुहुन्छ, अब आउनुहुन्छ, अब आउनुहुन्छ भन्ने हुन्छ होला है तपाईँलाई।
1: हजुर, त्यही पर्खाइमा बसिरहेको छैन, अब आउनुहुन्छ कि भेटिन्छ कि होइन। अब फोनको घन्टी बज्दाखेरि पनि न कतै उहाँले फोन गर्यो कि भन्ने हुन्छ कि।
0: त्यो दिन अब 10 गते बिहान भीषण बाढी आयो,
1: हजुर,
0: त्यो दिन बिहान तपाईँसँग के कुरा भएको थियो तपाईँको श्रीमानको?
1: बिहान त खासै केही पनि कुरा भएको थिएन, जस उहाँले के भन्नु थियो, तिमी पसल चाँडै जाऊ होइन, अब नयाँ सामान आउनु आएपछि हामीले मिलाएर उगाउनु पर्छ, म खाना साना बनाएर अनि नातिनी लिएर आउँछु भन्नुभएको थियो। त्यति नै हो, अरू चाहिँ खासै कुरा चाहिँ अरू चाहिँ केही नै भएको थिएन हाम्रो चाहिँ।
0: तपाईँको श्रीमानलाई बाढीले लिइसके पछाडि
1: हजुर
0: अहिले जहाँ तपाईँ तपाईँको तपाईँको श्रीमान सेवा गर्नुहुन्थ्यो नि, तपाईँको श्रीमान पास्टर हुनुहुन्थ्यो, त्यो खण्डहर भएको छ होइन, त्यो त खोला आएको छ, विशाल ढुङ्गा वरिपरि छ, अहिले त्यहाँ जाँदाखेरि कस्तो अनुभूति भयो तपाईँलाई? तपाईँहरूले सेवा गर्ने एउटा दर्शन बोकेर आफ्नो गाउँ ठाउँ छोडेर काठमाडौँ छोडेर तपाईँहरूले यहाँ आउनुभएको थियो, रसुवा आउनुभएको थियो, पहाडी जिल्लामा आउनुभएको थियो,
1: हजुर,
0: अहिले त्यो खण्डहर भएको देख्दाखेरि कस्तो लाग्छ? चर्च भवन छैन नि त्यहाँ त अहिले,
1: छैन,
0: कस्तो लाग्छ?
1: म अस्ति नै गएको थियो अनि भाइहरूले नै, म अस्ति नै जानु खोजेको थियो, भाइहरूले जान्दिनँ, तर ल जानु हेर्नु न त दिदी भन्नुभयो हाम्रो यहाँ भाइहरूले, अनि म गएको थियो अनि देख्दाखेरि एकदमै दुःख लाग्छ नि होइन, एउटा नआउने सानै केही पनि छैन होइन, त्यो देख्दाखेरि एकदमै रुन मन लाग्यो। म त्यो पाहाडभरि पुरै घुमेँ, मलाई एकदमै रुन मन लाग्यो। अनि म जब त्यो पसलको ठाउँमा पनि पुगेँ, त्यहाँनिर पुल थियो, अनि त्यतिखेर चाहिँ श्रीमानको याद आयो कि उहाँले चाहिँ बाइक लिएर फुर्र जानुभएको चाहिँ त्यो झल्को आयो कि
0: अन्तिम पटक,
1: अन्तिम पटक चाहिँ उहाँले बाइक चलाएर खुर्र लाएर जानुभएको त्यति चाहिँ, तर एकदमै नराम्रो नै भनेको त्यो अन्तिम पटक रहेछ कि।
0: त्यो पुलमै पर्नुभयो त्यसो भए, उहाँ सम्भवतः पुलमै पर्नुभयो कि माथि स्कुलसम्म त पुग्न पाउनु भएन नि होइन, पुलमा नपुग्दै स्कुल नपुग्दै बाढीले छोपिहाल्यो,
1: छोपिहाल्यो। उहाँ जो जानुभयो एकछिनपछि त अनि त्यो ठुलो नै उनी आएको, अनि त्यसपछि हामी भाग्यौँ। अनि हामीले के सोच्यौँ भने सायद उहाँ पनि स्कुलसम्म चाहिँ पुग्नुभयो होला भने, तर त्यो हेर्दाखेरि चाहिँ उहाँ स्कुलमा नै पुग्न भ्याउनु भएन होला, किनकि त्यहाँनिर पेट्रोल पम्पको त्यहाँनिर नै बाटो हानेर आएको रहेछ है, खोला त्यहीबाट हानेर आएको कारणले चाहिँ भ्याउनु भएन जस्तो लाग्छ।
0: कति वर्षको हुनुहुन्थ्यो तपाईँ श्रीमान?
1: मेरो श्रीमान चाहिँ 54 वर्षको हुनुहुन्थ्यो।
0: शनिबार त्यो 10 गते बाढी आयो, त्योभन्दा अघिल्लो शनिबार तपाईँको चर्चमा कसले वचन दिनुभएको थियो?
1: हाम्रो पास्टरले दिनुभयो,
0: तपाईँको श्रीमानले,
1: हजुर।
0: के विषयमा वचन दिनुभएको थियो, के याद छ?
1: त्यो चाहिँ मलाई याद छैन, किनकि त्यो बेलामा म बालसङ्गतिमा गएको थिएँ।
0: ए, बालसङ्गति पढाउनुहुन्छ तपाईँ?
1: हजुर, बालसङ्गतिमा गएको थिएँ म चाहिँ, त्यो दिन म चाहिँ थिइनँ।
0: उहाँले कुन के वचन बोल्नु भएको थियो भन्ने कुरो अरूलाई सोध्नु भएको छैन?
1: सोधे छैन।
0: अरू चर्चका सदस्यहरू अरू को कति मिसिङ हुनुभएको छ तपाईँको चर्चकाहरू?
1: हाम्रो चर्चको चाहिँ 14 जना जति चाहिँ भएको छ,
0: 14 जना,
1: हजुर। अनि हाम्रै त्यो मण्डलीको एकजना अध्यक्ष पम्फा राणा मगर हुनुहुन्थ्यो, उहाँ पनि विपत्ता हुनुहुन्छ, उहाँ पनि कुनै खबर आएको छैन, अनि अरू सदस्यहरू पनि हुनुहुन्छ झन्डै हुनुहुन्छ।
0: अहिले देश विदेशबाट धेरैले चासो व्यक्त गरिराख्नु भएको छ,
1: हजुर।
0: रेबिका उहाँ पास गुरुआमालाई हामीले कसरी सहयोग गर्ने होला भनेर भन्दै हुनुहुन्छ होइन,
1: हजुर।
0: तपाईँ के जीवसँग तपाईँको बारेमा उहाँले भन्नुभयो हाम्रो स्टुडियोमा काठमाडौँमा,
1: हजुर,
0: त्यो अन्तर्वार्ता सुनेर बेलायतको डोनकास्टर स्थित डोनकास्टर नेपाली चर्चको बाल सङ्गति समूहबाट मलाई पैसा पठाइदिनु भएको छ, म तपाईँलाई यो हस्तान्तरण गर्न चाहन्छु। अघि मैले तपाईँलाई भने तपाईँले नाइ भन्नुभयो, मैले उहाँले मलाई दिनुभएको, त्यस कारण म यो पैसा म तपाईँलाई दिन चाहन्छु। उहाँले 40,000 करिबन 700 रुपियाँ मलाई पठाउनु भएको थियो,
1: हजुर।
0: पास्टरनी आमालाई एक एक कुरा आमालाई रेबिका खड्गाजीलाई पैसा दिनुहोस् भन्नुभएको थियो, तर त्यसमा 10,000 रुपियाँ हामीले थपेर यसमा हामीले 50,000 ल्याइदिएका छौँ। कृपया गरी यो प्रेम तपाईँलाई यो शोकको अवस्थामा एउटा प्रेम भेटी सम्झेर ग्रहण गरिदिनु होला,
1: हजुर, हस् धन्यवाद।
0: बेलायतको डोनकास्टर नेपाली चर्चको बाल सङ्गतिको भाइ बहिनीहरूले अन्त्य नियोङ्गिता बहिनी हुनुहुन्छ, उहाँले विशेष मसँग कुरा गर्नुभएको थियो, उहाँलाई के भन्न चाहनुहुन्छ?
1: उहाँहरू सबैजनालाई जेमसी उहाँलाई धेरै धेरै धन्यवाद, होइन, यसो दुःखको घडीमा पनि साथ दिनुभयो, होइन। मेन कुरा भने हाम्रो यो आर्थिक कुरा भने चाहिँ त आज छ भोलि छैन, होइन, तर पनि जस विशेष गरी चाहिँ प्रार्थनाहरूमा चाहिँ हाम्रो लागि, हाम्रो नेपालमा भएको हरेक मण्डलीको अगुवा पास्टर सदस्य परिवारहरूको लागि चाहिँ विशेष गरी प्रार्थना गरिदिनु भयो, त्यो पनि सबैभन्दा ठुलो कुरा हो, होइन। हाम्रो घाउको हृदयको मलमपट्टि लाउने त परमेश्वर हुनुहुन्छ, तर मेन कुरा भने चाहिँ प्रार्थनामा साथ दिनु नै सबैभन्दा ठुलो कुरा हो, होइन। त्यो कुरा चाहिँ कहिले पनि फर्केर जा के त्यो कुरा चाहिँ कहिले पनि हराउँदैन, होइन, किनकि त्यो प्रार्थना सुन्नुहुन्छ परमेश्वर हुनुहुन्छ। अनि त्यसको लागि धेरै धेरै धन्यवाद तपाईँले हाम्रो नेपालमा भएको हरेक मण्डली, म जस्तै जतिजनाले आफन्तहरू गुमाउनु भएको छ उहाँहरूको लागि धेरै सहयोग गर्नुभयो परमेश्वरले, तपाईँहरूलाई, तपाईँहरू मण्डली परिवार सबैलाई प्रभुले आशिष दियो, त्यति नै भन्न चाहन्छु।
0: अनि अर्को कुरा नि प्रेमिका खड्काज्यू,
1: हजुर,
0: बाढी, भीषण बाढी पछाडि मैले सुने तपाईँ तपाईँको आफ्नो घर पनि छैन?
1: हजुर, छैन।
0: कहाँ बसिरहनु भएको छ
1: अहिले? अहिले चाहिँ म हाल चाहिँ हाम्रै यो धारापानीमा हाम्रो विश्वासी भाइको घरमा नै बसिरहेको छु। उहाँको एउटा कोठा छ अनि त्यहाँनिर मलाई दिनुभएको छ, म चाहिँ हाल यतै नै बसिरहेको छु।
0: सेल्टर?
1: हजुर हजुर,
0: पाइराख्नु भएको छ?
1: हजुर।
0: तपाईँको आफ्नो घर केही पनि छैन?
1: छैन।
0: कहाँ बस्नुहुन्थ्यो त्यो पहिला?
1: पहिला मेरो घर चाहिँ अब त्यो चर्चमै नै थियो।
0: चर्चमै बस्नुहुन्थ्यो?
1: चर्चमै बस्थ्यो हामी चाहिँ, चर्चमा चाहिँ हाम्रो चर्चमा पाँचजना जग्गा भएको कारणले, अनि त्यहाँनिर चाहिँ अनि चर्च भवन अनि बासमति, अनि त्यसपछि हामीलाई चाहिँ दुईवटा रुम चाहिँ हामीले आफै त्यो दुईवटा रुम पनि मेरो श्रीमानले चाहिँ मण्डलीले कुनै पनि खर्च नलिकन आफ्नै स्वेच्छाले बनाएर हामी चाहिँ त्यहाँ बसेको
0: थियौँ।
1: त्यति नै,
0: आफै आफ्नै खर्चले,
1: आफ्नै खर्चले।
0: कस्तो राम्रो कुरा है, कति असल कुरा,
1: उहाँले
0: असल कुरा, कल्चर, त्यो संस्कार तपाईँको श्रीमानले, यो बिब्लिकल कल्चर हो वास्तवमा, बाइबलको कल्चर हो, तपाईँको श्रीमानले त्यो प्र्याक्टिस गर्नुभएको रहेछ।
1: हजुर, एकदमै एकदमै। उहाँले चाहिँ के भन्नुहुन्छ, उहाँले चाहिँ जो सुरु सुरुमा मण्डली राम्रो नहुन्जेसम्म उहाँले चाहिँ मण्डलीबाट चाहिँ तलबहरू पनि लिनुहुन्न थियो, होइन, हामीसँग आर्थिक कुरा चाहिँ अलिक खाँचै पर्थ्यो, होइन, र पनि उहाँले चाहिँ के भन्नु, जबसम्म हामीलाई सङ्गति गर्नको लागि भवन निर्माण हुँदैन तबसम्म चाहिँ म मण्डलीबाट केही पनि एक पैसा पनि म लिन्न भन्नुहुन्थ्यो कि उहाँले। जब मण्डली भवन निर्माण भयो, हुँदै गयो, मण्डली राम्रो हुँदै गयो, अनि त्यसपछि चाहिँ उहाँले चाहिँ मण्डली तोकेको तलब मात्रै दिनुहुन्थ्यो।
0: अब त्यहाँ त खण्डहर भएको छ त्यो ठाउँ, विशाल ढुङ्गाहरू छन् पनि, होइन, त्यो विग्रान र अरू केही यो त्यहाँको त नाउनिसानै छैन कि, हामीले त्यहाँ देख्यौँ, होइन, त्यहाँ भेट्यौँ, के अरे त्यहाँको वस्तुगत स्थलगत रिपोर्टिङ गऱ्यौँ। अब चर्चका सदस्यहरूलाई त फेरि सङ्गति दिनुपर्ने होला, के विचार गर्नुभएको छ, कहाँ सङ्गति गर्ने विचार गर्नुभएको छ, त्यो विचार छ
1: किन नहुनु? अब त्यो विचार नभएर त म सायद यहाँ बस्दै बस्दिनँ थिइनँ,
0: होइन,
1: किनभने कि अब मेरो त अब आफन्त अब आफ्नो भनेको रगतको नाताहरू भन्ने त या त मेरो कोही पनि हुनुहुन्न, होइन, मेरो रगतको नाता अब भन्ने त मेरो कोही पनि हुनुहुन्न यहाँ, अनि अब मेरो आफ्नो दाजुभाइ पनि कोही पनि हुन्न, मेरो चाहिँ अब भने जे जस्तो भने यहाँ मेरो आफन्त भनेको होइन, मलाई साथ दिनुहुने, मलाई सबै कुरामा उ गर्नुहुने अहिलेको हालसालको लागि चाहिँ मेरो मण्डली परिवार हुनुहुन्छ, होइन, अनि विशेष गरी हाम्रो चाहिँ यो यहाँको धारापानी चाहिँ हाम्रो छोरी मण्डली हो, अनि हामीले चाहिँ छोरी मण्डली यहाँनिर स्थापना गरेको, र विशेष गरी चाहिँ मेन चाहिँ बेत्रवती बजारमै नै हो, अनि त्यही भएको कारणले चाहिँ अनि मैले अनि हामीले चाहिँ मेरो छोरी र मैले के विचार गरेँ भने हामीले चाहिँ यसरी छोडेर मेरो श्रीमानले मण्डली स्थापना गर्नुभएको प्रभुलाई ग्रहण गराउनु भएकोहरूलाई चाहिँ हामीले यसरी छोडेर जानु हुँदैन भन्ने मेरो मनमा आयो कि, अनि मैले मेरो छोरीलाई पनि कुरा गरेँ अनि छोरीले पनि अनि केही दिन पर्खौँ त, होइन, विशेष गरी हाम्रो छरपष्ट भएको मण्डली परिवार विश्वासी सदस्यहरूलाई चाहिँ एक ठाउँमा राखेर अब मण्डली स्थापना फेरि सुरु गरेर मात्रै अनि त्यसपछि मात्रै के हुन्छ, प्रभुले के कुन बाटो देखाउँछ, त्यसरी चाहिँ जाने चाहिँ मेरो योजना छ।
0: अर्को ठाउँमा, होइन,
1: अर्को ठाउँमा
0: जमिन लिनुपर्ने होला, चर्च भवन निर्माण गर्नुपर्ने होला, त्यसको लागि केही अपिल गर्न चाहनुहुन्छ दर्शकहरूलाई आर्थिक सहयोगको लागि? मैले आफ्नो घर भन्नुभएको छैन, तर चर्च भवनको कुरा गर्दै
1: हुनुहुन्छ,
0: यो अर्को तपाईँको जीवनको अर्को एउटा असल कुरा, तपाईँलाई पनि चाहिएको छ घर, त तपाईँ भन्दै हुनुहुन्छ हामी चर्च भवन बनाउँछौँ पहिला, कि तपाईँलाई चाहिँदैन?
1: अब जस पहिला त बाइबलमा भने प्रब्लम होइन, पहिला उहाँको राज्य त हामी त खोजी गर, सबै थोक तेरो निम्ति थपिनेछ। मेरो श्रीमानले जे कुराहरू उहाँले चाल्दै जानुहुन्थ्यो होइन, त्यो त्यही कुराहरू चाहिँ मलाई नि एकदमै आशिषमय लाग्थ्यो
0: कि। कति दिन बस्नुहुन्छ यसरी अर्काको घरमा तपाईँको पनि उहाँको पनि आफ्नै घर होइन, सेल्टर दिएर बस्नु भएको छ?
1: हजुर।
0: कति दिन बस्नुहुन्छ? सधैँभरि त बसिँदैन,
1: सधैँभरि त बसिँदैन। अब जस अब पालिका राज्यले पनि केही गर्छ कि भन्ने त्यो त्यो सामान चाहिँ कुरिरहेको छु। यदि अब उहाँले गर्नु भएन, ऊ गर्नु भएन भने त अब केही न केही उपाय त अब प्रभुले देखाउनुहुन्छ, त्यो एउटा आशा चाहिँ छ।
0: तपाईँसँग त्यो त्यो घर किन्ने ऊ गर्ने पैसा हुने त कुरै भएन होइन?
1: हजुर,
0: केही पनि छैन। तपाईँले आफ्नो घरबाट केही निकाल्न पाउनु भएन होइन?
1: केही पनि निकाल्न, मेरो आफ्नो
0: एक सरो लुगामा बाहिर आउनु,
1: हजुर, एक सरो लुगामा र अनि एक सरो लुगामा अनि त्यसपछि अनि एउटा मसँग चाहिँ पसलमा म भएको कारणले एउटा मोबाइल र अनि पसलमा आउने जाने गर्ने एउटा ब्याग त्यति मात्रै निकाल्यो, अरू केही पनि निकाल्न पाएन, केही पनि निकाल्न पाएन।
0: कतिले अब ठिक छ हामी सहयोग गर्छौँ आर्थिक रूपमा तपाईँको चर्च भवन निर्माण गर्नको लागि, तपाईँको आफ्नै टहरा अथवा घर बनाउनको लागि, विशाल ठुलो घरको सपना त पक्कै पनि तपाईँले देख्नु भएको छैन, सानो कटेरहरू बस्नको लागि बासिसन चाहियोस् भन्ने होला पक्कै पनि होइन, केही सहयोग गर्न सक्नुहुन्छ कतिले? तपाईँको लागि स्वीकारयोग्य हुन्छ यदि उहाँहरूले सहयोग गर्न चाहनुभयो भने, आर्थिक सहयोग गर्न चाहनुभयो भने?
1: अब त्यो त अब भनेको अब मलाई चाहियो म भन्न म सक्दिनँ होइन, तर अब उहाँहरूले स्वेच्छाले हामी गर्छौँ भन्नुभयो भने
0: तपाईँले तपाईँले मलाई चाहियो भन्नुहुन्न मलाई थाहा छ, किनभने म अघि तपाईँलाई अफ द रेकर्डमा जब मैले तपाईँलाई भेटेँ तपाईँको लागि मसँग के रकम छ भन्दाखेरि मलाई नदिनुहोस् भन्नुभयो। किन नदिनुहोस् भन्नुभयो भने म त पहिलोचोटि तपाईँलाई भेट्दैछु,
1: हजुर,
0: मलाई नदिनुहोस् आवश्यकता परेकोलाई दिनुहोस् भन्नुभयो।
1: हजुर,
0: कति विशाल हृदय कि तपाईँको, यो सुखित अवस्थामा हुनुहुन्छ होइन, तपाईँले त्यही पनि मान्नु भएको छैन। त्यसकारण दर्शकहरू यदि तपाईँ देश विदेशमा हुनुहुन्छ भने उहाँको यत्रो यत्रो सङ्घर्ष गरेर उहाँको श्रीमान यो यो ठाउँमा आएर यसरी उहाँले भौतिक शरीर गुमाउनु पर्यो, तर म तपाईँलाई अनुनय विनय गर्न चाहन्छु, यदि तपाईँ सहयोगको हात अगाडि बढाउन चाहनुहुन्छ भने उहाँलाई उहाँले विशाल यो पाँच तले घर बनाउनु पर्छ भन्नुभएको छैन, तर यहाँ वासस्थानको लागि पनि तपाईँको सानो सानो सहयोगले उहाँले वासस्थान प्राप्त गर्न सक्नुहुन्छ। उहाँ यो वासस्थान घर पाउने योग्यको व्यक्ति हुनुहुन्छ, किनकि उहाँको श्रीमानले त्यो लिगेसी छोडेर जानुभएको छ। तपाईँ यदि देश विदेशमा हुनुहुन्छ, उहाँको घर बनाउनको लागि आर्थिक सहयोगको हात अगाडि बढाउन चाहनुहुन्छ भने कृपया गरी हामी डिस्क्रिप्सनमा उहाँको नम्बर राखिदिन्छौँ, तपाईँले सिधै उहाँलाई सम्पर्क गरेर तपाईँले आर्थिक सहयोगको हात अगाडि बढाइदिनु होला। असम्भव कुरा केही पनि छैन, उहाँ एउटा ठुलो पीडामा पीडाबाट हुँदै गइराख्नु भएको छ, यतिखेर देश शोकमग्न छ, हजारौँ हजार मानिसहरू मिसिङ भएका छन्, 5,000 बढी, करिब 1400 मानिसहरूको लास भेटिसकेको छ। सरसुवा जिल्लामा 44 चर्चहरू छन्, 100 बढी चर्चका सदस्यहरूको मृत्यु भएको छ यो बाढीले, र एकजना पास्टर पढ्नु भएको हामीले सुन्यौँ, उहाँसँग उहाँको श्रीमतीसँग हामीले संवाद गरेको छौँ। यसकारण कृपा गरी म तपाईँलाई अपिल गर्न चाहन्छु, साधारण के अरे हार्दिक अनुरोध गर्न चाहन्छु कि तपाईँको सानो सहयोगले उहाँ जस्तो व्यक्तिलाई हामी सहयोग गर्न आवश्यक छ। उहाँले माग्नु भएको छैन, त्यही भएर पनि म तपाईँलाई अनुरोध गर्दैछु कि अब तपाईँ हामीले उहाँको यो घर निर्माण गर्नको लागि, चर्च भवन निर्माण गर्नको लागि सहयोगको हात अगाडि बढाउँ। बोलीले मात्र होइन, कामले प्रेम गर्नुहोस्, कामले प्रेम गरौँ। आज उहाँलाई तपाईँको सहयोगको हात र परमेश्वर कति भला हुनुहुन्छ भन्ने कुरा उहाँले देख्नु भएको छ, थाहा छ उहाँलाई, अझै देख्नु आवश्यक छ अब यस पछाडिको माथि जीवनमा। त्यसैले दुईवटा कुरा, चर्च भवन निर्माण गर्नु छ, अर्को कुरा अझै मैले फोकस गर्न खोजेको तपाईँको आफ्नो घर, तपाईँलाई आफ्नो वासस्थान चाहिन्छ, सेवालाई निरन्तरता दिने विचार गर्नुभएको छ, उहाँले त्यो कुरामा कटिबद्ध हुनुहुन्छ, अवश्य पनि प्रभुले बाटो खोल्नुहुन्छ। अन्तमा के भन्न चाहनुहुन्छ?
1: अन्तमा त अब के भन्न चाहन्छु भन्दाखेरि, जस्तोसुकै परिस्थितिमा, जस्तोसुकै कठिनाइमा, अभावमा, खाँचोमा, जस्तोसुकै कुरामा पनि हामीले परमेश्वरको महिमा गर्न चाहिँ छोड्नु हुँदैन होइन, र हामीले चाहिँ मानिससँग माग्ने होइन कि हामीले परमेश्वरसँग माग्न कहिले पनि छोड्नुहुन्न होइन, किनकि उहाँले मानिससँग भरोसा, मानिससँग माग्न उहाँले हामीलाई सिकाउनु भएको छैन होइन, उहाँले चाहिँ माग म तिमीलाई दिनेछु भन्नुभएको छ होइन, र त्यो भएको कारणले चाहिँ जस्तो सुकै परिस्थिति आए पनि हामीले परमेश्वरमा भरोसा गर्न कहिले पनि छोड्नु हुँदैन, त्यति नै भन्न चाहन्छु।
0: तपाईँले मैले सुने अनुसार तपाईँले अन्य बाढी पीडित बाढी प्रभावित व्यक्तित्वहरूलाई पनि टेक केयर गर्दै हुनुहुन्छ भन्ने सुनेको थिएँ हो?
1: जस अब मैले त गरेको छैन होइन, र पनि अब म तर्फबाट चाहिँ अब कतिजनाले नम्बर कार्ड पाएँ मलाई त्यो पनि थाहा होइन, होइन त्यो गर्ने म मेरो कुनै क्षमता नि छैन होइन, अब मैले त्यस्तो गरेको छैन। जस मेरो भनेको विशेष गरी चाहिँ मेरो श्रीमानलाई धेरैजनाले चिन्नुहुन्छ होइन, किनकि उहाँ काठमाडौँ बस्दाखेरि नै धेरैवटा मण्डलीसँग जाने सङ्गतहरूसँग जोड्नु भएको थियो, उहाँलाई धेरै चिनेको कारणले पनि त्यो तर्फबाट चाहिँ आएको हो, मेरो तर्फबाट होइन, मलाई चिनेको कारणले चाहिँ होइन, त्यो चाहिँ मलाई चाहिँ त्यो लाग्छ कि, तर मैले चाहिँ होइन कि जस आउने भाइ बहिनीहरू होइन दाजुहरूले नै सहयोग गर्नुभएको
0: हो। हुन्छ, धन्यवाद समयको लागि, यो संवादको लागि। प्रभुले पक्कै पनि आफ्नो महिमा लिनुहुनेछ, आफ्ना जनहरूलाई परमेश्वर त्यतिकै छोड्नुहुनेछ, उहाँले सब कुरा हेरिराख्नु भएको छ। तपाईँको श्रीमानले जुन खालको लिगेसी छोड्नुभयो नि शिवकायमा यहाँ 25-28-26 वर्ष रसुवामा, सायद यसले धेरै फल फलाउनेछ। सायद यो रसुवामाको काठमाडौँ अरू ठाउँमा धेरै फल फलाउनेछ, धेरै मानिसहरू परमेश्वरको राज्यमा स्वर्गीय स्वर्ग भगदार भएको हामीले देख्न पाउनेछौँ, साक्षी हुनेछौँ हामी। निराश नहुनुहोस्, परमेश्वर तपाईँसँग हुनुहुन्छ, मानिसहरू पनि छन् प्रार्थना भइराखेका छ तपाईँको लागि,
1: त्यो प्रार्थनाको कारणले नै जस परमेश्वरले चाहिँ मलाई सहन सहने शक्ति चाहिँ दिनुभएको छ, त्यो सम्झिँदाखेरि चाहिँ रुन त मन लाग्छ होइन, अनि अब कति रात त अब सुत्न नै एकदमै गाह्रो भयो, प्रार्थना गर्न नै धेरै नै गाह्रो भयो, र पनि आज मण्डली परिवारहरूले सबैजनाले विश्वभरि नै यहाँ यस्तो भएपछि उहाँहरूले प्रार्थना गर्नुभएको कारणले चाहिँ जो सहन सक्ने शक्ति चाहिँ परमेश्वरले चाहिँ दिनुभएको छ।
0: हुन्छ, धन्यवाद।
1: हस्, धन्यवाद।
0: दर्शकवृन्द, हामीसँग रेविका खड्का हुनुहुन्थ्यो, उहाँसँग हामीले रसुवामा जहाँ उहाँ सेल्टर लिएर बसिराख्नु भएको छ, उहाँकै यो रसुवाको कालिका तीन धारापानी जहाँ उहाँ एकजना चर्चको सदस्य घरमा सेल्टर लिइराख्नु भएको छ, उहीँ घरमा आएर यो संवाद गऱ्यौँ रसुवाबाट। सबैको हात अगाडि बढाउनु होला, देश नै यही शोकको अवस्थामा छ, सबैका घाउहरूमा मलमपट्टि लगाउनु छ, यसकारण सकेको सहयोग गर्नुहोला। देश विदेश भएका विश्वव्यापी नेपाली भाषी चर्चहरूलाई पनि त्यही अनुरोध गर्न चाहन्छु कि तपाईँको प्रेम, परमेश्वरको प्रेम तपाईँबाट उहाँलाई उहाँको परिवारलाई देखाउने समय आएको छ। यति भन्दै क्यामेरामा जोसेफ जनाला र हामीलाई यहाँसम्म ल्याइदिनु हुने पास्टर दीपक जीसीज्यूलाई विशेष विशेष धन्यवाद दिँदै कुमार सिंह विष्ट रसुवाको यो धारापानीबाट बिदा हुन्छु। धन्यवाद।

0: आत्मिक एपिटाइट बढेकै बढेको छैन। यदि तपाईँको जीवनमा नि आज आत्मिक एपिटाइट बढेको छैन भनेको समथिङ इज रङ, केही चाहिँ नि तपाईँको शरीरमा रोग लागेको छ, जुन रोग चाहिँ नि प्राणको क्षेत्रमा शरीरको क्षेत्रमा नि त्यो रोग लागेको कारणले गर्दाखेरि तपाईँको जीवनमा नि पहिला चाहिँ नि आत्मिक कुरामा बढ्दैदेखि त्यसले नि रोकिरहेको छ।
1: आत्माले बोलेको कुरालाई सुन्न थाल्नुहोस्। तपाईँको सृष्टिकर्ताले के बोल्दैछ यो ऋतुमा, भेटु नेपालमा फर्केर आउनु। यो फिस्टमा प्रभुले के भन्नुहुन्छ सुनौ न, प्रभुले के भन्नुहुन्छ आउनुहोस् न, त्यो लेभलमा तपाईँको निम्ति राखेका कुराहरू प्रकट हुन लागेको छ। स्वागत गर्न चाहन्छु
2: तपाईँहरूले किङ्डम भोइस एफएम 102.1 सुन्दै हुनुहुन्छ। www.kingdomfm.com.nb आशाको आवाज।

0: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
1: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
0: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैन नि सक्दैन, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
2: अङ्कल अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
3: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
4: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
0: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवादै बाबु।
5: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानूनी रूपमा दण्डनीय अपराध पनि हो।
6: अरूको सम्मान गरौं, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौं।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: हेलो
8: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
8: हुन्छ हुन्छ, पठाउनुहोस् है।
9: किंगडम भोइस एफएम रेडियोको प्रसारण कान्छिक। अहिले अपराह्नको 2 बजे, तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम भोइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
1: दिदी, म पनि बाह्रै वर्षमा बेचिएँ। आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताए। रोग लाग्यो, निकालिए। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी संगति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
3: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
2: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
4: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओए साथी, हेर न, क्या खतरा समाचार आइसक्यो।
7: बाफ्रे, अब चाहिँ के हुने हो?
8: खोइ खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन। सामाजिक सञ्जालमा आउँदैन, यत्तिकै पत्याउनु पर्छ त। मिथ्या र भ्रामक सूचना हुन सक्छ। यस्तै नातिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
7: अरे, मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ?
8: तिमीलाई थाहा थिएन?
7: थाहा थिएन।
8: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो। अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
7: ओहो, त्यसो भए त यस्ता सूचना शेयर लाइक गर्नु हुँदैन रहेछ है?
8: हो नि, भ्रामक र मिथ्या सूचना शेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। शेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ। त्यसको स्रोत थाहा पाउनुपर्छ। मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ। आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै शेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
4: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ।
2: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हेलो
1: हेलो,
0: म हजुरको बैंकबाट बोलेको। तपाईँको मेसेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
1: हुन्छ हुन्छ, पठाउँछ है। ए नानी, छोरी।
2: हजुर,
1: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
2: लो दिन त। हेलो, भन्नुहोस् त।
0: हेलो हजुर,
2: हजुर,
0: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
2: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
1: ए नानी, के भनेर छ, के हो?

0: के भयो
1: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन, अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
0: ल ल ल, किन दिन्थे?
2: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
3: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
2: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ।
3: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: ल ल ल, यता नआऊ है बुहारी, तलै बस, छाचुप नगर। आज कति दिन रे?
1: तिन दिन भयो।
0: तिमीलाई थाहा छ दिन? अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
1: केही हुन्न मुआ, सुने नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
0: जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
1: मुआ, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानून र संविधान विपरीतका काम हुन्। अरूलाई
2: भन्नुभयो अहिले अपराह्नको 3 बज्यो। तपाई अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजीसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: नमस्कार, म गायक कर्ण दास। अहिले तपाईँ सुन्दै हुनुहुन्छ किङडम भोइस एफएम 102.1।
1: अब प्रस्तुत छ तुरै मीडिया नेपालले उत्पादन गरेको नो स्लिप नेपालको प्रस्तुति, मानव बेचबिखन र मानव दशतक विरूद्ध निर्माण गरिएको जनचेतनामूलक रेडियो कार्यक्रम ब्युटी अफ लाइफ।
2: नमस्कार, चेलीपेटी बेचबिखन र मानव दशतक विरूद्ध निर्माण गरिएको जनचेतनामूलक रेडियो कार्यक्रम ब्युटी अफ लाइफको आजको नौलो श्रृंखलामा स्वागत छ। तपाई अहिले तुरै मीडिया नेपाल प्राइभेट लिमिटेडले निर्माण गरेको नो स्लिप नेपालको प्रस्तुति कार्यक्रम ब्युटी अफ लाइफको श्रृंखलामा हुनुहुन्छ। श्रोता, हामीले विगतका श्रृंखलाहरूमा विभिन्न व्यक्तित्वहरूसँग कसरी हाम्रो देश नेपालबाट मानव बेचबिखनको उन्मूलन गर्न सकिन्छ र यसलाई जरीबाट फ्याँक्न सकिन्छ र मानव बेचबिखनका रोकथामका उपायहरू के हुन सक्छन् र मानव बेचबिखन रोकथामको लागि स्थानीय सरकारको प्रहरी प्रशासन र विभिन्न धर्मावलम्बीहरू र विभिन्न क्लब राजनीतिक दलका नेताहरू र आम नागरिकको के कस्तो भूमिका हुन सक्छ, यी विषयमा केन्द्रित रहेर हामीले विगत श्रृंखलाहरूमा विभिन्न कार्यक्रमहरू तपाईँ समक्ष प्रस्तुत गरिराखेका छौं। तर श्रोता, आजको श्रृंखलामा हामी फरक प्रकारले प्रस्तुत हुँदैछौं। आज हामी तपाईँ समक्ष मानव बेचबिखनसँग सम्बन्धित रहेर जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको एउटा रेडियो नाटक तपाईँ समक्ष प्रस्तुत गर्दैछौ। रेडियो नाटक छोटो छ तर निकै सन्देशमूलक छ, यसकारण तपाईँले अन्तिम समयसम्म सुन्ने प्रयास गर्नुहोला। आजको श्रृंखलामा हामी तपाईँलाई मोबाइल फोनको सन्देश भन्ने शीर्षकमा एउटा नाटक प्रस्तुत गर्दैछौ। अब भने हामी यो जनचेतनामूलक नाटक तपाईँको निम्ति प्रसारण गर्दैछौं।

0: यो छोरी कहाँ गई के आज मोबाइलमा ट्वाई ट्वाई आवाज आएको छ आएको छ आएको छ आएको छ। त्यसको मोबाइलको आवाज सुन्दा सुन्दा मलाई दिक्क लागिसक्यो। के बजेआ हो यो बजेआ बजै छ कति मेसेज आएको होला यो ट्वाई ट्वाई आवाज आउँछ। तिमी धेरै जान्ने नहौ भाइ तिम्रो मोबाइल मैले के हेरेको छु र मेसेज आयो कसले मेसेज गरे होला कति इम्पोर्टेन्ट होला मेसेज किन यो घोप्ट्या घोप्टै छ मेसेज आएको आइछ किन के हो भनेर सोधेको नि रिसाउनु पर्छ र
1: रिसा छैन साथीको मेसेज आएको हो नि। अनि बा अब यस्तो मलाई यति टेन्सन भइरहेको छ तपाईँ कति किचकिच गर्नुहुन्छ
0: के टेन्सन छ तपाईँ टेन्सन छ त्यो मलाई पो छ त म बाबा आएपछि सबै कुरा पुरा गर्नु पर्यो तेरो घरको सबै काम कर्तव्य पुरा गर्नु पर्यो आफ्नो जिम्मेवारी पुरा गर्नु पर्यो तँलाई के को टेन्सन छ र
1: टेन्सन भइहाल्छ नि आमा बिरामी भएर त्यत्रो 2 लाख ऋण निकाल्यौं खै आमालाई बचाउन पनि सकिएन आमाले छोडेर जानुभयो कति पीड़ा भएको छ बा मलाई म बरु काम गर्न जान्छु हुन्न
0: छोरी तँलाई पीड़ा हुनु त स्वाभाविक हो र तेरोभन्दा बढी पीड़ा त मलाई छ होइन तैपनि अब शास्त्र उन्जेल आसुन्छ भन्छन् किन चिन्ता मान्ने केही गरेर खाउँला नि जिन्दगी जसरी नै गुजारौंला अनि जसरी ऋण पनि तिरौंला किन टेन्सन भयो
1: बा बरु मसँग एउटा उपाय छ म तपाईँलाई भन्छु है अघि तपाईँले त्यो मेसेज आयो भन्नुभएको थियो नि त्यही मेसेज हो एकजनाले मलाई मेसेज गरे गरेछ उसले चाहिँ अस्ति यहाँ हाम्रो गाउँमा आएर भेटेको पनि थियो 50,000 तलब छ अरे मलाई त धेरै राम्रो लाग्यो अनि त्यहाँ ऊ पनि काम गर्छ अरे अनि म पनि काम गर्छु दिउँसभरि काम हुन्छ अरे 50,000 महिनामा पायो भने त म तपाईँलाई पठाइहाल्छु अनि 50,000 पायो भने त हाम्रो 2 लाख ऋण पनि तिरिन्छ म जान्छु नि बा हुन्छ अघि त्यही मेसेज आएको हो छिटो भन यहाँ अर्को मान्छे आउँछ भन्या भनेछ फेरि कसैलाई नभन्नु पनि भन्याएछ बा अब मैले तपाईँलाई भनिहालेँ अब मेरो कोही छैन अब के गर्ने होला म जाउँ त बा
0: ओहो यो त राम्रै कुरा सुनाइस् तैँले न त पढेकी छस् न तसँग कुनै सिप छ तैपनि तँलाई त्यसले महिनाको 50,000 तलब दिन्छु भन्छ सुन्दा त राम्रै होला तर शङ्का पनि लाग्यो है मलाई किन भन्दाखेरि तँ पढेकी छैनस् महिनाको 50-60,000 उसले तलब दिन्छु भनेपछि त पक्कै पनि त्यहाँ केही रहस्य छ होला भन्ने डर पो लाग्यो हो छोरी
1: के रहस्य होला र बा 50,000 तलब दिन्छु भनेकै छ ऊ आफू पनि त्यही ठाउँमा काम गर्छ अरे महिलाको लागि एकदम सुरक्षित छ साँच्ची नै हो
0: उसले पहिला पनि अरूलाई त्यसरी पठाएको रहेछ
1: त्यो त मलाई थाहा भएन बाबा
0: तर छोरी तँ ठिक भनिस् किन भन्दाखेरि 2 लाख रुपियाँ हाम्रो थाप्लोमा दिइदिन्छ है तेरो आमालाई हामीले जोगाउन सकेनौ हेर त्यत्रो पैसा नहुँदाखेरि आमाको मृत्यु भयो अब त पैसा बिना त कोही नमरोस् भन्ने चाहना मेरो पनि छ पहिला त्यो ऋण चाहिँ तिर्नुपर्छ
1: त्यसो भए बा म गएर काम गरौ त
2: काका के हो बाउसेरीको गहिरो गन्थन भइरहेछ त के कुरा गर्दै हुनुहुन्छ हामी पनि सुनौ न
0: खै बाबु हेर न यो 50,000 जागिर भेटेको छु भनेर भन्छ छोरीले मुम्बई जाने अरे महिनाको 50,000 तलब पाइन्छ अरे अब यहाँ मेरो बाबु तिमीलाई पनि थाहा छ हाम्रो थापलमाथि 2 लाखको ऋण छ म त मेरो छोरीलाई 50,000 तलब दिने ठाउँमा मुम्बईमा पठाइदिन्छु भनेको छु न सिप छ न पढेको छ यहाँ जब केही पनि पाउँदैन नेपालमा पठाइदिउँ कि भनेर त्यही बाबु छोरी यहाँ गन्थन गरेको
1: होइन बा तपाईँ पनि यो कुरा सबैलाई भन्नुपर्छ र भने
0: होइन तिमी छोरी तिमी गलत भन्दैछौ कहिले काहीँ अरू कुरा भन्नुपर्छ सोध्नुपर्छ के हो मलाई पो थाहा छैन त यो बाबुलाई थाहा हुन सक्छ त्यहाँ जानु हुन्छ कि हुँदैन त्यस ठाउँमा तलब पाइने हो कि होइन साँच्चै जब हो कि होइन त्यो बुझ्नु पर्यो नि मलाई त थाहा छैन तर यो बाबुलाई थाहा छ यो बाबु सबै जान्दछ भन्नुपर्छ
1: ल त हेर्नु न दाइ एकजना मेरो साथी छ अब मैले खासै चिनेको त होइन अस्ति नै के एउटा कार्यक्रममा यहाँ गाउँमा पनि आएर उसले सामाजिक सेवाहरू गर्ने धारा सारा हालिदिने काम चाहिँ गरे हो उसैले मलाई ओहो तिमी त राम्री पनि रहेछौ बेरोजगार पनि रहेछौ यसरी बस्नुहुन्न तिमीले काम गर्नुपर्छ यस्तो बम्बई भन्ने ठाउँमा चाहिँ खै एउटा के फ्याक्ट्रीमा काम गर्न पाइन्छ अरे महिनाको 50,000 दिन्छ अरे उसले त ऊ त त्यहाँको म्यानेजर हो अरे उसले त 1 लाख भन्दा बढी पैसा खान्छ अरे महिनाको अनि तिमीलाई म 50,000 मिलाइदिन्छु सबै मेरै हो भनेर भन्यो ठिक हो कि गलत हो म त केही निर्णय दिन सकेको छैन आजै भनिहाल भनेर अघि मेसेज आएको आएछ म त के गर्ने सानो भाइ छ बाह्र सानो भाइलाई छोडेर कसरी जाने नजाऊ भने पनि भएन बाको थाप्लोमा ऋणको भारी छ लौ न के गर्ने होला बुझिदिनु पर्यो ल दाई मेरो बुवालाई सम्झाइदिनु पर्यो, यस्तो सामान्य कुरामा पनि यस्तो राम्रो अफर आउँदा म किन नजाने भनेर विचार गरेर कुरा गरेको नि दाई।
3: कुरा त राम्रै गर्यो बहिनी, तर कहिले नदेखेको कहिले नचिनेको मान्छेले सामाजिक सञ्जालद्वारा मेसेज गरेर होइन फोन कल गरेर भेटेर अनि चेलीबेटी बेचबिखन गरेका पनि थुप्रै उदाहरणहरू छन्। होस् पुर्याउनुपर्छ है बहिनी, तिमीलाई थाहा छ तिमी जस्तो चेलीलाई त आफन्तले पनि बम्बईमा लगेर बेचेको थुप्रै घटनाहरू छन्। मलाई बरु त्यो नम्बर सबै देऊ, म आफै उसँग फोन गरेर बुझ्छु।
0: ए अँ बाबुले बल्ल ठिक कुरा गर्नुभयो, ल ठ्याक्कै यही शङ्का थियो मलाई पनि, छोरीलाई पठाउने कि नपठाउने, पठाउने कि नपठाउने, रातभरि सोचेँ मैले त। अनि 50,000 आउने भएपछि म त छोरीलाई पठाउनु पर्छ भोलि नै भनेर तयारी गरिरहेको थिएँ। बाबुले ठिक भन्नुभयो जस्तो लाग्यो, अघि मैले भनेको थिएँ नि यो छोरी शङ्का लाग्यो भनेर, यसकारण कहिले नदेखेको कहिले नभेटेको त्यस्तो व्यक्ति के अरे बाबुले भने जस्तै सामाजिक सञ्जाल प्रयोग गरेर चेलीबेटी बेचबिखन गर्ने दलाल हुन सक्छ। हे छोरी समयमै ठिक टाइममा बाबु हामी कहाँ आउनुभयो, बाबुले राम्रो सल्लाह दिनुभयो जस्तो लाग्यो, अनि बाबुले चाहिँ फोन गरेर हेर्नुहुन्छ उहाँ हो कि होइन, कस्तो मान्छे हो चेक गर्नुहुन्छ, हेरौँ है त।

0: हेलो
1: हेलो, को बोल्नु भयो?
0: कसलाई खोज्नु भयो?
1: तपाईँले मेरो बहिनीलाई जागिर दिन्छु भन्नुभएको थियो अरे, म यसको बारेमा बुझ्न चाहेर तपाईँलाई फोन गरेको।
0: होइन, त्यस्तो केही पनि छैन, मैले त्यत्तिकै भनेको। होइन, त्यस्तो केही पनि छैन।
1: केही छैन भने तपाईँले घरिघरि बहिनीलाई फोन गरेर तपाईँले बम्बईमा लैजान्छु, 50,000 जागिर दिन्छु किन भन्नुभयो? तपाईँ दलाल हो?
0: होइन, कसले भन्यो? मैले त्यस्तो भनेकै छैन। नचाहिने कुरा मसँग किन गर्न लाग्नु भयो? तपाईँ को?
1: म त्यो तपाईँले 50,000 रुपियाँ जागिर दिन्छु भन्नुभएको थियो नि, हो त्यसको दाइ हो म। पुलिस लिएर आऊ।
0: अत्तेरिका सबै प्लान विफल भयो यार हाम्रो त है।
2: बाबु फेरि आएछ आज, के छ तिम्रो हालखबर? ठिक छौ नि?
1: सन्चै छु काका।
2: अनि तिमीले फोन गर्छु भनेको थियौ, फोन गरेर बुझ्यौ त त्यो केटालाई?
3: ₹50,000 पाउँछु।
2: मसँग सिप पनि छैन, म पढेकै पनि छैन, जान्छु इन बम्बई, 50,000 कमाएर पठाउँछु। बाला भन्थिस् खाइस, अहिले देखिस् के रहेछ, समयमै होस् पुर्याएर। यो बाबु नआइदिएको भए त्यो दिन हाम्रो घरमा मेरी छोरीलाई बेचेर खाइदिन्थ्यो।
4: त्यही त बा, के थाहा त मलाई यस्तो कुरा। अब मोबाइलमा म्यासेज गर्थ्यो, राम्रो राम्रो कुरा गर्थ्यो, मैले सोचे साँच्ची हो भन्ने लाग्यो। अब यस्तो जवानी अवस्थामा कसलाई थाहा हुन्छ र यस्तो केटी बेच्ने रहेछ भने? यस्तो अवस्थामा को केटी बेच्ने, कसले के गर्ने भने कहाँ थाहा हुन्छ र? ल दाई, तपाईँलाई धेरै धन्यवाद। यदि यसको कुरा मैले सुनेर गएको भए त, यदि बालाई पनि मैले नभनेको भए, त्यो दिन बाले मेरो मोबाइलमा म्यासेज नदेखेको भए आज म गइसक्ने पनि थिएँ र मेरो जीवन पनि बर्बाद हुने रहेछ। दाई बा, तपाईँहरू सबैजनालाई धेरै धेरै धन्यवाद।
2: देख्यौ छोरी, तिमी त मोबाइल नआएर मेरो आफ्नो म्यासेज आउँछ, मोबाइल नआएर मोबाइल लुकाउँथ्यौ होइन? थाहा गर्यौ के हुँदो रहेछ त? यदि तिमीले त्यो दिन त्यो सबै कुरा नभनेको भए त आज तिमी त्यो दलालको फन्दामा परेर मुम्बईमा पुगिसक्थ्यौ। समयमै यो बाबु आएर तिमी बेचिनेबाट जोगियौ।
1: काका, अब कुराहरू चाहिँ यति नै राखौ। हिँड बहिनी, तिमी पनि हिँड। प्रहरी कार्यालय गएर हामी त्यहाँ सबै, मैले प्रहरीलाई रिपोर्ट गरेका थिएँ, प्रहरी कहाँ गएर तिमीले पनि सबै कुरा भनिदेऊ, अनि त्यसपछि अरू चेलीबेटी बेचबिखन हुनबाट पनि हामीले जोगाउनु पर्छ।
2: बाबु ठिक भन्यो बाबु। ल ल, जाउँ जाउँ, अब सबैजना जाउँ,
4: म पनि जान्छु।
2: हस् हस् ल जाउँ।

0: श्रोता ब्युटी अफ लाइफको आजको श्रृंखलामा हामीले तपाईँलाई मोबाइल फोनको सन्देश भन्ने शीर्षकमा एउटा मानव बेचबिखनका विरूद्ध जनचेतना जगाउने उद्देश्यले निर्माण गरिएको जनचेतनामूलक रेडियो नाटक तपाईँ समक्ष प्रस्तुत गर्यौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो र कार्यक्रमप्रति तपाईँका सुझाव सल्लाह प्रतिक्रिया र कार्यक्रम बन्ने कुनै सामग्री भए तपाईँ हामीलाई noslepnepal@gmail.com मा इमेल पनि लेख्न सक्नुहुनेछ। त्यसै गरी तपाईँ हामीलाई फोन कल पनि गर्न सक्नुहुन्छ 98511 0927 र 01-5190-9097 ल्याण्डलाइनमा पनि तपाईँ हामीलाई फोन कल र सम्पर्क गर्न सक्नुहुनेछ। श्रोता आजलाई यति नै। आउँदो श्रृंखलामा यस्तै अर्थपूर्ण जनचेतनामूलक रेडियो कार्यक्रम लिएर आउनेछौ। तबसम्मका लागि बिदा दिनुहोस्। हवस् त, नमस्ते।
1: मान्छेलाई पशु सरह बेचबिखन र ओसार पसार गर्ने अपराधपूर्ण काम सदाको लागि बन्द गरौं। बेचिएर घर फर्किएका चेलीबेटीलाई सम्मानजनक व्यवहार गरी समाजमा पुनर्स्थापन हुनमा सबैले सहयोग गरौं।
2: चेलीबेटी बेचबिखनका विरूद्ध ब्युटी अफ लाइफ रेडियो कार्यक्रमका लागि नोस्लेप नेपालको सन्देश।
3: जब म 14 वर्षको थिएँ, मेरो आफन्तले नै मलाई भारतको कोठीमा बेचिदिनुभयो। मैले त्यो ठाउँमा धेरै दुःखहरू पाएँ, नरकको जीवनहरू बिताएँ। 2 वर्षसम्म दिन रात मैले रोएर नै त्यो ठाउँमा काटे। पीडा भयो, म सायद यो ठाउँमा म बस्दिन होला, म यस्तो जिन्दगी म बिताउन सक्दिन, म नरकको जीवनमा म दिन रात तर्पेर बस्न सक्दिन भनेर म अब मर्छु भनेर धेरै कोसिस गरे, आत्महत्या गर्न कोसिस गरे। त्यहाँको मान्छेले चाहिँ मलाई बचाउनु भयो। त्यस्तो गर्दा गर्दै 2 वर्ष बिताएपछि त्यो ठाउँबाट म भाग्न सफल भएँ। कुनै पनि नेपाली चेलीहरू त्यो दलालीको फन्दामा परेर म जस्तै नरकको जीवन बिताउन नपरोस्, यसकारण त्यस्ता दलालहरूको फन्दाबाट तपाईँहरू जोगिनु होला। पछि पछुताउनु भन्दा समयमै ख्याल गर्नुहोला, त्यस्ता दलालहरूको फन्दाबाट बस्नुहोला।
2: चेलीबेटी बेचबिखनका विरूद्ध जनहितमा जारी नो स्लिप नेपालको सन्देश।
1: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 राति 10 बजेसम्म www.kingdomfm.com.np

0: नमस्ते डाक्टर सर.
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो.
0: हेर्नुहोस् न डाक्टर सर, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन. बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला.
1: यहाँ उभ्याउनु त एकचोटि तौल हेरौँ. ओहो, अनि खाना कति हो खान्छ नि.
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन.
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो. बाल बालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्. यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ. विश्व स्वास्थ्य संगठनले त एक वर्षभन्दा मुनिका बाल बालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ. दुईदेखि चार वर्षका बाल बालिकालाई दैनिक एक घण्टा भन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ.
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब.
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको. टाउको दुख्ने कारण पनि यही नै हो. यसले पछि माइग्रेन हुने जोखिम रहन्छ. उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ.
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब.
1: हो नि, बाल बालिकाको तीन वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो. मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ.
2: त्यसैले आफ्ना बाल बालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाउनु.
3: नेपाल सरकार विज्ञापन बोर्ड.

0: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
1: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
0: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
1: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: लौ लौ, चट्याङ पर्ने आटो सबैजना यता आओ त। यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न, चट्याङ गर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र?
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ, खानामा सागपात र फलफूल खाऊ,
0: मद्यपान र धूम्रपान सेवन नगरौ,
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अझल त यो हुलाको अवस्था कस्तो छ खै कुन्ने?
4: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
3: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
4: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा।
3: ए,
4: विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
3: ए हो र बाबु?
4: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
3: ए
4: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
3: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: हेलो
4: हेलो बहिनी, सन्चै छौ?
5: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
4: एकदम ठिक छ बहिनी, तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है, ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
5: हस् हस्, अनि हुलाकमा पो जानु?
4: हो नि, हुलाकमा जाऊ न।
5: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
4: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
5: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
4: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
5: ए सहरमा मात्र होला नि?
4: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
5: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: वाइस एफएम रेडियोको प्रसारण
1: टाइमचेक
0: अहिले अपराह्नको 4 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किङडम वाइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम वाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
2: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

0: खै जन्मदर्ता दिनुहोस् त।
1: जन्मदर्ता गरेको छैन नि म्याडम।
0: लौ जन्मदर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
1: हो र, मलाई त थाहा नै थिएन म्याडम।
0: बाल बालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्मदर्ता अनिवार्य हुन्छ।
1: पहिला कसैले भनेनन्?
2: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्मदर्ता गराउनु पर्छ।
3: जन्म र मृत्युदर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
3: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
7: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
6: ओहो दिदी, कुट्नु मात्रै हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
7: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
6: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
7: त्यसो भए अब म चुप बस्दिन, सहायता खोज्छु।
8: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
9: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारवाहीको दायरामा ल्याउन सकिन्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
11: नमस्कार स्वयंसेविका दिदी।
12: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
13: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
12: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
11: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफूल, साग सब्जी, अण्डा, माछा मासु खानुपर्छ। यस्ता पोषिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
12: हो त,
13: हामीले बच्चाको नाम समेत जुराइसक्यौ नि दिदी।
12: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छर छिमेकका अरूलाई पनि बताउनुपर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपालगंज सुसमाचार प्रचार मण्डली रामनगरको प्रस्तुति कार्यक्रम सुसमाचार सबैका लागिमा आत्मिक हार्दिक स्वागत तथा जय मसीह। श्रोता, यो कार्यक्रम हाम्रो अफिसियल एप्लिकेशन गुड न्यूज नेपालका साथै नेपालका विभिन्न 15 रेडियो स्टेशनहरूबाट प्रसारण भइरहेको छ। श्रोता, यो कार्यक्रम विशुद्ध ईश्वरीय यथार्थताको बारेमा जानकारी दिने कार्यक्रम हो, जसले तपाईँ हामीलाई मुक्ति र उद्धारको सुसन्देश प्रदान गर्दछ। साथै यस कार्यक्रमले संसारका प्रत्येक व्यक्तिलाई सत्यको ज्ञानमा आई अनन्त स्वर्गीय राज्यको हकदार बन्न आग्रह गर्दछ। प्रिय श्रोता, आजको यो कार्यक्रम सुनिसकेपछि तपाईँको मनमा लागेका जिज्ञासा, प्रतिक्रिया र सल्लाह सुझावका लागि तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, र जसको लागि हाम्रो कार्यक्रमको अन्तमा हाम्रो कार्यक्रमको सम्पर्क नम्बर र इमेल एड्रेस प्रदान गर्नेछौ। कृपया सम्पर्क नम्बर र इमेल एड्रेस प्राप्त गर्नलाई तयारी अवस्थामा रहनुहोला। श्रोता, आजको कार्यक्रममा हामी यीशु ख्रीष्टमा गरिएको विश्वासले मात्र मानव जातिले उद्धार र मुक्ति पाउन सक्छन् भन्ने विषयमा हेर्नेछौ। प्रिय श्रोता, आउनुहोस् आजको यही विषयमा आधारित रहेर तपाईँ हामीलाई पवित्र धर्मशास्त्र बाइबलबाट अझै विस्तृत र स्पष्ट रूपमा जानकारी दिनको लागि तपाईँ हाम्रो माझमा आदरणीय पास्टर प्रभुजन साई उपस्थित हुनु भएको छ।
1: आदरणीय श्रोता, सुसमाचार सबैका लागि म प्रभुजनको हार्दिक नमस्कार तथा जय मिसी। यहाँहरूलाई यो कार्यक्रममा फेरि पनि म हार्दिकताका साथ स्वागत गर्दछु। सुसमाचार यहाँहरूले सुनिराख्नु भएको म विश्वास गर्दछु। यो सुसमाचार सबैका लागि कार्यक्रम यहाँहरूले सधैँ सुनिरहनुहुन्छ र यसबाट बुझिरहनु भएको छ र विभिन्न प्रकारका प्रश्नहरू पनि हुन सक्छन्। आदरणीय श्रोता, यदि यहाँहरूसँग प्रश्नहरू छन् भने हाम्रो यो कार्यक्रमको अन्तमा तपाईँहरूलाई दिइने जुन फोन नम्बरमा सम्पर्क गरेर जिज्ञासा राख्न सक्नुहुन्छ। हामी एक आपसमा छलफल गरेर सत्यताको निश्चयतामा आउनेछौ। श्रोता, यतिखेर म यहाँहरूका बीचमा परमेश्वरको जीवित वचन पवित्र धर्मशास्त्र बाइबलबाट केही कुरा ल्याएर आएको छु, किनभने बाइबलका वाणी ईश्वरका वाणी भनिन्छ। बाइबलका वाणी नै ईश्वरले मानिसहरूका लागि दिएका सन्देशहरू हुन् र हामीहरू यी सन्देशहरू पाठ गर्ने, यसमा विश्वास गर्ने र यसलाई आफ्नो जीवनमा औल्याउने, तब हामी ईश्वरको नजिक गएर ईश्वरको आशीर्वाद पाउने विश्वास र सल्लाह म यहाँहरूलाई दिदछु। आदरणीय श्रोतावृन्द, यहाँहरूका बीचमा हामीले यो कार्यक्रम लामो समयदेखि प्रसारण गर्दै आएका छौं। धेरैजना प्रभुले चुनेका व्यक्तिहरूले यो कार्यक्रम सुनेर प्रभु येशु ख्रीष्टको नाममा पाप पश्चाताप गरेर स्वर्गीय राज्यमा हकदार बनेका छन्। यहाँहरूलाई विभिन्न चर्चहरूमै दौड़िनु आवश्यक छैन। यहाँहरूले फोन गर्नुहोस्, सिक्नुहोस्, बुझ्नुहोस्, नबुझेर कुनै पनि कुरा नगर्नुहोस्। यदि येशुमा विश्वास गर्न तपाईँहरूलाई इच्छा छ, चाहना छ भने पनि हतार नगर्नुहोस्। पहिला बुझ्नुहोस्, जान्नुहोस्, जिज्ञासा राख्नुहोस्, प्रश्नहरू राख्नुहोस्। येशूलाई विश्वास गर्नुभन्दा पहिला तपाईँहरूले गरेको विश्वास र तपाईँहरूले मानेको मान्यतालाई केलाउनुहोस्। के माथि तपाईँहरूले विश्वास गर्नुभएको छ, के माथि तपाईँहरूले माने राख्नुभएको छ, कुन कुरालाई तपाईँले मान्यता दिनुभएको छ, त्यो कुरासँग तपाईँ हाम्रो सम्बन्ध के छ, नाता के छ, यो कुरा हामी बुझेर यदि हामीले त्यसलाई असत्यता हो भनेर ठम्यायौं भने सत्यता खोज्न शुरू गर्नुपर्छ। सत्यता खोज्न के गर्नुपर्छ भने परमेश्वरको जीवित वचनले भन्छ, सत्य भनेको येशु हुनुहुन्छ, जीवन भनेको येशु हुनुहुन्छ, बाटो भनेको येशु हुनुहुन्छ, अथवा सत्य जीवन र बाटो येशु हुनुहुन्छ। आदरणीय, यो भन्दा कतिपयलाई चित्त नबुझ्न सक्छ, तर सत्य कुरा तितो हुन्छ। सत्य येशु हुनुहुन्छ, जीवन येशु हुनुहुन्छ, बाटो येशु हुनुहुन्छ भनेको येशु ख्रीष्ट मात्रै कहिले झुट नबोल्ने, कहिले पाप नगर्ने, कहिल्यै पनि मानवीय कमजोर स्वभावमा नजिउने, तर मानव शरीर भएर यो धरतीमा जन्मेका, त्यो शरीरमा पूर्ण पवित्र आत्मा परमेश्वरको वास भएका एकजना व्यक्तित्व हुनुहुन्थ्यो। उहाँ व्यक्ति मात्र नभएर त्यो व्यक्तिमा परमधामका परमेश्वरको पूर्ण वास थियो। त्यसैले उहाँलाई व्यक्ति प्लस परमेश्वर भनिन्छ र उहाँसँग पूर्ण परमात्मा परमेश्वरको वास भएकै कारण उहाँ मृत्युबाट पनि बौरी उठ्न सक्नुभयो। त्यसै कारणले उहाँले काललाई जित्नुभयो। त्यसै कारणले येशूको नाममा भूतहरू भाग्थे अहिले पनि भाग्छन्। त्यसै कारणले येशूका नाउँमा रोगहरू निको हुन्थे, अहिले पनि निको हुन्छन्। त्यसै कारणले मानिसलाई अचम्म लाग्ने कुराहरू सजिलै उहाँले गर्नुभयो, मानिसहरूले कल्पना नगरेका शिक्षाहरू उहाँले सजिलै दिनुभयो। त्यतिखेर विद्वानहरूको विकास भइ नसकेको भए तापनि अहिले 21औं शताब्दीका विद्वानहरूले पत्ता नलगाएका कुराहरू पनि त्यतिखेर अनपढ मानिसहरूले, नर्मल मानिसहरूले बताएका थिए। जब पवित्र आत्मा परमेश्वर उनीहरूको जीवमा, उनीहरूको मन मस्तिष्कमा अगुवाई गर्नुहुन्थ्यो, बोल्नुहुन्थ्यो, तब तिनीहरूले अति रहस्यका कुराहरू पनि सजिलै बताउँदथे। जसरी पृथ्वी शून्य आकाशमा झुण्डिएको छ भन्ने कुरा विद्वानहरूले पत्ता लगाउन भन्दा हजारौं वर्ष पहिला बाइबलमा परमेश्वरले बताइसक्नु भएको थियो। बाइबलमा बताएका कुरा त्यतिखेरका विद्वानहरूले विश्वास गरेनन् र अहिले पनि धेरै जसो मानिसहरू बाइबलका कुरा विश्वास गर्दैनन्। यो कुरा आफ्नो इच्छाको कुरा हो, तर सत्य कुरा यो हो कि जे कुरा बाइबलमा लेखिएको छ, जे कुरा बाइबलमा उल्लेख छ, त्यो कुरा सत्य हो र त्यसको विजय हुनेछ। त्यसैले तपाईँ र हामी एकमात्र सृष्टिकर्ता ईश्वरको अनुग्रहमा, विजयका परमेश्वर येशूको साथमा, उहाँको नाउँमा हामीले प्रार्थना गर्न सिक्नुपर्छ। र हामी मानिसहरू धेरै दुःखका साथ प्रयास गरिराखेका छौं कि धर्म कर्म गरेर, पाठ पूजा गरेर, विभिन्न प्रकारका असल स्वभाव र बानी गरेर हामी स्वर्गमा जान सकौंला। तर आदरणीय श्रोता, वास्तवमा स्वर्ग कसरी गइन्छ भन्ने कुरा यी सुसमाचार सबैका लागि कार्यक्रमले त बताइरहेका छन्। श्रोता, तपाईँ र मैले यो बुझ्नुपर्छ, परमधामका परमेश्वर अति असल हुनुहुन्छ, उहाँ प्रेमिला हुनुहुन्छ। उहाँले आफ्नो प्रेम यसैमा प्रकट गर्नुभयो कि स्वर्ग छोडी यो धरतीमा आउनुभयो, तपाईँ र म पापीका निम्ति उहाँ बलि हुनुभयो, तपाईँ र म पापी कलवरीको क्रुसमा बलि हुनुपर्ने ठाउँमा धर्मी येशू बलि हुनुभयो। उहाँका गुण आज विश्वले हेरिराखेको छ, बुझिरहेको छ, र उहाँले गर्नुभएको त्यो महान योजना आज विश्वका मानिसहरूले अध्ययन गरिरहेका छन्। किन र कसरी भएको थियो, के यो सत्य हो? यो सबै अध्ययन गर्ने क्रममा दिन प्रतिदिन तपाईँ र म जस्ता नर्मल मानिस मात्र नभएर विद्वान बुद्धिजीवी वर्ग, अनौठा हृदय र मन मस्तिष्क भएका संसारका हजारौं, लाखौं, खरबौं मानिसहरू येशूका चरणमा आइरहेका छन्। तपाईँ र हामीहरू पनि समयमै, बेलैमै ती साँचो ईश्वरको चरणमा एक मात्र हामीलाई उद्धार गर्नलाई आफैलाई बलि दिनुहुने येशू ख्रिस्टको जीवित अनि पवित्र नाउँ हामी प्रार्थना गर्न सिक्नुपर्छ, अनि हाम्रो जीवनमा भए गरेका भूल गल्तीहरूलाई माफ माग्नुपर्छ येशू मसीहको नाउँमा। त्यसैले श्रोता, तपाईँ र मेरो लेनदेन केही नभए पनि, चिन परिचित केही नभए पनि, यो कुरा अति बहुमूल्य कुरा भएको कारण हामी सधैँ रेडियोको तरंगहरूबाट प्रसारण गरिरहेका छौं। कृपया तपाईँले यसलाई हल्का रूपले नलिनुहोला, किनभने हामी एक दिन पक्कै मर्छौं। हामी मर्ने कुरालाई पनि हल्का रूपले लिनुहुन्न र यसलाई ठट्टेउली सोच्नुहुन्न। यो रियल हो, सत्य हो। हामी यो धरतीमा जन्मेका छौं त एक दिन पक्कै मर्छौं। हामी पक्कै मर्छौं त हाम्रो आत्मा दुई ठाउँमा एक ठाउँ जान्छ, कि त अनन्त अनन्तसम्मको नरकमा, कि त अनन्त अनन्तसम्म स्वर्ग। यदि तपाईँ र हामीहरू साँच्चै स्वर्गमा जान चाहन्छौं भने परमधामका परमेश्वरका वचन बाइबलबाट र स्वर्गीय परमेश्वर जो यो धरतीमा बलि बन्न आउनुभयो येशू ख्रीष्टको बलिदानमा विश्वास गरेर, अध्ययन गरेर, बुझेर, भद्र बुजुर्ग व्यक्ति बनेर अनि आफ्नो हृदयमा निर्णय लिनु पर्दछ। आदरणीय श्रोता, पवित्र धर्मशास्त्र बाइबलको गलातीको पुस्तकको 5 अध्यायमा भनिएको छ कि ख्रिस्टमा स्वतन्त्रता छ। आदरणीय श्रोता, यो भनेको के हो त? स्वतन्त्रता भनेको अब कुनै पार्टीमा नलाग्ने भनेको हो त, या कसैसँग मुखै नबोल्ने भन्न खोजेको हो त? श्रोता, स्वतन्त्र भनेको आर्थिक र भौतिक कुरा भन्दा पनि आत्मिक स्वतन्त्रताको कुरा हो। यो धरतीमा देव आत्मा, भूत आत्मा, प्रेत आत्मा, तीन प्रकारका मुख्य आत्मिक समूहहरू छन्। यिनीहरूले तपाईँ र मेरो जीवनमा विभिन्न प्रकारका तरंगहरू फैलाउने कोसिस गरेका छन्। श्रोता, तपाईँ र हामीले यो कुरा प्रष्टै बुझ्नुपर्छ कि मानिसहरूले आफ्नो धर्म कर्म र असल व्यवहारबाट स्वर्ग जान्छौ भन्ने यो असफल प्रयासमा हामी सफलताका कुराहरू सिकाउनु पर्दछ। हामी चर्चहरूमा यही सिकाइराखेका छौं, स्वर्ग जानको लागि असफलताको प्रयासलाई कसरी सफल पार्ने भन्ने कुरा हामी सिक्ने नै छौ। श्रोता, त्योभन्दा पहिला हामी एउटा भजन सुन्नेछौ परमधामका परमेश्वरको स्तुति, प्रशंसा र महिमा र धन्यवादको लागि।

मानिसहरू उहाँको महानतालाई देखेर, उहाँको योजनालाई बुझेर, उहाँको अनुग्रहलाई सम्झेर धेरै मानिसहरू येशूको चरणमा आए, येशूको नजिक आउँथे। उहाँले रोगी निको पार्नुहुन्थ्यो, उहाँले भूत भगाउनुहुन्थ्यो, उहाँले जे पनि काम गर्न सक्नुहुन्थ्यो र अहिले पनि सक्नुहुन्छ, किनभने उहाँ ईश्वर नै हुनुहुन्छ। तर विडम्बना आधुनिकता तपाईँ हामीहरू एउटा कैदमा बाँधिएका कैदी जस्तै जीवन जीराखेका छौं, किन त भने हामी संसारका कुनै पनि कुराहरूबाट छुटकारा पाउन सकेका छैनौं। हामी विभिन्न प्रकारका बोझ र समस्यामा छौं। यी सबै कुराहरू हरेकको जीवनमा आएका हुन सक्छन्। तर श्रोता, एउटा कुरा यहाँहरू याद गर्नुहोस्, सबै कुराका अधिकारी येशू हुनुहुन्छ। उहाँको जीवित वचन मत्तीको पुस्तकमा भनिएको छ, माथि स्वर्ग र तल पृथ्वी सबै अधिकार मलाई दिएको छ। प्रभु येशू ख्रीष्टलाई सम्पूर्ण अधिकार उहाँलाई दिएको छ। र किन दियो भन्ने प्रश्नमा येशू ख्रीष्ट मात्रै पापको निम्ति बलि हुनुभयो। उहाँको नाउँमा पाप पश्चातापको प्रार्थना गरे मात्रै हामीले उद्धार र मुक्ति पाउने। उहाँ मात्रै एक ईश्वर जो येशू बनेर यो धरतीमा आउनुभयो। उहाँ मात्रै हामीलाई अति प्रेम गर्नुहुन्छ, मुखले मात्र होइन उहाँले कामद्वारा पनि देखाउनुहुन्छ। यो कुराहरू त्यसमा छ। कसरी भन्दा, जब हामी उहाँ येशूको नाउँको भरोसा र विश्वासमा हामीहरू केही गर्छौ, आशिषका झरी फलेको महसुस हुन्छ। जब हामी बिना प्रार्थना, बिना प्रभुको अगुवाई र साथ हामीहरू कुनै पनि हाम्रा ज्ञान बुद्धिमा हतार गर्यौं, कुनै पनि हाम्रा धन दौलतमा घमण्ड गर्यौं भने परमेश्वरले नै हामीलाई घिराउनुहुनेछ। आदरणीय श्रोता, तपाईँ र मेरा रक्षक असल परमेश्वर हुनुहुन्छ र उहाँको गुणगान गाउनु, उहाँको प्रशंसाको भजन गाउनु, उहाँको बारेमा आफ्ना आफन्तहरूलाई बताउनु र पाप पश्चातापको प्रार्थना गराउनु यो कुनै अपराध र गल्ती नभएर यो देशको सबैभन्दा उत्तम काम हो। किनभने आज विभिन्न देशहरूमा हामी हेर्न सक्छौ, येशू प्रभुको नाउँ पुकार्दा र येशू ख्रीष्टको महिमा र प्रशंसा गरिरहँदा देश परिवार र व्यक्ति आशिषित भएका छन्। त्यसैले श्रोता, हामी पुराना अन्धकार र अन्धविश्वासमा अडिएका चीज वस्तुहरू, विभिन्न काम कुराहरू येशूको नाउँमा हामी इन्कार गर्दै उहाँको महिमाको लागि, उहाँको प्रशंसाको लागि हामीहरू जुड्नुपर्छ। किनभने यो धरतीमा तपाईँ र म जन्म लियौं र यो धरतीबाट हाम्रो जीवनमा गर्न सकिने एउटा कुरा मात्रै, गर्नै पर्ने एउटा कुरा मात्रै छ, त्यो हो येशू प्रभुमाथि विश्वास गर्नु, उहाँको नाउँमा पाप पश्चातापको प्रार्थना गर्नु। आदरणीय श्रोता, हामीहरूले उद्धार पाउन जरुरी छ, हामीहरूले मुक्ति पाउन आवश्यक छ। तर परमेश्वर ईश्वरीय व्यवस्था र योजनामा हामी गएनौ भने, ईश्वरीय सरसल्लाहमा हामीले गरेनौ भने, पवित्र आत्माको अगुवाईमा हामी चलेनौ भने, पवित्र धर्मशास्त्र बाइबलका कुराहरू गएर र गुप्त कुराहरू अध्ययन गरेर आफू सिक्ने अरूलाई सिकाउने काम हतारमा गरेनौ भने परमेश्वरले हामीलाई ठूलो जिम्मा र ठूलो आशिषको झरी खोल्नुहुन्न। त्यसैले श्रोता, तपाईँ र मैले घरैसी र पारिवारिक समस्या समाधान गर्न विभिन्न प्रकारका कामहरू गर्नुपर्छ। र अर्को कुरा, हामीहरू परमेश्वरको महिमाको लागि र परमेश्वरले दिनुभएका हात खुट्टा र दिल दिमाग हामीले चलाउनु पर्छ। यो कुरामा हामी स्वतन्त्र छौं। तर यो पवित्र शास्त्र बाइबलमा भनिएको बन्धन र कैदको कुरा के हो त भने, विभिन्न प्रकारका रूढिवादी, विभिन्न प्रकारका अन्धविश्वास, विभिन्न प्रकारका धर्मशास्त्रका विघ्न। त्यसैले श्रोता, तपाईँ र मैले घरैसी र पारिवारिक समस्या समाधान गर्न विभिन्न प्रकारका कामहरू गर्नुपर्छ। र अर्को कुरा, हामीहरू परमेश्वरको महिमाको लागि र परमेश्वरले दिनुभएका हात खुट्टा र दिल दिमाग हामीले चलाउनु पर्छ।

यो कुरामा हामी स्वतन्त्र छौ, तर यो पवित्र शास्त्र बाइबलमा भनिएको बन्धन र कैदको कुरा के हो त भने, विभिन्न प्रकारका रूढिवादी, विभिन्न प्रकारका अन्धविश्वास, विभिन्न प्रकारका धर्मशास्त्रका विरोधी वाणीहरू, विभिन्न प्रकारका सोच विचार, आफन्तवाद र नातावाद, यी सबै कुराहरू संलग्न भएका हुन्छन्। श्रोता, प्रभु येशू ख्रीष्टमा विश्वास गरिसकेपछि हामीले यी हरेक कुरा त्यागेर सिर्फ येशूमा विश्वास गरे भने स्वर्ग पुग्छौं। येशू परमेश्वर मेरा मुक्तिदाता हुनुहुन्छ, हामीले यो सहजै भन्यौं भने र येशूको नाममा पाप पश्चातापको प्रार्थना गर्यौं भने हाम्रा पाप क्षमा हुन्छन्, मिना हुन्छन् र हामीहरूलाई, क्रिस्चियनहरूलाई व्यवस्थाको मुनि छैनन् भन्ने यो अध्यायमा किन भनिएको त भने, तपाईँ र मैले जानी नजानी भूल गल्ती गर्दछौ र हामीहरू पूर्ण पर्फेक्ट कोही पनि छैनौ। धर्म कर्म गरेर, असल काम सेवा गरेर म स्वर्गै पुग्न सक्छु, म धर्मी छु भनेर हामी घमण्ड गर्नेहरूका अगाडि येशूले स्वर्गीय वास्तविकता र धरतीको यथार्थता बताइदिनुभयो। उहाँले भन्नुभयो, माथि स्वर्ग, तल पृथ्वी, समुद्र, मुनि र आकाशमा भएका हरेक चिज वस्तु मेरो मुठीमा छ, मेरो अन्डरमा छ। त्यसैले आदरणीय श्रोता, हामी पहिलो कुरा ती मालिक परमेश्वर येशूको नाममा सृष्टिकर्तामा प्रार्थना गर्न सिक्नुपर्छ। तब परमेश्वरले स्वर्गीय आशिषको ढोका खोलेर हामीलाई थाम्न नसकिने गरेर आशिष दिनुहुन्छ, उहाँले आफ्नो महिमा त्यहाँबाट लिनुहुन्छ। त्यसैले आदरणीय श्रोता, तपाईँ र मेरो काम परमेश्वरमाथि विश्वास गर्नु हो। यदि येशू ख्रीष्टमा पाप पश्चातापको प्रार्थना गरेनौ भने अन्य कुनै पनि धर्म कर्म, दान दक्षिणा, जति जे गरे पनि हामीहरू पाप रहित हुन सक्दैनौ। पाप रहित बनाउनलाई परमेश्वरको योजना अनुसार हामी चल्यौ भने मात्रै हुन्छ। परमेश्वरको अनुग्रहमा तपाईँ र हामीलाई यो अगुवाई भएको छ, यो बुझेका छौ, यो स्वीकारेका छौ कि हामीहरू सिर्फ परमेश्वर येशू ख्रीष्टको नाममा एक मात्र ईश्वरमा विश्वास र भरोसा गर्छौ र उहाँकै चरणमा, उहाँकै पछिमा लाग्नेछौ भनेर संकल्प गर्दछौ। किनभने प्रभु येशू ख्रीष्ट मात्रै तपाईँ र मेरा मुक्ति र उद्धारको लागि बलि हुनुभयो र उहाँले मात्रै यो धरतीमा सबैभन्दा सत्य वास्तविक कुरा बताउनुभयो। येशूले मात्रै आफूले एक पनि पाप नगरेर हामी पापीका निम्ति महासंकष्ट सहेर ज्यान समेत दिनु पर्यो। उहाँ ईश्वरै भएको कारण तेर्सो दिनमा मृत्युबाट उठेर अन्तमा स्वर्गमा शरीरैसँग उचालिनुभयो। यो ऐतिहासिक महान घटनालाई हामी विश्वास गर्नुपर्दछ र उहाँको जीवित वचन बाइबल पाठ गर्नुपर्दछ। आदरणीय श्रोता, तपाईँ र मेरो जीवनमा परमेश्वरले कृपा दया गर्न चाहनुहुन्छ, उहाँलाई कालो गोरो, धनी गरीब, यो देश त्यो देश, यो जात त्यो जात भन्ने हुँदैन। जो जतिले पाप पश्चाताप गरेर येशू ख्रीष्टको नाममा पश्चातापको प्रार्थना गर्छन् तिनीहरूले उद्धार र मुक्ति पाउँदछन्। त्यसैले श्रोता, येशूमा विश्वास गर्नेहरू व्यवस्थाको बन्धनमा छैनन् अथवा स्वतन्त्र छन् भनाइको अर्थ, इभन तिनीहरूको जीवनमा भूलचुक, गल्ती भए तापनि धरतीका मानिसहरूले गर्ने न्यायमा होइन, स्वर्गका परमेश्वर येशूले दिने अनुग्रहमा गइसकेका हुन्छन्। श्रोता, येशूमा विश्वास गर्नु अथवा क्रिस्चियन हुनु भनेको येशू परमेश्वरका परिवार मेम्बर हुनु हो। उहाँ शरीरैसँग स्वर्गमा हरण हुनु भएको छ, एक दिन न्याय गर्न यो धरतीमा आउनुहुनेछ। हामी पनि पहिला मरेकाहरू, त्यसपछि येशूमा विश्वास गर्ने जीवित मानिसहरू स्वर्गतिर उचालिनेछन्। परमेश्वरले आफ्नो महिमाको लागि आफ्नो साथमा लिनुहुनेछ। यदि तपाईँ र मैले धर्म कर्मबाटै, नियम व्यवस्थामा रहेर नै, संसारिक प्रवृत्तिमा नै म एकदमै धर्मी हुन्छु भनेर कसैले घमण्ड गर्छ भने त्यो अझै बन्धनमा छ, अझै येशूको स्वतन्त्रतामा छैन। त्यसैले श्रोता, तपाईँ र म येशू प्रभुको स्वतन्त्रतामा, उहाँको आज्ञा र कृपामा हामी परेका छौं। हामी गर्व गर्नुपर्छ, परमेश्वरलाई धन्यवाद दिनुपर्छ, किनभने तपाईँ र मैले अथवा जो जतिले येशू प्रभुमा विश्वास गरे, येशूको नाममा पाप पश्चाताप गरे, प्रार्थना गरे, उनीहरूले उद्धार पाएका छन्। श्रोता, तपाईँ र मैले पनि परमेश्वरको कृपामा उद्धार पाउनुपर्छ। परमेश्वरको अनुग्रहमा पाइने सित्तैको मुक्ति हामीले पनि रोज्न जान्नुपर्छ। येशू प्रभु त्यत्रो दुःख कष्ट सहनुभयो तपाईँ र मेरा पाप धुनलाई थियो। त्यसैले श्रोता, सुसमाचार सबैका लागि कार्यक्रमले सधैँ फोकस गर्दछ, मानिसहरूको आत्मा बाँचोस्, कोही पनि नरकमा जानु नपरोस्। त्यसैले श्रोता, तपाईँ हामीले लगातार यो कार्यक्रम सुनिरहेका छौ, बुझिरहेका छौ र बुझेर मात्र हुँदैन, हामीले जीवनमा लागू गर्नुपर्दछ। एक सृष्टिकर्ता ईश्वर बाहेक अरू ईश्वर छैनन्, त्यही ईश्वर सत्यका छन् जो येशू मसीह बनेर आउनुभयो। त्यसैले हामी साँचो परमेश्वरको आराधना गर्नेहरूले

0: आत्मिकी र सत्यतामा आराधना गर्नुपर्ने हुन्छ। श्रोता, तपाईँहरू मेरो जीवनमा येशु आइदिनुभयो र उहाँले कति आनन्द र कति उद्धार र मुक्तिको जीवन दिनुभयो। अहिले पनि धेरै त्यस्ता मानिसहरू छन्, दिनभरि परिश्रम गर्ने, महिनाभरि परिश्रम गर्ने, वर्षौं परिश्रम गर्ने, अन्तत परमेश्वरको आशिष बिनाको रुखो जीवन, अभाव र अपुगताले भरिएको जीवन नै बिताइराखेका हुन्छन्। तर आदरणीय श्रोता, जे जति हाम्रो लक्ष्य योजना छन्, काम कुरा छन्, येशु मसीहको नाममा प्रार्थना गर्न सिक्यौं भने र आफूले आफैलाई पाप गरेको, गल्ती गरेको महसुस गरेर येशु प्रभुको जीवित नाममा पश्चातापको प्रार्थना गर्यौं भने हाम्रा प्रभु येशु ख्रिस्टले बडो कृपाका साथ हामीहरूलाई उद्धार मुक्ति दिनुहुन्छ। आदरणीय श्रोता, हामीहरू आफ्ना भूल गल्ती अधर्म पापको निम्ति पश्चाताप गर्नुपर्छ। दुष्ट आत्मा र सैतानिक शक्तिलाई नासरत येशु प्रभुको नाममा इन्कार गरेर दूर भगाउनुपर्छ। त्यसैले श्रोता, तपाईँ र मेरो पहिलो दायित्व भनेको सारा मानव जातिलाई येशु ख्रिस्टको उद्धार र मुक्तिको कुराहरू बताउनु र पिता पुत्र पवित्र आत्माको नाममा बप्तिस्मा दिनु। त्यसैले हामी यो सुसमाचार सबैका लागि कार्यक्रम प्रसारण गरिरहेका छौं र हामी आफ्ना आफन्तहरू, मित्रहरू, सबै परमेश्वरले चुनिएका जनहरूसँग भेट गरेर हामी यो सुसन्देश सुनाउँदछौ। तपाईँ र हामीले हरेक मान्छेलाई स्वर्गीय राज्यको हकदार बनाउनलाई कुनै पनि कसुर बाँकी राख्नुहुन्न। त्यसैको फलस्वरूप हो यो सुसमाचार सबैका लागि कार्यक्रम। त्यसैले आदरणीय श्रोता, सुसमाचार सबैका लागि कार्यक्रम सुनेर आफूले जानी नजानी भय गरेका भूल गल्तीको निम्ति पश्चाताप गरेर येशु प्रभुको नाउँमा हामी ग्रहण गर्यौं भने, हामी पापी छौं भनेर स्वीकार गरेर येशुको नाउँमा पश्चातापको प्रार्थना गर्यौं भने, हामीहरू परमेश्वरमा नयाँ आयामका साथ उहाँको मुक्ति र उद्धारको भागीदार हुन्छौं। त्यसैले श्रोता, हामीहरूको शिथिल भएको जीवन, हामीहरूको निराशा भएको सोच विचारलाई प्रभु येशु ख्रीष्टले माथि उचाल्नुहुन्छ र शैतानको बन्धनमा परेका, अन्धकार र रूढिवादीको बन्धनमा परेका हामी मानिसहरूलाई येशु मसीहमाथिको विश्वास, येशु प्रभुलाई प्रभु र मुक्तिदाता भनेर स्वीकारेको विश्वासको कारण हामी विभिन्न अधर्म र सांसारिक नीति नियमले पाउने दण्डबाट स्वतन्त्र हुन्छौं। हामी स्वर्गीय राज्यका हकदार हुन्छौं। हामीहरूलाई कुनै पनि अन्य शक्तिले त्यो सिटिजनसिप क्यान्सल गर्न सक्दैन, किनभने तपाईँ र हामी परमेश्वर सर्वशक्तिमान ईश्वर येशूका छत्र छायामा हुन्छौं। उहाँले सबैभन्दा धेरै सुरक्षा र आशिष अगुवाई गर्नुहुन्छ। त्यसैले श्रोता, तपाईँ र मेरा असल परमेश्वर उहाँको अनुग्रहको कुरा बुझेर तपाईँ र हामीले आफ्ना पापबाट पश्चाताप गर्दै परमेश्वर येशू ख्रीष्टको नाउँमा विश्वास गर्दै हामीहरू सही र सत्य बाटोमा लाग्दै सिस्टम भन्दा पनि रियालिटीलाई पहिलो प्राथमिकता दिँदै परमेश्वरको महिमाको काम गर्नुपर्दछ। परमेश्वरले हामी सबैलाई, हाम्रो परिवार, हाम्रो देश, हाम्रो समाज, हाम्रो व्यक्तित्व पूर्ण रूपले परिवर्तन र लागू हुनु पर्दछ। त्यसैले श्रोता, प्रभु येशु ख्रीष्टमा विश्वास गर्नु भनेको जात र धर्म बदल्नु नभएर असत्यबाट सत्यमा आउनु, शैतानको बन्धनबाट छुटेर परमेश्वरको हातमा आउनु, खराब कुराबाट छुटेर असलतामा आउनु, प्रभुको महिमाको लागि जीवन बिताउनु, यो कुरा हो। त्यसैले श्रोता, हामी खुसीका साथ परमेश्वरको महिमा प्रशंसा गर्नुपर्छ, येशुमा विश्वास गर्नुपर्छ, यदि साँच्चै हामीले आनन्दित उद्धार र मुक्ति सहितको जीवन पाएका छौं भने। श्रोता, तपाईँ हामी हरेकलाई परमेश्वर येशु ख्रीष्टको आशीर्वाद मिलिरहोस् र हरेक मानिस अन्धकार र अन्धविश्वासमा घुमिरहेकाहरू, मूर्ति पूजा र विभिन्न प्रकारका ठोस चिजलाई ईश्वर भन्नेहरू, तिनीहरू सही बाटोमा लागेर, सत्यतामा लागेर एकमात्र सबैका सृष्टिकर्ता परमेश्वरको महिमा प्रशंसा आदर भक्ति गरोस्। एकमात्र जो बलि हुने येशु ख्रीष्टको नाममा विश्वास गर्दा नै हामी धर्मी ठहरिन्छौं, हामी धर्मी हुन्छौं र हामीहरूले मुक्ति र मोक्ष पाउँछौ। श्रोता, अन्य धेरै हाम्रा मन पर्दा कुराहरू धरतीमा हुन सक्लान्, तर तितो सत्य कुरा यही हो, येशु बिना मोक्ष छैन, येशु बिना मुक्ति छैन, येशुमा विश्वास नगर्दा उद्धार हुँदैन। त्यसैले आदरणीय श्रोता, तपाईँ र हामीले एउटा जीवनमा महत्वपूर्ण निर्णय गर्नुपर्छ, येशुमा विश्वास गर्छौं र मैले नयाँ जन्म पाउँछौ, येशुमा विश्वास गर्छौं र जीवनको रहस्य र वास्तविकता बुझ्छौं। यो कुरा हामीले निर्णय गरेर हामी परमेश्वरको महिमाको लागि आफ्नो जीवनलाई परमेश्वरको शरणमा सुम्पेर उहाँले दिनुभएको अवसरमा उहाँको महिमाको लागि हामी तत्पर रहनुपर्छ। यसरी नै परमेश्वरले हामी सबैले आशिष दिनुभएको होस् भन्दै आजको सुसमाचार सबैका लागि कार्यक्रमबाट म बिदा हुन्छु। हस्त नमस्कार, जय मिसी।
1: धन्यवाद पास्टर प्रवचन साईलाई। साँच्चीकै आजको वचन अत्यन्तै आशिषमय थियो। आशा छ आजको वचनबाट यहाँहरूले प्रशस्त सन्देश लिनु भएको छ। वचनमा भने जस्तै येशू ख्रीष्टमा गरेको विश्वासले मात्र मानिसले उद्धार र मुक्ति प्राप्त गर्न सक्छ, अन्यथा मानिसले कहिले पनि मुक्ति नपाउने कुरा आजको वचनबाट हामीले स्पष्ट रूपमा बुझेका छौं। यसकारण श्रोता, स्वर्गको मान सम्मान वैभवलाई त्यागेर संसारका सम्पूर्ण मानव जातिको उद्धार र मुक्तिको लागि येशू ख्रीष्ट संसारमा आउनुभयो र स्वर्गबाट आएको अर्थात परमेश्वर भएको विभिन्न परमाणुहरू मानव जातिहरूको बीचमा पेश गर्नको लागि अर्थात विश्वास दिनको लागि जन्मदेखिको अन्धोलाई आँखा देख्न सक्ने बनाउनुभयो, मरेको व्यक्तिलाई जीवित पार्नुभयो, भूत आत्माहरूले उहाँको आज्ञालाई नकार्न सकेनन्। यस्तै थुप्रै उदाहरण पेश गर्दै मानिसका पापका खातिर मानिसबाटै पक्रिनुभयो, कुटिनुभयो, थुकिनुभयो, गिल्ला सहनुभयो र अन्तमा बलिदानलाई सहर्ष स्वीकार गर्दै क्रुसमा टाँगिनुभयो र स्वर्गको योजना अनुसार नै मरेको तीन दिनमा फेरि जीवित भएर उहाँ 40 दिन 40 रातसम्म संसारमा मानिसहरूका बीचमा रही अन्तमा स्वर्गमा उचालिनुभयो। यी सबै कुरा उहाँले मानव जातिको उद्धार र मुक्तिको लागि गर्नुभएको थियो, किनभने यो मानवको उद्धार र मुक्तिको लागि अत्यन्तै आवश्यक थियो। श्रोता, यो कुरा कुनै दन्तकथा वा परिकल्पनाबाट तयार गरिएको इतिहास नभई महत्वपूर्ण वास्तविक तपाईँ हाम्रो लागि सित्तैमा आएको असल सन्देश हो। यो सन्देशलाई सुन्नुहोस् र विश्वास गर्नुहोस् अनि येशू ख्रीष्टले दिन चाहेको मुक्ति र उद्धारलाई खेर जान नदिनुहोस्। प्रिय श्रोता, तपाईलाई आजको यो कार्यक्रम कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव दिन चाहनुहुन्छ? कार्यक्रम प्रति तपाईँको केही प्रतिक्रिया छ वा यस कार्यक्रमको बारेमा तपाईँ थप जानकारी लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ, जसको लागि तपाईँले हामीलाई हाम्रो कार्यक्रम सुनिरहनु भएको स्टेशनमा चिठी, पत्र वा फोनको माध्यमबाट पनि सम्पर्क गर्न सक्नुहुनेछ। त्यसै गरी हाम्रो नेपालगंज स्थित स्टुडियोको टेलिफोन नम्बर रहेको छ 081-521-835, 081-521-835 र हाम्रो मोबाइल नम्बरहरू रहेका छन् 98-587-3454, 98-587-3454, 98-481-4557, 98-481-4557 र हाम्रो इमेल एड्रेस रहेको छ gnnepal17@gmail.com gnnepal17@gmail.com। हवस्त श्रोता, कार्यक्रमको समय सकिएको छ। प्राविधिक मित्रलाई धन्यवाद। परमेश्वरले तपाईँ हामीलाई आफ्नो शान्ति, सुरक्षा र आशिषमा राख्नु भएको होस्। कार्यक्रम सुसमाचार सबैका लागिबाट हामी बिदा चाहन्छौ। नमस्कार, जय मसीह।

जयमसी अनि नमस्कार। रेडियो कार्यक्रम जीवनको वचनको पर्खाईमा बसिरहनु भएका तपाई तमाम आदरणीय श्रोताहरूलाई हार्दिक स्वागत गर्दछु। म प्रस्तुता गोविन्द विश्वकर्मा। नेपाल क्रिश्चियन सामुदायिक संगतिद्वारा संचालित रेडियो कार्यक्रम जीवनको वचन हाम्रो केन्द्रीय स्टेशन

0: आशिषित भजनपछि कार्यक्रम जीवनको वचनमा यहाँहरूलाई पुनः स्वागत छ। प्रिय श्रोता, तपाईँ कतिपय क्रिश्चियन दाजुभाइ तथा दिदीबहिनीहरू जसले विभिन्न व्यवहारिक कठिनाईका कारण धर्मशास्त्र बाइबल पढ्न र संगति गर्न पाइरहनु भएको छैन, तपाईहरूलाई नै लक्षित गरी परमेश्वरको जीवित वचनद्वारा उत्साह दिने र संगति गर्ने हाम्रो अभिप्रायले कार्यक्रम जीवनको वचन यहाँहरू माझ लिएर आएका हौं। हामीलाई पूर्ण विश्वास छ यो कार्यक्रमले यहाँहरूलाई परमेश्वरमा उत्साहित भई अघि बढ्न टेवा दिइरहेको छ। श्रोता, कार्यक्रम जीवनको वचनमा अब भने धर्मशास्त्र बाइबलबाट परमेश्वरको जीवित वचन सुन्नेछौ। वचन लिएर आउँदै हुनुहुन्छ सालोम मण्डलीका एल्डर सेत तामाङ। अब सुनौ परमेश्वरको जीवित वचन।
1: आजको प्रवचन सेवामा बाइबल धर्मशास्त्रबाट जीवित वचन सुन्नका लागि उपस्थित सम्पूर्ण आदरणीय श्रोताहरूलाई हाम्रा मुक्तिदाता, शान्तिदाता र सृष्टिकर्ता प्रभु यीशुको पवित्र र उच्च नाउँमा ख्रिस्टीय अभिवादन तथा जय मसीह भन्न चाहन्छु। यहाँहरूको बीचमा बाइबल धर्मशास्त्रबाट मत्तीको सुसमाचार

समाचार नौ अध्यायको चौध पददेखि सत्र पदहरूलाई यहाँहरूको बीचमा पाठ गर्नेछु। आशा छ यहाँहरूले ध्यान दिएर सुन्नु हुनेछ भनेर। हामी यसरी पाठ गरौं। तब योहन्नाका चेलाहरू उहाँका आए र उहाँलाई सोधे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? यीशुले तिनीहरूलाई भन्नुभयो, जबसम्म दुल्हा जन्तीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र? तर ती दिन आउनेछन् जब दुल्हा तिनीहरूबाट लगिनेछन् तब तिनीहरू उपवास बस्नेछन्। कसैले पुरानो वस्त्र नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। कसैले पुरानो छालाको मशकमा नयाँ दागमध्ये राख्दैन, नत्र त मशक फुट्छ र दागमध्ये पोखिन्छ र मशक नष्ट हुन्छ। तर नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखिन्छ र दुवै जोगिन्छन्। आदरणीय श्रोता, यो खण्डमा हामीले उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने विषयमा हामी चर्चा गर्नेछौ र यसमा विवरणहरू हामी हेर्नेछौ। लेखकले यहाँनिर रीतिथिति भन्दा माथि उठ्नु क्रिस्चियनहरूको दायित्व हो भन्ने कुरा पनि यहाँ हामी देख्न सक्छौ। र युहन्नागत चेलाहरू यीशु कहाँ आएर उहाँलाई सोधे, प्रश्न गरे, किन हामीहरू र फरिसीहरू उपवास बस्दछौ तर तपाईँका चेलाहरू उपवास बस्दैनन्? र यो प्रश्न युहन्नाका चेलाहरूले गरेका थिए। युहन्नाका चेलाहरू चाहिँ विशेष गरेर पुरानो करारमा उनीहरू विश्वास गरेका थिए र त्यो बेलामा यीशु प्रभु आउनुभन्दा अगाडि फरिसीहरू र युहन्ना बप्तिसा दिने युहन्ना र उनीहरूको चेलाहरू पनि व्यवस्थामा नै उनीहरू लागिरहन्थे र व्यवस्था अनुसार नै उनीहरूले उपवास बस्ने गर्दथ्यो र व्यवस्थामा बस्ने उपवास चाहिँ उनीहरूले खाना नखाइकन र उनीहरूको जुन रीति अनुसार उनीहरूले समय समयमा उनीहरूले उपवास बस्ने गर्दथे र यो एउटा रीति रिवाजको रूपमा उनीहरूले उपवास बसेका थिए र उनीहरूको उपवास एउटा रीतिमा आधारित थिए र उनीहरूले त्यो गर्नु नै पर्छ भन्ने उनीहरूले यो बाध्यता बनाएको थियो र यो उनीहरूले यो उपवासलाई रीतिको रूपमा अथवा पुरानो समयमा जुन अभ्यास गरिएको थियो यीशु प्रभु आउनुभन्दा अगाडि जुन तरिकाले मानिसहरूले उपवास बस्दथे त्यही नै उनीहरूले पछ्याइ राखेका थिए। यीशु आउनुभन्दा अगाडि जुन तरिकाले उपवास फरिसीहरू सदुसीहरू शास्त्रीहरूले र युहन्नाका चेलाहरू उहाँका बप्तिसा दिने युहन्नाका चेलाहरूले पनि यो अभ्यास गरिरहेका थिए, उपवासलाई उनीहरूले एउटा धार्मिक विधिको रूपमा अथवा नियमको रूपमा उनीहरूले पालन गर्दै आइरहेका थिए। तर यीशुका चेलाहरूले उपवास किन बस्दैनन् भन्ने प्रश्न गरिराखेका थिए, किनभने यीशुका चेलाहरू यीशुसँगै हिँडुल गरिरहेका थिए र यीशुसँगै सिक्ने काम गरिरहेका थिए। दिन रात उनीहरू यीशुसँगै सिकिराखेका थिए र यीशु ख्रिस्टलाई उनीहरूले विश्वास गरेको कारण, यीशु प्रभुको पछि पछि उनीहरू लागेको कारणले उनीहरूले ती विगतका दिनहरूमा जुन अभ्यास गरेका थिए उपवासका अभ्यासहरू ती सबै उनीहरूले छोडेका थिए। त्यसै कारणले उनीहरूले प्रश्न गरेका थिए।
अनि यीशुले चाहिँ तिनीहरूलाई भन्नुभयो, जबसम्म दुला जन्दीहरूसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र भन्ने प्रश्न उहाँले गर्नुभयो। एउटा दुलहासँग र जन्तीसँग कुरा गर्नु, किनभने दुलहा र जन्ती दुईटा एकदमै मिलापमा छन् र जन्ती र दुलहाको बीचमा एउटा विशेष सम्बन्ध हुन्छ। जब दुलहा हुन्छ तब जन्ती हुन्छ, जन्ती चाहिँ दुलहाको लागि आवश्यक हुन्छ। र यसरी यो सम्बन्धमा यो उदाहरण दिएर यीशुले उपवास कहिले बस्ने, उपवास किन बस्ने, उपवासको अर्थ के हो भन्ने कुरामा यीशु प्रभुले यो प्रश्नको उत्तर दिनु हुँदाखेरि अचम्मको कुरा हामी यहाँ देख्छौ। किनभने यीशु प्रभुले यही कुरा स्पष्ट पार्नुभयो कि जबसम्म दुल्हा जन्तीसँग रहन्छन् के तिनीहरू शोक मनाउँछन् र मनाउँदैनन्, तर ती दुल्हा आउनेछन्, जब दुल्हा तिनीहरूबाट लगिन्छ तब तिनीहरू उपवास बस्नेछन्। र उपवास कहिले बस्नुपर्ने रहेछ, जब दुल्हा अलग हुन्छन् तब दुल्हाको निम्ति उनीहरू उपवास बस्ने गर्दछ। र आज हजुरहरूले पनि उपवासको कुराहरू गरिराख्नु भएको छ र उपवास बस्दाखेरि कुन अर्थमा उपवास बस्ने भन्ने कुरा बाइबल धर्मशास्त्रले सिकाउनु भएको अनुसार गर्नुपर्ने हुन्छ। र धेरैले रीतिको रूपमा मात्रै र यो उपवास बस्दाखेरि मानिसहरूले देखुन् भन्ने हिसाबले र मानिसहरूलाई थाहा दिएर उपवास बस्ने गर्दछ र उपवास मानिसहरूले देखुन् भन्ने हेतुले उपवास बसिरहेको अवस्थाहरू थियो र मानिसहरूबाट प्रशंसा पाउने हिसाबले उपवास बस्ने गर्दथ्यो। र यीशु प्रभुले यो तरिकाले उपवास नबस्नु भनेर पनि अर्को ठाउँमा सिकाउनु भएको छ। मानिसहरूले थाहा नपाउने किसिमले उपवास बस्नु भनेर यीशु प्रभुले सिकाउनु भएको थियो। र आज यो खण्डमा चाहिँ यीशुले आफूलाई दुल्हाको रूपमा प्रस्तुत गर्दै, दुल्हा साथमा हुन्छन् भने जन्तीहरूसँग हुन्छन् भने शोकको घडी हुँदैन, त्यहाँनिर समस्या हुँदैन, यो भनेको भोजन खाने समय हो, यो भनेको सँगै रमाउने समय हो। उपवास भनेको त कुनै एउटा विषयलाई लिएर त्यसको लागि मानिसहरूले उपवास बस्ने, कुनै कुराहरू प्राप्त गर्नका लागि, कुनै कुराहरूको लागि जोड दिनका लागि र आफ्नो शरीरलाई भोजन रहित बनाएर त्यही कुरामा मात्रै जोड दिएर, त्यो कुरा जुन विषय हो त्यो विषयमा मात्रै जोड दिएर, विशेष प्रभुको चरणमा बसेर एउटा गरिने उपवास हो। र यीशु प्रभुले यहाँ उनीहरूको जुन अभ्यास थियो कि मानिसहरूले देखुन् भन्ने किसिमले एउटा रीतिको रूपमा उपवास बसिराख्नु भएको थियो, उहाँले चाहिँ यहाँ त्यसलाई यस प्रकारले पनि भन्नुभयो, कसैले पुरानो वस्त्रमा नयाँ कपडाको टालो टाल्दैन, किनकि नयाँ टालोले वस्त्रलाई फटाउँछ र वस्त्र झन बढी फाट्छ। यो वास्तविकता नै हो, पुरानो वस्त्रमा नयाँ कपडा टालो टाल्दैन, किनभने नयाँ र पुरानो अब सँगै चल्दैन, सँगै मिल्दैन, किनभने नयाँले पुरानोलाई फटाउँछ अथवा नयाँ टालोले वस्त्रलाई फटाउँछ, वस्त्र झन फाट्छ, बढी फाट्छ। र अर्को कुरा, कसैले पुरानो छालाको मशकमा नयाँ दाग मध्ये राख्दैन र कुनै एउटा पुरानो भाँडामा, एउटा थोत्रो भाँडामा नयाँ कुराहरू राख्न मानिसले चाहँदैन, किनभने त्यो नयाँ कुरा पुरानोमा राख्न साथ त्यसको रूप नै फरक हुन्छ। यहाँ त के भन्छ भने मशक कुट्छ र दाग मध्ये पनि पोखिन्छ भने, मशक पनि नष्ट हुन्छ भने, किनभने नयाँ दाग मध्ये चाहिँ नयाँ छालाको मशकमा नै राख्नुपर्छ र दुवै जोगिन्छ भन्ने कुरा यीशु प्रभुले ल्याउँदै गर्नु हुँदाखेरि के भन्नु खोज्नु भएको छ भन्दाखेरि, उपवासलाई उनीहरूले मानिसहरूले देखुन् भन्ने हिसाबले
उपवास बस्दा थिए भने उनीहरूको उपवास एउटा रीति स्थितिमा सीमित भएको देखिन्छ। तर यीशु प्रभुले चाहिँ आफ्नो बारेमा स्पष्ट बताउँदै अब यीशु प्रभुलाई विश्वास गर्ने व्यक्तिहरूले नयाँ तरिकाले उपवास बस्छ। यीशु प्रभुले भन्नुभयो, जब तिमीहरू उपवास बस्छौ कसैले पनि थाहा नपाओस्, आफ्नो मुखहरू धोएर तेल कपालमा तेल लगाएर एउटा यस्तो कि एउटा शोक होइन, अब कुनै कुराको लागि अब चिन्ता गर्नु पर्दैन, त्यो हिजोको जस्तो गरेर आज यीशु ख्रिस्ट आइसक्नु भएपछि यीशु ख्रिस्ट सँगै जिउन थालेपछि उहाँलाई विश्वास गर्न थालेपछि नयाँ छालामा अथवा नयाँ दागमध्ये नयाँ छालाको मशकमा राखेको जस्तै हुन्छ भन्ने कुरा यहाँ देखिन्छ। यीशुलाई विश्वास गर्नेहरूले अब यीशु ख्रिस्टको सबै आदेशहरू पालन गर्यो भने, उहाँको वचन अनुसार जिउन जान्यो भने सबै कुरा ठिक हुन्छ भन्ने कुरा यीशु प्रभुले सिकाउनु भयो। पुरानो कुराहरू जो पुरानो करारमा जसरी उनीहरूले बसिरहे जुन उपवास बस्दथ्यो त्यो उपवासलाई अब नयाँ तरिकाले उपवास बस्नुपर्छ। यीशु ख्रिस्टले संसारमा नआउनु हुँदाखेरि उनीहरूले जुन तरिकाले उपवास बस्दथ्यो, अब यीशु प्रभु यो संसारमा आइसक्नु भएपछि उहाँको उहाँमाथिको विश्वासले मानिसहरूले आनन्द जीवन पाउँछन्। यीशु प्रभुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवन नयाँ हुन्छ र यीशु प्रभुमा विश्वास गर्नेहरूले नयाँ जीवन पाउँछन् र यीशु प्रभुलाई विश्वास गर्नेहरूको जीवनमा नयाँ पवित्र आत्मा उनीहरूले प्राप्त गर्नेछन् र उनीहरूले नयाँ जीवन पाएर उनीहरूले जीवनमा आनन्दित भएर उनीहरू जिउनेछन्। अब उपवासले पनि मानिसहरूलाई अर्थ आनन्द दिन्छ, त्यो चाहिँ उपवासको अर्थ बुझेर उपवास बस्नेहरूलाई आनन्द हुन्छ भन्ने कुरा हामी यहाँ देख्छौ। आदरणीय श्रोता, यहाँनिर हामी के देख्छौ, लेखकले उपवास बस्ने सम्बन्धमा बुझाउन खोजेको देखिन्छ। फरिसीहरू र योहन्नाका चेलाहरूले उपवास बस्ने कुरामा निरन्तरता दिएको देखिन्छ, तर यीशुको चेलाहरूले उपवास बसेको देखिँदैन। योहन्नाका चेलाहरूले यीशुसँग कुरा गर्न लागेको कुरा देखे पनि यीशुले तिनीहरूलाई जवाफ दिएको देखिन्छ र यीशु ख्रिस्टले अब उहाँलाई विश्वास गर्नुपर्छ। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको उपवासको ढङ्ग शैली पनि परिवर्तन हुन्छन्। यीशुलाई विश्वास गरिसकेपछि उनीहरूको जीवनमा भित्र परिवर्तन ल्याउँछ र आनन्द जीवन उनीहरूले प्राप्त गर्छन् र उनीहरूले साँचो उपवास उनीहरूले बस्न सक्छन् र उनीहरूको उपवास चाहिँ सत्यता बुझेर मात्रै उनीहरूले बस्न सक्छ। त्यसकारणले आउनुहोस्, यीशुको नाउँमा विश्वास गरौं र उपवासको सत्यतालाई बुझेर उपवास बस्ने गरौं। यति भन्दै आजको प्रवचन सेवालाई यहीँ अन्त गर्न चाहन्छु। यदि परमेश्वरले अर्को समय दिनुभयो भने फेरि अर्को प्रवचनको सेवा लिएर आउने नै छु। त्यतिन्जेलसम्म यहाँहरू सबैलाई परमेश्वरले प्रशस्त रूपमा आशीर्वाद दिनुभएको होस्। धन्यवाद।

0: तपाईँको निराश जीवनमा आशा र भविष्य दिनलाई एउटा नौलो रेडियो तथा भिडियो कार्यक्रम गड्स प्लान। परमेश्वरको योजना अब प्रस्तुत छ अमेरिका केन्टुकी निवासी जस्मिन राईको आध्यात्मिक रेडियो तथा भिडियो कार्यक्रम गड्स प्लान परमेश्वरको योजना प्रस्तोता जस्मिन राईको साथमा। किनभने जुन योजनाहरू मैले तिमीहरूका निम्ति बनाएको छु ती म जान्दछु, परम प्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिमीहरूलाई आशा र भविष्य दिनलाई। यर्मिया 29:11।
1: सबैलाई जय मसी अनि नमस्ते भन्न चाहन्छु। फेरि पनि म सधैँ जय म जस्मिन परमेश्वरको योजना कार्यक्रम लिएर तपाईँहरूको अगाडि आएको छु अनि आशा गर्छु तपाईँहरू सबै राम्रो हुनुहुन्छ भनेर। जस्तो पनि परिस्थिति आओस् हामी असल अनि साक्षी बनेर हामी प्रभुको निम्ति प्रभुको लागि जिउँदै गर्दा हामी यस संसारमा रमझिल हामीलाई दुःख कष्ट सङ्घर्ष हुन्छ तर त्यसको बीचबाट भएर जाँदै गर्दा पनि परमेश्वर चाहिँ हाम्रो पहिलो स्थान हुनुहुन्छ। फेरि पनि सधैँ चाहिँ मैले परमेश्वरको योजना कार्यक्रम लिएर आजको दिन आएको छु। यो आजको परमेश्वरको योजना कार्यक्रमभित्र पस्न अघि हामी प्रभुको एउटा भजन सुन्नेछौँ।

0: हुन्छ। धन्यवाद तपाईँहरू सबैलाई। फेरि पनि म आजको परमेश्वरको वचन चाहिँ मैले लिएर आएको छु कि परमेश्वरको भय अनि परमेश्वरको वचन सुन्ने अनि जिउने मानिस चाहिँ सुखी र आशिषित हुन्छ भन्ने विषयमा है। मैले अघि परमेश्वरको वचन जीवित वचन पढ्दै थिएँ अनि पढ्दै गर्दा मलाई धेरै भित्र छुएको वचन है। अनि यहाँ भनेको छ हितोपदेश 8:32-33 म एक दुईवटा खण्ड पढ्छु। यहाँ भनेको छ औ अब हे मेरो छोरा हो, मेरो कुरा सुन, अर्थी सुन र बुद्धिमान हुँदै जाओ र त्यसलाई इन्कार नगर। हालेलुया। त्यो मानिस सुखी हो जो मेरो चालमा हिँड्दछ। हालेलुया है। कति मिठो कुरा है। यहाँ हामीले एउटा वचनको खण्डमा हामीले के पाउँछौँ भन्दाखेरि, प्रिय मण्डली, प्रिय दाजुभाइ, प्रिय जवानहरू, प्रिय भाइ बहिनीहरू है, हामीले परमेश्वरको भय मान्ने कुरा अनि परमेश्वरको ज्ञानमा, परमेश्वरको आज्ञामा जिउँदै गर्दाखेरि नि हामीलाई प्रभुले उहाँको भयले भर्नुहुने रहेछ अनि उहाँको महिमाका कुराहरूले भर्नुहुने रहेछ है। परमेश्वरले तपाईँ अनि मलाई कहिले पनि एक्लै छोड्नुहुन्न। हालेलुया है। छोड्नुहुन्न अनि तपाईँ अनि मैले चाहिँ परमेश्वरसँग जिउँदै गर्दाखेरि है, परमेश्वरसँग भएर हिँड्दै गर्दाखेरि जब हामी उहाँको भयमा, डिपमा भएर हिँड्छौँ है, हामीलाई सबै परिस्थितिहरूबाट भएर जान्छौँ है, हामी एक्लै दुःखले हिँड्दा पनि कतिवटा कुराहरूबाट भएर जान्छौँ अनि जाँदै गर्दा जब हामीसँग परमेश्वरको भय, परमेश्वरको ज्ञानका, परमेश्वरका अर्थीका कुराहरू, जुन कुरा परमेश्वरलाई मन पर्दैन ती कुराहरू छन् भने नि, प्रिय दाजुभाइ, प्रिय भाइ बहिनी है, मेरा प्रभुका जनहरू, दाजुभाइ दिदी बहिनीहरू है, हामी परमेश्वरको राज्यमा हामीलाई परमेश्वरको मन नपर्ने कुराहरूदेखि चाहिँ प्रभुले बचाउनुहुन्छ, सेभ गर्नुहुन्छ। यदि परमेश्वरको भय, डर, खराब कुराबाट हामी तर्किन चाहन्छौँ भने, यदि उहाँको आज्ञाहरू चाहिँ हाम्रो मनभित्र छन् भने, हालेलुया है। कति मिठो कुरा सुन्नु है। म फेरि पनि पढ्छु। औ अब हे मेरा छोरा हो, मेरा कुरा सुन, अथवा छोरी हो, मेरो कुरा सुन। हालेलुया। अति सुन र बुद्धिमान हुँदै जाऊ। हालेलुया। अर्ती है, अर्तीलाई सुन, अब ज्ञान बुद्धिका कुराहरू सुन र त्यसलाई इन्कार नगर है। बुद्धिका कुराहरूलाई चाहिँ के नगर त, इन्कार नगर। हालेलुया। इन्कार नगर र त्यो मानिस सुखी हो जो मेरो चालमा हिँड्दछ। हालेलुया। जब हामी परमेश्वरको वचनको चालमा हिँड्दछौ नि, जब हामी परमेश्वरको भयमा हिँड्दछौ, जब हामी परमेश्वरलाई मन पर्ने कुरा गर्छौ भने, संसारले चाहिँ हामीलाई एब्सोल्युटली घृणा गर्छ है, घृणा गर्छ अनि संसारले हामीलाई जुन कुरा खराब छ अहिलेको दिनमा भन्ने हो भने, धेरै कुराहरू खराब कुरा बढेर गएको छ अनि त्यो खराब कुरालाई भनिँदै गर्दाखेरि अम्माई गड, यस्तो यस्तो सिचुएसनहरू फेस गर्नु परेको छ है। म आफैले पनि आज खराबलाई चाहिँ यो यस्तो हुँदैछ है भनेको कारण, यस्तो यस्तै अफिसियली संसारभरि है निर्दोष मानिसहरूलाई जेल हाल्ने कुराहरू, आज नभएका कुराहरूमा आरोप लगाएर जेल हाल्ने कुराहरू, आज त्यति मात्र नभएर अफिसियली सबै सबै सबै कुरा सकेर पनि यति धेरै अंशीको ब्याटलहरू है काम गर्ने भइरहेको छ अनि मानिस लगाएर, मानिस टु मानिस लगाइरहेको छ। यति धेरै दुष्ट काम, खराब काम होइन र प्रिय मण्डली, एब्सोल्युटली खराब काम हो नि है। अनि जब हामी परमेश्वरको भयमा हिँड्छौँ भने, यस्तो यस्तो कुराले हामीलाई, खराब कुराहरूले एट्याक गर्छ, मानिस टु मानिसदेखि यति धेरै कान टु कान भएर हामी कहाँ आइपुग्छ है। अनि आज ती मानिसहरूले चाहिँ परमेश्वरको राज्य चाहिँ डिस्ट्रोय गर्दछन् अनि असललाई असल, कालोलाई कालो भनेर हामीले बुझ्दै गर्दा, किनभने परमेश्वरको भय र अर्थीले हामीलाई त्यही कुरा सिकाउँदछ अनि त्यो गर्दै गर्दा हामी एक्लो हुन्छौँ है। म अहिले एक्लो पनि छु है, किनभने परमेश्वरको लागि जिउनु, परमेश्वरको भयमा हिँड्नु भनेको चाहिँ के त, हामी एक्लै नै हुन्छौँ। आज तपाईँ अनि मेरो जीवनमा ती कुराहरू भएर जान्छौ है जान्छौ। हालेलुया। जो मेरो ढोकामा दिनहुँ हेर्दछ, जो मेरो ढोकामा आफ्नो आँखा लगाउँदैन, मेरो कुरा कान थाप्छ, त्यही मानिस सुखी हो। हालेलुया है। यहाँ के भनेको छ त फेरि अर्को 34 कति मिठो कुरा है, कति हृदय छुने कुरा है। यहाँ के भनेको छ, जो मेरो ढोकामा दिनहुँ हेर्दैन है, हेर्दैन भनेको चाहिँ परमेश्वरलाई नखोज्ने मानिसहरू। तर जब हामी परमेश्वरलाई जो मेरो ढोकामा आफ्नो कान लगाउँदैन, मेरो कुरामा कान थाप्छ, त्यही मानिस सुखी हो। हालेलुया। जसले चाहिँ परमेश्वरको ढोकालाई हेर्छ है, जस्तै सम्झौँ हर परिस्थितिहरूको बीचबाट हामी कोही बेला सडनली धेरै समस्याहरूमा हुन्छौँ अनि त्यसको बीचबाट भएर जाँदै गर्दा पनि त्यो कुराहरूको बीचमा पनि कुन कुरालाई प्राथमिकता दिन्छौ, हे प्रभु तपाईँ हुनुहुन्छ नि मेरो एभ्रिथिङ भनेर। जब हामी परमेश्वरलाई श्रेय दिन्छौ भने प्रभु चाहिँ हाम्रो एभ्रिथिङ हुनुहुन्छ। हालेलुया हालेलुया। अनि हामीलाई त्यो सुखी त्यो आनन्दमय क्षणहरूबाट भएर पनि लानुहुन्छ। हालेलुया। अनि म तपाईँलाई यही उत्साह गर्दछु, हाम्रो ढोका हाम्रो परिस्थितिहरूभन्दा माथि परमेश्वर हुनुहुन्छ। जब हामी उहाँको ढोके उहाँको महिमा खोज्ने व्यक्ति बन्दछौँ भने प्रभुले हामीलाई ती सबै कुराहरू दिनुहुन्छ। हालेलुया। म तपाईँलाई यही उत्साह गर्दछु कि हामी त्यो परमेश्वरको ढोकालाई हेरेर नि छोराछोरी बनाऊ, उहाँको भयमा कान लगाउने मन लगाउने तन लगाउने त्यो छोराछोरी बनाऊ। हालेलुया। परमेश्वरलाई धन्यवाद है। परमेश्वर कति धेरै महान हुनुहुन्छ, कति धेरै कृपालु परमेश्वर हुनुहुन्छ। अनि आजको यो बिहान घडी तपाईँ होला हरेक परिस्थितिले परमेश्वर प्रतिको कन्भर्सेसन नहोला होला, कतिवटा परिस्थितिले परमेश्वरको भयदेखि टाढा बनाउनु चाहिरहेको होला, तर परमेश्वर भन्नुहुन्छ कि मेरो छोरा मेरो ढोकामा मन लगाऊ, मेरो छोरी मेरो ढोकामा मन लगाऊ, तिमी सुखी हुन्छौ भनेर। हालेलुया। अनि परमेश्वरलाई धन्यवाद भएको चाहिँ परमेश्वरलाई धन्यवाद भएको। फेरि म अर्को खण्ड पढ्छु। यहाँ भनेको छ, किनभने जसले मलाई भेटाउँछ त्यसले जीवन पाउँछ र परम प्रभुको निगाह प्राप्त गर्छ। हालेलुया है। जसले परमेश्वरलाई खोज्छ त्यसले चाहिँ के गर्छ त, निगाह पाउँछ। मलाई नभेटाउनेले आफैलाई हानि गर्छ, औ मलाई घृणा गर्ने सबैले मृत्युसित प्रेम राख्छन्। हालेलुया। प्रिय मण्डली, प्रिय भाइ बहिनीहरूलाई म यही उत्साह गर्छु। भाइ बहिनीहरू संसारको जुनै कुनामा हुनुहुन्छ होला, कतिवटा परिस्थितिले परमेश्वरदेखि टाढा होला तपाईँ, तर म आजको यो बिहान घडी यही उत्साह गर्छु कि परमेश्वरले तपाईँलाई निगाह गर्न चाहनुहुन्छ, परमेश्वरले तपाईँलाई भेटाउन चाहनुहुन्छ। तपाईँको परिस्थिति भन्दा परमेश्वर महान हुनुहुन्छ। हालेलुया। परमेश्वरलाई धन्यवाद भएको। हालेलुया। परमेश्वरलाई धन्यवाद है। परमेश्वर महान हुनुहुन्छ, जीवित हुनुहुन्छ, जिउँदो हुनुहुन्छ। अनि आजको यो छोटो वचनबाट प्रभुले तपाईँहरू सबैलाई धेरै आशिष दिनुभएको होस्। आउनुहोस् म प्रार्थना गर्छु। ओ प्रभु धन्यवाद तपाईँलाई आजको वचनको लागि, धन्यवाद आजको यो परमेश्वरको योजना कार्यक्रम तपाईँको योजना भएको कारण हामीले शरीरमा भेट्न नसके तापनि हाम्रो आवाजहरू पुगेको छ। यो आवाज मार्फतमा तपाईँले आफ्ना छोराछोरी भाइ बहिनीहरूको जीवनमा महान काम गर्नुहोस्। उहाँहरूको सबै प्रकारको पीडा फिक्री चिन्ताहरूलाई तपाईँको हातमा राख्छु। उहाँहरूको समस्याको कारण तपाईँदेखि टाढा भइरहेको अवस्थाहरूमा यो वचन मार्फत बोल्नुहोस् र तपाईँले हिल र छुटकारा ल्याउनुहोस् प्रभु। उहाँको परिवारमा जीवनमा सबै कुरामा प्रभु धन्यवाद दिन्छु तपाईँलाई। सबै कुराको लागि धन्यवाद प्रभु। तपाईँलाई धन्यवाद दिन्छु। प्रार्थना गर्दछु बुबा, तपाईँलाई धन्यवाद नै दिन सक्दिन मेरो प्रभु, तपाईँको नजिकमा आउँदछु म। ओ प्रभु धन्यवाद दिन्छु तपाईँलाई। प्रभु धन्यवाद तपाईँलाई, महिमा तपाईँलाई, प्रशंसा तपाईँलाई प्रभु। यो वचन मार्फत उहाँहरूको परिवार जीवनमा छुटकारा ल्याउनुहोस्। धन्यवाद सबै कुराको लागि, धन्यवाद आजको वचनको लागि, धन्यवाद तपाईँको योजना भएको कारण हामी छौ प्रभु। धन्यवाद तपाईँलाई। अब आउने परमेश्वर पिताको प्रेम र सहभागी संगति सारा विश्वमा तपाईँ नाउँदेलसम्म सधैँभरि बनिरहेको होस्। आमेन अनि आमेन। जय मसीह तपाईँहरू सबैलाई।
1: दर्शक वृन्द, जस्मिन राईको साथमा प्रस्तुत भएको आजको गड्स प्लान अथवा परमेश्वरको योजना रेडियो तथा भिडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति र हाम्रो प्रस्तुति प्रति तपाईँको सुझाव, सल्लाह, प्रतिक्रिया र कुनै प्रश्न भएमा हामीलाई तल दिइएको वाट्सएप नम्बरमा सम्पर्क गरेर तपाईँका अमूल्य प्रतिक्रिया तथा सुझाव व्यक्त गर्नुहोला। हाम्रो सम्पर्क वाट्सएप नम्बर हो +12 702 821 745।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किङडम भाइस एफएम 102.1 हरेक दिन बिहान 5:45 राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

0: होसना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन एयरमा तपाईलाई हार्दिक स्वागत छ। तपाईँ अहिले किङडम भोइस एफएम रेडियो 102.1 मेगाहर्ज सुन्दै हुनुहुन्छ। होप अन एयर रेडियो कार्यक्रम हरेक आइतबारदेखि शुक्रबारसम्म साँझ 6:30 बजेदेखि 7 बजेसम्म प्रसारण भइरहेको छ। श्रोता लौ त अब लागौ तपाईँको जीवनको लागि एकमात्र आशा दिने निकै उपयोगी र अर्थपूर्ण रेडियो कार्यक्रम होप अन एयर सुन्नतर्फ। होप अन एयरको आजको अर्थपूर्ण सन्देशको लागि पास्टर राजु सुन्दासलाई कार्यक्रममा स्वागत गरौं।
1: डीएमएम युट्युब च्यानल हेरेर बस्नुभएका सम्पूर्ण दर्शकहरू र विश्वासीहरूमा प्रभु येशूको नाउँमा जयमसी र म परमेश्वरलाई धन्यवाद भन्न चाहन्छु। आज फेरि पनि तपाईँहरूको बीचमा परमेश्वरको जीवित वचन लिएर आएको छु र आज वचनको शीर्षक छ म र मेरो समय। परमेश्वरको वचनले हामीलाई आफ्नो समय सही तरिकाले प्रयोग गर्न र सदुपयोग गर्न सिकाउँछ, किनभने परमेश्वरलाई थाहा छ कि मानिस सजिलो जीवनका महत्वपूर्ण विषयबाट टाढिएर अनावश्यक रूपमा बहकिन सक्छ। भोलिको कुरा हामी जान्दैनौ, तर सर्वज्ञानी परमेश्वरलाई सबै कुरा उहाँले जान्नुहुन्छ। त्यसकारण त्यसैले अनन्तको ज्ञान राख्ने परमेश्वरले हामीलाई समयको बारेमा दिनुभएको शिक्षालाई जानेर जीवनलाई अघि बढाउने सबभन्दा उत्कृष्ट हुन्छ। त्यसैले तल उल्लेखित पदहरूलाई हेरेर परमेश्वरले हामीलाई के सिकाउन खोज्दै हुनुहुन्छ हामी आज हेर्ने प्रयास गर्नेछौ। र एक नम्बरमा परमेश्वरलाई चिन्ने सबभन्दा महत्वपूर्ण समय आज र अहिले हो। हरेक कुराको समय हुन्छ। हामी कुन समयमा हिँडिरहेका छौ, कुन समयमा दौडिरहेका छौ, कुन समयमा परमेश्वरलाई चिन्नु पर्छ भन्ने हेक्का हामीले राख्नु पर्दछ। त्यसैले परमेश्वरलाई चिन्ने, विश्वास गर्ने र पछ्याउने विषयमा हामीले कुनै अरू साइत जुराउनु पर्दैन। तर आजको समय बित्यो भने फेरि त्यो मौका कहिले पनि आउँदैन। त्यसैले मौका चाहिँ अहिले हो, हामीले कहिले पनि ढिला गर्नु हुँदैन। अनि परमेश्वरको वचनले यसरी भन्दछ, दोस्रो कोरन्थी 6:2, किनभने उहाँ भन्नुहुन्छ, ग्रहण योग्य समयमा मैले तिम्रो पुकारा सुने र मुक्तिको दिनमा मैले तिमीलाई सहायता गरे। हेर, ग्रहण योग्य समय अहिले हो, मुक्तिको दिन अहिले हो। आमेन। यो वचनले फेरि पनि हामीलाई उत्साह दिने काम गर्दछ। अनि त्यसै गरेर दोस्रो नम्बरमा चाहिँ समयले संसार र संसारमा भएका सबै थोकहरूलाई जित्छ। मात्र त्यो मानिस हो परमेश्वरको इच्छा अनुसार चल्छ, त्यसले समयमाथि विजय पाएको हुन्छ। अनि परमेश्वरको वचनले हामीलाई उत्साह दिदछ। पहिलो यूहन्ना 2:17 यसो भन्दछ, संसार बिति जान्छ र त्यसको अभिलाषा पनि बिति जान्छ, तर परमेश्वरको इच्छा पूरा गर्न चाहिँ सधैँको निम्ति रहन्छ। यो वचनले हामीलाई उत्साह दिन्छ, किनकि यहाँ भन्दछ कि संसार बिति जान्छ, त्यसका हरेक अभिलाषहरू बिति जान्छ, तर परमेश्वरको इच्छा चाहिँ यो पृथ्वीमा चाहिँ सधैँको निम्ति रहिरहन्छ। अनि यो वचनले चाहिँ हामीलाई उत्साह दिने कामहरू गर्दछ। अनि परमेश्वरले समयलाई अनन्त बनाउनु भएको छ। मानिसले पूर्ण रूपमा यसलाई बुझ्न सक्दैनन्, तर परमेश्वरले जे गर्नुभएको छ, जे गर्नुहुन्छ, त्यो उहाँको समयमा सुन्दर र उत्कृष्ट छ भनेर मानिसहरूले स्वीकार गर्नु चाहिँ आवश्यक छ यो समयमा। अनि परमेश्वरले हाम्रो जीवनमा गर्नुभएको कृपा, अनन्तता हामीले बुझ्नु पर्दछ अनि यसले हामीलाई अझ हाम्रो जीवनमा समय अनुसार चल्नको निम्ति, समय अनुसार हिँड्नको निम्ति चाहिँ अझ प्रेरणा दिने कामहरू परमेश्वरको वचनले हामीलाई दिँदछ। अनि चौथो नम्बरमा हामीलाई समय दिने परमेश्वर नै हुनुहुन्छ, विशेष गरी उहाँमा विश्वास गर्नेहरूलाई अनन्तको समय मिल्दछ। परमेश्वरले हामीलाई सृष्टि गर्नुभएदेखि नै परमेश्वरले हाम्रो लागि एउटा विशेष समय दिनुभएको छ, जुन विशेष समय चाहिँ ग्रहण गर्ने, विश्वास गर्ने समय हो। त्यसकारण समयमा नै हामीले ग्रहण गर्नुपर्दछ, समयमा नै हामीले विश्वास गर्नुपर्छ, समयमा नै हामी उहाँसँग जिउनु पर्दछ। अनि यर्मिया 29:11 यसो भन्दछ, किनभने जुन योजना मैले तिमीहरूको निम्ति बनाएको छु ती म जान्दछु, परमप्रभु भन्नुहुन्छ, ती तिमीहरूका उन्नतिको निम्ति हुन्, नोक्सानीको निम्ति होइनन्, तिनीहरूलाई आशा र भविष्य दिनको निम्ति हो। त्यसकारण परमेश्वरले हाम्रो जीवनमा एउटा उद्देश्य लिनुभएको छ, एउटा योजना बनाउनु भएको छ, अनि जुन योजनाले चाहिँ हाम्रो जीवनलाई चाहिँ हानि नोक्सानीको निम्ति होइन तर आशा र भविष्य दिनको निम्ति चाहिँ परमेश्वरले त्यो बनाउनु भएको योजना चाहिँ परमेश्वरले हाम्रो जीवनमा पूरा गर्नुहुनेछ। अनि आज तपाईँहरूलाई फेरि पनि म उत्साह दिन चाहन्छु कि यहोन्ना 3:16 यसो भन्दछ, किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो कि उहाँले आफ्नो एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस् तर त्यसले अनन्तको जीवन पाओस्। आज त्यो जीवन, अनन्तको जीवन चाहिँ हामीले प्राप्त गरेका छौँ। त्यो समयमा परमेश्वरले आफ्नो प्रेम प्रकट गर्नुभयो, आफ्नो पुत्र यो धरतीमा पठाउनु भयो, अनि उहाँमाथि विश्वास जसले गर्दछ अनि त्यो व्यक्ति चाहिँ कहिले पनि नाश हुँदैन तर त्यसले अनन्तको जीवन प्राप्त गर्दछ। अनि जुन जीवन चाहिँ अनन्तको जीवन चाहिँ मैले पनि प्राप्त गरेको छु। त्यसकारण तपाईँलाई आज म फेरि पनि उत्साह दिन चाहन्छु कि अनन्तको जीवन पाउने समय चाहिँ अहिले हो। अनि पाँचौ नम्बरले चाहिँ फेरि हामीलाई अझ उत्साह दिँदछ कि समय रहस्यमय छ, यसले आफ्नो समयको घमण्ड गर्नु मूर्खता हुनेछ। मानिसको समयको बारेमा परमेश्वरलाई मात्र थाहा छ, तर यदि रहस्यलाई चेतना बनाएर जिउनु नै बुद्धिमान काम हुनेछ। त्यसकारण समय अनुसार समयलाई निहालेर यदि हामी परमेश्वरमा हामीले घमण्ड गर्छौँ भने चाहिँ त्यो मूर्खता हुनेछ। अनि मानिसलाई परमेश्वरले दिनुभएको समय चाहिँ बहुमूल्य छ। त्यसकारण परमेश्वरको वचनले हामीलाई उत्साह दिँदछ कि हितोपदेश 27:1 यसरी भन्दछ कि भोलिको धाक नलगा, किनभने एकै दिनमा के आइपर्ला भन्ने तलाई थाहा हुँदैन। त्यसकारण हाम्रो जीवनमा भविष्यमा के हुन्छ हामीलाई थाहा छैन, तर हामी भविष्यको बारेमा अरू कसैलाई भन्नुभन्दा हामीले अहिले पाएको समयमा परमेश्वरसँग जिउनु चाहिँ असल हुन्छ। परमेश्वरको वचन मर्कुस 13:32-33 यसो भन्दछ, तर त्यस दिन र त्यस घडीको विषयमा पिताले बाहेक अरू कसैले जान्दैनन्, न त स्वर्गमा हुनुहुने स्वर्गदूतले, न पुत्रले। होसियार रहो, जागा बस र प्रार्थना गर, किनकि त्यो बेला कहिले आउने हो सो तिमीहरू जान्दैनौ। त्यसकारण परमेश्वरको वचनले हामीलाई यो प्रेरणा दिन्छ कि हामी जहिले पनि होसियार रहनु पर्दछ, ताकि कुन बेला के हुन्छ हामी जान्दैनौ, तर परमेश्वर जसले हामीलाई आफ्नो स्वरूपमा सृष्टि गर्नुभयो उहाँलाई मात्र थाहा छ कि कुन घडीमा के हुन्छ।

राम्ररी जान्दछौ प्रभुको दिन र रात चोर आए झैं आउनेछ। जब मानिस शान्ति र सुरक्षा भनिरहेको हुन्छ तब गर्भवती स्त्रीलाई बेथा लागे झैं अचानक तिमी माथि विनाश आइलाग्छ र तिनीहरू कुनै रीतले उम्कने छैन। अनि यो वचनले फेरि पनि हामीलाई शान्ति अनि सुरक्षा दिने कामहरूको लागि हामीलाई प्रेरणा दिने कामहरू गर्दछ। अनि तपाईँहरूलाई म यही उत्साह दिन चाहन्छु कि अनि याकुब 4:13-15 पदले पनि हामीलाई यसो भन्दछ, आज वा भोलि हामी फलानु सहरमा जाउँला, त्यहाँ 1 वर्ष बिताउला र व्यापार गरेर नाफा गरौँला भन्नेहरू अब सुन, भोलि के हुने हो तिमीहरू जान्दैनौ। तिम्रो जिद्दी के छ? तिमी त तुवालो हौ जो केही बेरको निम्ति देखा पर्छ अनि हटी जान्छ। हाम्रो जीवन पनि एउटा तुहालो जस्तै हो अनि हाम्रो जीवनलाई समय अनुसार चलाउने चाहिँ एकमात्र परमेश्वर हुनुहुन्छ। अनि त्यसै गरी यसको सट्टामा त तिमीहरूको यसो भन्नु पर्ने, यदि परमेश्वरको इच्छा भयो भने हामी बाँचौँला र त्यस्तै उस्तै गरौँला। अनि यी पदहरूले अनि यो परमेश्वरको वचनले आज हामी सबै आशिषित भएका छौँ। अनि 6 नम्बरमा चाहिँ आफ्नो समयमा सही तरिकाले चल्न समय दिने परमेश्वरसँग हामीले सोध्नु पर्दछ। अनि आफ्नो समय सही तरिकाले चलाउनको निम्ति अनि सधैँभरि हामी चाहिँ परमेश्वरलाई सोध्नु पर्दछ, आग्रह गर्नुपर्दछ, अनुरोध गर्नुपर्दछ, ताकि हामी चाहिँ सही समयमा सही तरिकाले चल्नको निम्ति चाहिँ हामीले परमेश्वरलाई सधैँभरि प्रार्थनाद्वारा निवेदनद्वारा चाहिँ हामीले सोधिराख्नु पर्दछ। भजन संग्रह 90:12 यसो भन्दछ, हाम्रो आयु ठिकसँग गन्न हामीलाई सिकाउनुहोस् र हाम्रो बुद्धिको हृदय प्राप्त गर्न सकौं। अनि यो वचनले हामीलाई बुद्धिको हृदय प्राप्त गर्नको निम्ति चाहिँ सिकाउँदछ। अनि 7 नम्बरमा यो बुझिराख कि समयको हिसाब किताब मानिसको लागि परमेश्वरको लागि एउटै हुँदैन, त्यसैले मानिसले आफ्नो हिसाबमा परमेश्वरलाई बुझाउन सक्दैन। अनि यो 7 नम्बरले भन्न खोजेको चाहिँ परमेश्वरको समय र मानिसको समय चाहिँ एकै हुँदैन। अनि मानिस आफ्नो समयको हिसाबमा परमेश्वरलाई बुझाउन सक्दैन, किनकि मानिस आफ्नै चाल चलनमा हिँडिरहेको हुन्छ, तर परमेश्वरको हिसाबमा चाहिँ हामी चल्न सिक्नु पर्दछ। उहाँको समयमा हामी हिँड्यौँ भने हाम्रो जीवन चाहिँ फलदायी हुन्छ। परमेश्वरको वचन 2 पत्रुस 3:8-9 यसो भन्दछ, तर प्रिय हो एउटा कुरा नभुल्नु कि प्रभुको निम्ति एक दिन हजारौं वर्ष चाहिँ र हजार वर्ष एक दिन हुन्छ। आफ्नो प्रतिज्ञाको बारेमा प्रभु ढिलो हुनुहुन्छ भन्ने कसै कसैको भनाइ भए तापनि उहाँ ढिलो हुनुहुन्न, तर कोही पनि नष्ट नहोस् तर सबैजनाले पश्चाताप गरून् भन्ने इच्छा गरेर प्रभु तिमीहरू प्रति धैर्यवान हुनुहुन्छ। आमेन। अनि यो पदले हामीलाई उत्साह दिने काम गर्दछ, किनकि यदि हामीले पश्चाताप गर्यौँ भने हामी कोही पनि मानिस जातिहरू चाहिँ कहिले पनि नष्ट हुँदैन। अनि प्रभुको समय र हाम्रो समय चाहिँ धेरै भिन्नता छ। अनि प्रभुको समय चाहिँ एक दिन चाहिँ हजार वर्ष चाहिँ हुन्छ भने अनि हजार वर्ष चाहिँ एक दिन परमेश्वरको समय हुन्छ। त्यसकारण मानिसको समय र परमेश्वरको समय चाहिँ धेरै भिन्नता छ। अनि अन्तिम 8 नम्बर, समयको पूर्ण सदुपयोग गर्नु मानिसको लागि परमेश्वरको चाहना हो, किनभने परमेश्वर नै सबै कुराको समय तोकिदिनु भएको छ। अनि हामी मानिसको लागि

0: चाहिँ परमेश्वरले छुट्याइदिनु भएको समय, तोकिदिनु भएको समय हामीले सही तरिकाले हामीले सदुपयोग गर्नुपर्दछ। अनि हाम्रो चाहनाले होइन, तर उहाँको परमेश्वरको चाहना अनुसार त्यो तोकिएको समय चाहिँ हामीले ठिक समयमा सदुपयोग गर्नुपर्दछ। अनि कलसी 4:5 यसो भन्दछ, समयको सदुपयोग गर्दै बाहिरिएकाहरूसँग बुद्धिमानीका साथ व्यवहार गर। अनि हामीले समयको सदुपयोग गर्दा अरू मानिसहरूसँग, बुद्धिमान मानिसहरूसँग चाहिँ हामीले त्यही तरिकाले हामीले व्यवहारहरू गर्नुपर्दछ। हामी त्यस कारण एफिसी 5:15-16 पनि यसो भन्दछ कि यसैले कसरी हिँड्छौ ध्यानसँग हेर, निर्बुद्धि मानिस जस्तो होइन तर बुद्धिमान जस्तो समयको पूरा सदुपयोग गर, किनकि दिन खराब छ। त्यसकारण हामी निर्बुद्धि जस्तो होइन तर बुद्धिमानी जस्तो भएर हाम्रो हिँडाइ चालचलन हामीले सुधार्नु पर्दछ, किनकि परमेश्वरले चाहिँ हामीलाई छुट्याएर उहाँको योजना अनुसार दिनुभएको समयलाई चाहिँ हामीले ठिकसँग सदुपयोग गर्नुपर्दछ। किनकि यो दिनहरू चाहिँ खराब भएको कारण हामीले समयलाई चाहिँ ठिकसँग सदुपयोग गर्नुपर्दछ। उपदेशक 3:1-8 त्यहाँ चाहिँ धेरै कुराको समयहरू लेखिएको छ। सबै कुराको लागि समय छ र आकाश मुनि सबै क्रियाकलापको बेला छ। जन्मने एउटा समय छ र मर्ने एउटा समय छ, रोप्ने एउटा समय छ र उखल्ने एउटा समय छ, मर्ने एउटा समय छ र निको पार्ने एउटा समय छ, भत्काउने एउटा समय छ र बनाउने एउटा समय छ, रुने एउटा समय छ र हाँस्ने एउटा समय छ, शोक गर्ने एउटा समय छ र नाच्ने एउटा समय छ, ढुङ्गा छर्ने एउटा समय छ र ती बटुल्ने एउटा समय छ, अङ्गाल्ने एउटा समय छ र अलग रहने एउटा समय छ, खोज्ने एउटा समय छ र छोडिदिने एउटा समय छ, राख्ने एउटा समय छ र फाल्ने एउटा समय, च्यात्ने एउटा समय छ र मर्मत गर्ने समय, चुप लाग्ने समय छ र बोल्ने एउटा समय, प्रेम गर्ने एउटा समय छ र घृणा गर्ने एउटा समय, युद्ध गर्ने एउटा समय छ र मेलमिलाप गर्ने एउटा समय छ। अनि हरेक हाम्रो जीवनमा उपयोग हुने कुराहरूको चाहिँ ठिक समय छ। अनि आज हामी कुन समयमा हामी छौ प्रियहरू हामीले याद गर्नुपर्दछ। यदि हामी दुःखमा छौँ भने सुखको समय एक दिन आउनेछ, यदि हामी अभावमा छौँ भने परिपूर्ण हुने समय आउनेछ, यदि हामी गरिबता छौँ भने धनी हुने एउटा समय आउनेछ, यदि हामी निर्बुद्धि छौँ भने बुद्धिमान हुने समय छ। अनि हरेक कुराको लागि चाहिँ परमेश्वरले हाम्रो जीवनमा त्यो समय छुट्याइदिनु भएको छ। अनि हामी त्यही समय अनुसार, परमेश्वरले छुट्याइदिनु भएको समय अनुसार हामी हिँड्नु पर्दछ। प्रियहरू, आजको वचन हेरेर सुनेर साथ दिनुभएको लागि हृदयबाट धन्यवाद भन्न चाहन्छु। फेरि अर्को हप्ता परमेश्वरको वचन ल्याउने वाचाका साथ बिदा हुन चाहन्छु। यदि आज बोलिएको सन्देशले तपाईँलाई ऊर्जा मिलेको छ भने यो वचन अरूलाई सेयर गर्नुहोला, अरूलाई पनि बाँडिदिनुहोला। यदि तपाईँ यो युट्युब च्यानल पहिलोचोटि हेर्नु र सुन्नुभएको छ भने कृपया गरी अरूलाई सेयर गर्नुहोला र भन्नुहोला। धन्यवाद। जय मसीह। परमेश्वरले तपाईँहरू सुन्ने र हेर्ने सबैलाई आशिष दिनुभएको होस्। जय मसीह।
1: श्रोता, भर्खर मात्र तपाईँले होसना चर्च सार्वजनिक गुठी काठमाडौँको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम होप अन एयर सुन्नुभयो। आजलाई होप अन एयर रेडियो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको होप अन एयर रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँले आजको होप अन एयर रेडियो कार्यक्रम सुनेर केही नौलो अनुभूति गर्नुभयो? के तपाईँ आजको यो रेडियो कार्यक्रम सुनेर यीशुलाई मेरो जीवनको एकमात्र मुक्तिदाता र उद्धारकर्ता भनेर ग्रहण गर्न चाहनुहुन्छ? तपाईँ यदि मुक्तिदाता येशु ख्रिस्टलाई आफ्नो जीवनमा ग्रहण गर्न चाहनुहुन्छ भने तपाईँ मसँग यसरी प्रार्थनामा सहभागी बन्नुहोस्। त्यसको लागि तपाईँले एकछिन आँखा बन्द गर्नुहोस् र म जे भन्छु त्यसलाई मनन गर्नुहोस्। तपाईँ पनि भन्नुहोस् सँगसँगै। स्वर्ग र पृथ्वीका एकमात्र मालिक तथा स्वर्गीय पिता परमेश्वर, मलाई तपाईँको अनुग्रहको खाँचो छ। आजको दिन होप अन एयर रेडियो कार्यक्रम सुनेर म विनम्रता साथ तपाईँको चरणमा आउँदछु। म एक पापी हुँ भनी म स्वीकार गर्दछु। मेरा पापहरू र अधर्महरूबाट मलाई क्षमा गरिदिनुहोस्। आज म तपाईँलाई मेरो जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रिस्ट भनेर मेरो हृदयमा आउनुहोस् र आजबाट मेरो जीवनलाई सञ्चालन गर्नुहोस्। मलाई क्षमा दिएर ग्रहण गर्नुभएको लागि र आफ्नो सन्तान बनाउनु भएको लागि तपाईँलाई धन्यवाद। येशू प्रभुको शक्तिशाली नाउँमा आमेन। श्रोता, तपाईँले आज मसँग यो उद्धारको प्रार्थना गर्नुभएको छ भने तपाईँ आजबाट परमेश्वरको सन्तान हुनुभएको छ। तपाईँले आज येशूमा उद्धार र मुक्ति पाउनु भएको छ। खुसी हुनुहोस्, उत्सव मनाउनुहोस्। परमेश्वर प्रतिको आस्था र विश्वासलाई अझै बलियो बनाउन र येशूको बारेमा अझै बढी जान्नको लागि तपाईँको वरपर नजिकमा भएको कुनै पनि चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छौ।
2: श्रोता, आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रमप्रति तपाईँको कुनै पनि सल्लाह, प्रतिक्रिया र सुझाव छ भने हाम्रो ठेगाना र सम्पर्क वाट्सएप नम्बरमा तपाईँ हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ। हाम्रो वाट्सएप नम्बर हो +9779808997665, +9798908906765 र 01514 64 41, 01514 64 41। हाम्रो इमेल हो hcmgothatar@gmail.com, hcmgothatar@gmail.com, पोस्ट बक्स नम्बर 10239।
1: र श्रोता, तपाईँले हामीलाई हाम्रो डीएमएम नेपाल अफिसियल युट्युब च्यानलमा गएर हाम्रो च्यानललाई सब्सक्राइब र हाम्रा विभिन्न सामग्रीहरू तपाईँले हेर्न र सुन्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले हाम्रो युट्युब च्यानल डीएमएम नेपाल अफिसियलमा जानुहोला। श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा यस्तै अर्थपूर्ण हृदय स्पर्शी आत्मिक रेडियो कार्यक्रमको साथमा तपाईँ समक्ष आउनेछौ। तबसम्मका लागि होप अन एयर रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। नमस्कार।
3: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
4: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र शेयर नगरौं।
3: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं।
4: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं।
3: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बंग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
4: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानूनी कार्यवाही हुन्छ।
3: सचेत बनाऊ।
4: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो ला
6: ल ल ल ल मरेँ के हो?
5: हेर त, रगतै रगत भयो। छ्या, म त त्यस्तो हेर्न नि सक्दिन।
6: कस्तो जेब्रा क्रसबाट बाटो काट्नु पर्ने, कहाँ बिचबाट पो बाटो काटेको। एम्बुलेन्स एम्बुलेन्स ल ल ल उठाउ त उठाउ, लगिहाल लगिहाल।
5: अरे हेर त, धन्न हेलमेट हुनाले मोटरसाइकल चलाउने बाँच्यो। बाटो काट्ने मान्छे मर्ने हो कि बाँच्ने हो केही ठेगान छैन।
6: त्यहीँको जेब्रा क्रसिङबाट बाटो काटेको भए पनि हुने नि, केही हुँदैन थियो नि। हेर त, अब
5: हो त, त्यही भएर त बाटो काट्दा जेब्रा क्रसबाट मात्रै बाटो काटौ भनेको
4: हो। बाटो काट्दा जेब्रा क्रसबाट काटौं। जेब्रा क्रसमा अनिवार्य रूपमा सवारी साधन रोकौं र पैदल यात्रीलाई बाटो काट्न दिऊ।
3: सवारी साधन चलाउँदा मोबाइल प्रयोग नगरौं, बालबालिकालाई सड़क नियम सिकाऊ र सुरक्षित स्थानमा हिँड्न प्रेरित गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
7: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
8: उनीहरूमा रहेको ज्ञान सिप र अनुभवलाई पुष्टान्तरण गरौं।
7: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं।
8: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाई र उपचारमा ध्यान पुर्याउ।
7: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
8: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
7: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार दिऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजूरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कार्यवाही गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
10: शुभ प्रभात गुरुआमा।
5: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
5: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
5: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानूनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
15: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
5: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त। आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिले फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
2: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने संकेत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठूलो आवाज आउने, पानीको मूल
3: सुकेको प्रसारण। अहिले साँझको 7 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम भोइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजीसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nb आशाको आवाज।
4: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
5: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौं।
4: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
5: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
4: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौं।
5: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरे तुल्य भए।
9: म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
10: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
3: अब प्रस्तुत छ मिलन मुक्तानको साथमा दुःख सुख जीवन संघर्षका अनुभूतिहरूको सुनालो कार्यक्रम मिलनका कुरा।

0: ओहो काकी, के को सिंगर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
1: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
0: के रे, नानी त भर्खर 17 की लागि होइन र?
1: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
0: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ, उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
1: ए हो र?
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आमा सुन्नुहोस् न, हाम्रो मम्मीले भन्नुभएको, ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि। हो र? होइन होला त्यस्तो त।
4: सोहिता, तिमीहरूको के खास खुस कुरा हुँदैछ? के भयो भन त?
5: के भएन मिस?
4: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीड़ा दिनु वा गाली बेचेती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीड़ा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
5: हुन्छ मिस।
6: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौं, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
7: बालक बालिकालाई काममा लगाएको पाइएमा कानून अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
8: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
9: माउ किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
8: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
9: हजुर रेडियोले त भनिरहन्छ नि, यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
8: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ, तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
9: होइन हजुर होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, यस्तो नगरौँ न हजुर।
10: तपाईँले पनि बाल बालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
4: 14 वर्ष मुनिका बाल बालिकालाई काममा लगाएको पाइए 10,000 रुपियाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
11: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: किंगडम वॉइस एफएम रेडियोको प्रसारण
14: टाइमचेक।
13: अहिले रातको 8 बज्यो। तपाईँ अहिले सुन्दै हुनुहुन्छ 102.1 MHz किंगडम वॉइस एफएम रेडियोको प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित। www.kingdomfm.com.nv आशाको आवाज।
15: जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किंगडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 5:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np

0: जय मसीह तथा नमस्कार। न्यूजील्याण्ड स्थित न्यूजील्याण्ड नेपाली चर्च तथा बाटो सत्य र जीवन नामक नेपाली चर्चको प्रस्तुति आध्यात्मिक रेडियो कार्यक्रम बाटो सत्य र जीवनको आजको नयाँ अंकमा तपाईलाई हार्दिक स्वागत छ। श्रोता तपाईको लागि अब हामी आजको अंकमा एकदम हृदय स्पर्शी र अर्थपूर्ण आत्मिक रेडियो कार्यक्रम प्रस्तुत गर्दैछौ। यसकारण रेडियो नजिक आउनुहोस् र कार्यक्रमलाई अन्तिम समयसम्म सुनेर जीवनमा आशिष पाउनुहोस्। श्रोता लौ त अब लागौ कार्यक्रम सुन्नतर्फ।
1: प्रब्लम यहाँ भएको होस् अनि म कोसिस गर्दा हुँ हिन्दीमा भी कुछ बोलूँ। मैं अगर बात करने के लिए तो मैं बहुत अच्छा हूँ, लेकिन प्रीचिंग करने के लिए आई डोंट थिंक आई एम वेरी गुड इन हिंदी। फिर भी मैं कोशिश करता हूँ कि कुछ शब्द उसमें रिलेट करूँ कि आप लोगों को भी समझ में आए कि मैं क्या बोल रहा हूँ। और आज का वचन का जो शीर्षक है वो है प्रतीक्षा। पता नहीं आप लोगों को वेट करना अच्छा लगता है कि नहीं, पर्सनली मुझे वेट करना अच्छा नहीं लगता। मैं ज्यादा इंतजार नहीं कर सकता हूँ किसी भी चीज का। किसी किसी लोग को 15 मिनट वेट कर सकते हैं, कोई कोई लोग साल भी वेट कर सकते हैं, कोई कोई सालों साल भी वेट कर सकते। किसी किसी को ऊपर वाले ने बनाया ऐसे होता है कि उसमें वो जील होता है, पेशेंट बहुत होता है, और किसी किसी में इंपेशेंट होता है। जैसे मेरे में है नहीं, ज्यादा थोड़ा बहुत कर सकता हूँ लेकिन ज्यादा नहीं कर सकता हूँ। लेकिन ये नहीं मैटर करता कि क्या आपको अच्छा लगता है या क्या मुझे अच्छा लगता है, ये ऑलवेज मैटर करता है कि क्या ऊपर वाले को अच्छा लगता है। किनकि सबै कुरा बनाउनु चाहिँ परमेश्वर हुनुहुन्छ है। तपाईँ र मलाई मनपर्छ, तपाईँ र मलाई मन पर्दैन, तपाईँ र मैले छानेको अथवा रोजेको चिज मात्र हुन्छ भने होइन, तर परमेश्वरलाई के चाहनुहुन्छ र उहाँलाई के इच्छाउनु हुन्छ भन्ने कुरा चाहिँ सबभन्दा मोस्ट प्रायोरिटी हो है। प्रब्लम यहाँ भएको होस्। प्रतीक्षाको बारेमा त्यो वचनमा पढ्नुभन्दा अगाडि भजन सङ्ग्रहको पुस्तक हेरौँ न। भजन सङ्ग्रहको 27:14 चाहिँ के लेखेको छ? परम प्रभुको प्रतीक्षा गर, बलिया हो र तिम्रो हृदय साहसिलो होस् र परम प्रभुकै प्रतीक्षा गर। प्रब्लम यहाँ भएको होस्। यो वचनमा चाहिँ के लेखेको छ नि, प्रभुको नै प्रतीक्षा गर भनेर भनिएको छ। टु अल द बिलिभर्स, हामी जस पनि प्रभुमा विश्वास गर्नुभएको छ, इभन बाइबलको वचनले पनि यो भनेको छ कि प्रभुको चाहिँ के गरेको होस्, प्रतीक्षा गरेको होस् भनेर भनेको छ। मिलाप 3:25 परम प्रभुको बाटो हेर्ने उहाँलाई खोज्नेहरूप्रति परम प्रभु कृपालु हुनुहुन्छ। प्रब्लम यहाँ भएको होस्। जो पनि बिलिभर, जसले चाहिँ परमेश्वरको भरोसामा परमेश्वरको आशामा केही न केही सोचेर बस्दै छ भने उसलाई चाहिँ प्रभुले चाहिँ के गर्नु भएको हो त, कृपा चढाउनु भएको होस् है। वचनले भन्छ कि परमेश्वरको पनि प्रतीक्षा गर्नु चाहिँ राम्रो कुरा हो। तर तपाईँ र मलाई चाहिँ पर्सनली प्रतीक्षा गर्न मन पर्छ या मन पर्दैन? मन पर्न पनि सक्छ, मन नपर्न पनि पर्छ। तर अघि मैले भने चाहिँ तपाईँ र मलाई के मन पर्छ होइन, त परमेश्वर चाहिँ के चाहनुहुन्छ भन्ने जहिले पनि हाम्रो जीवनमा एकदम इम्पोर्टेन्ट हुन्छ। इट इज नट वाट यु वान्ट, इट इज अलवेज वाट गड वान्ट्स फ्रम आवर लाइफ है। स्पेसली बिलिभर भएपछि त्यो कुरा धेरै म्याटर गर्छ होइन। त्यही भएर परमेश्वरले कहिले कहिले चाहिँ हामीलाई पनि धेरै समयसम्म प्रतीक्षा गर्न लगाउनुहुन्छ कुनै कुनै कुरा पुऱ्याउनुको लागि। बाइबलबाट हेरौँ कि प्रभुको जनहरूले चाहिँ के कस्तो कुराको प्रतीक्षा गरेको थियो। म चाहिँ तपाईँहरूलाई आज अब्राहमको बारेमा भन्न चाहन्छु है। अब्राहम जो चाहिँ परमेश्वरसँग त्यस्तो सम्बन्धमा बसेको थिए, जसलाई चाहिँ मित्र भनेर बाइबलमा लेखिएको छ। अब्राहम ती व्यक्ति हुन् जसले चाहिँ एउटा विश्वासीको पिल्लर भनेर भनिन्छ, हाम्रो पुर्खाको हाम्रो भनौँ न हाम्रो जड चाहिँ उहाँ हुनुहुन्छ शारीरिक रूपमा चाहिँ। अनि जसले चाहिँ परमेश्वरको आदेश चाहिँ सदैव मान्ने व्यक्ति हुनुहुन्थ्यो, उहाँले सदैव परमेश्वरलाई मान्नुहुन्थ्यो, उहाँले परमेश्वरलाई प्रार्थना गर्दा अथवा त्यो परमेश्वरसँग समय बिताउँदै उहाँले परमेश्वरको उपस्थितिको लागि पनि प्रतीक्षा गर्नुहुन्थ्यो। सो ही वेट इन मेनी वेज है। बट वाट गड मेड हिम वेट, त परमेश्वर चाहिँ अब्राहमलाई के कुरामा चाहिँ वेट गराउनु भयो? उत्पत्तिको 12:4 यसरी लेखेको छ, परम प्रभुले भन्नुभयो, बमोजिम अब्राहम गइहाले र लोत पनि तिनीसँग गए, हरानबाट निस्केर जाँदा अब्राहम 75 वर्षका थिए। यो चाहिँ एउटा एज हो। बाइबलमा कतिवटा कुराहरू चाहिँ तपाईँ ठ्याक्क यो भनेर देखेको हुँदैन, तर तपाईँले जब बाइबल पुरै पढ्नुहुन्छ तपाईँले चाहिँ त्यो कुराहरू ट्याली गर्न सक्नुहुन्छ। मैले चाहिँ तपाईँलाई के देखाउनु लाग्छ भने, अब्राहमले चाहिँ परमेश्वरले जुन कुरा बाचा गर्नुभएको, जुन कुरा प्रमिस गर्नुभएको थियो जुन छोराको लागि, त्यस छोराको लागि चाहिँ अब्राहमले कति वर्ष पुरेको थियो, त्यो कति वर्ष चाहिँ उसले प्रतीक्षा गरेको थियो। यो वर्षले चाहिँ तपाईँलाई के देखाएको छ भने, ऊ 75 वर्षको थियो भनेर देखाउँछ। अब नेक्स्ट वर्ष उत्पत्तिकै 21:5 तिनको छोरा इसहाक जन्मदा अब्राहम 100 वर्षका पुगेका थिए है। यो चाहिँ अब्राहमको श्रीमतीको कुरा भएको थियो। भनेपछि यहाँ चाहिँ के लेखेको छ, जेनेसिसको 21:1 पदमा छ, हि इज 100 इयर्स ओल्ड। अघिको भर्समा चाहिँ के लेखेको थियो, हि वाज 75 इयर्स ओल्ड। सो वेन यु माइनस 100 इयर्स, 75 माइनस भन्छ नि 25 वर्ष। सो गड मेड अब्राहम वेट फर 25 इयर्स टु फुलफिल हिज प्रमिस। यो होइन कि उसको त्यो छोरा भएको थिएन, तर परमेश्वरले प्रतिज्ञा गर्नुभएको छोराको लागि चाहिँ उसलाई 25 वर्ष लागेको थियो. गड मेड हिम वेट है, तर रिजल्ट वाज आउटस्ट्यान्डिङ. परमेश्वरको जब पनि परमेश्वरको तपाईँको जो समय आउँछ र परमेश्वर तपाईँलाई त्यो कुरालाई आशिष गर्नुहुन्छ, आशिष चाहिँ सदैव आनन्दितै हुन्छ. तपाईँलाई पोल्ने आशिष परमेश्वरले कहिले पनि दिन, तपाईँलाई शान्तको आशिष परमेश्वरले दिनुहुन्छ. बिकज द्याट्स द गड द्याट वी फलो. समटाइम जर्नी म्याट बी भेरी कम्प्लिकेटेड, इट्स नट गोइङ वे यु एन्ड आई एक्सपेक्टेड, तर तपाईँ जर्नीमा चाहिँ हिँडिरहनु, किनकि प्रतीक्षा चाहिँ सदैव परमेश्वर नै गर्नुहोस् है. भरोसा चाहिँ सदैव परमेश्वरको नै गर्नुभएको छ, किनकि त्यही नै वचनमा चाहिँ लेखिएको छ. सो हाम्रो पहिलो पुस्ताले पनि आफ्नो सन्तान पाउनको लागि चाहिँ 25 वर्ष खुर्नु परेको छन्, तर इट डजन्ट मिन कि सबैले त्यही कुरा पुग्नुपर्छ भनेको. हाम्रो जीवनमा विभिन्न कुराहरू हुन सक्छ, अभावहरू, कमीहरू, तर पुरा गर्ने चाहिँ हाम्रो परमेश्वर एउटै मात्र हुनुहुन्छ, प्रभु येशू ख्रीष्ट. प्रब्लम यहाँ भएको होस्. लेट्स टक अबाउट सेकेन्ड पर्सन. म हानाको बारेमा भन्दैछु. द बाइबल डज नट स्पेसली एक्ज्याक्टली से हाउ लङ हाना वेट अब सी वाज ब्यारन भनेको छ नि, उसको बच्चा थिएन नि त हानाको है. बाइबलमा यही कहा गयो कि हानाको पास बेबी नै था, तो उन्होंने काफी लंबे समय तक प्रभु को वो पूछती रही और प्रार्थना करती रही, लेकिन ये नहीं लिखा कि एग्जैक्टली कितने साल उसने टाइम स्पेंड किया है. लेकिन जब आप रिसर्च करते हो तो स्कॉलर्स ने एस्टिमेट किया है कि हाना ने 19 साल वेट किया था. 19 साल वेट किया था. तो आप इमेजिन करो, स्पेशली टू द लेडीज, यू वॉन्ट हैव अ बेबी और यू वॉन्ट कंसीव द बेबी, फिर भी ये नहीं हो रहा है. सो इट डज डिसअपॉइंट यू इन मेनी वेज समटाइम, बट गॉड नोज एवरीथिंग. किनकि वचनले चाहिँ के भन्छ नि, तेरो शिरको कपालको पनि हिसाब राख्ने चाहिँ म हुँ परमेश्वर भनेर भन्नुहुन्छ. हि से द्याट आई हेभ फर्म यु बिफोर आई फर्म यु इन मदर्स वुम, आई नो यु. सो हि नोज यु एन्ड मी भेरी वेल इन्डिभिजुअली अल्सो. कहिले कहिले लाग्छ तपाईँले केही सुनेको छैन, हि डज लिसन टु यु, बट मेबी इट्स नट गोइङ द वे यु एन्ड आई वान्ट इट है. तर प्रभुको मार्गमा हिँड्नलाई चाहिँ जहिले पनि परमेश्वरले आशा दिनुहुन्छ, भरोसा दिनुहुन्छ, विश्वास दिनुहुन्छ होइन. अनि त्यो जिल पनि उहाँले नै त्यो थप्दै थप्दै थप्दै लानुहुन्छ. Journey might be long, but you will be there one day. Prabhu ma bharosa rakhnu bhayeko hos. 1 Samuel ko chapter 1 ko 17 dekhi 20 pad samma hami padnechau. Eli le bhane shanti chita jau ani Israel ka parmeshwar le timlai waha chita mayeka kura timlai diun. What he said, Eli is a pujari huncha. Uli je ke bhane huncha, shanti chita jau, go in a peace. Aaja ma tei bhanchu hamro mandali ko chhaurai, go in a peace because God gonna bless you with what you are praying for. है, प्रभुले चाहिँ तपाईँहरूले चाहनुभएको कुरा चाहिँ परमेश्वरले पुरा गर्नुभएको होस् भनेपछि मण्डलीबाट भन्न चाहन्छु. इट्स नट मी, बट आइ एम जस्ट सेइङ इन द नेम अफ गड है, प्रभुको नाममा चाहिँ भएर भन्दैछु. हनन्याले भने, म तपाईँको दयाको योग्य हुन सकौँ. त्यसपछि तिनी गइन् र केही खानेकुरा खाइन् अनि तिनी फेरि उदास भइन. जब परमेश्वरको आशिष आउँछ नि, उदास थपिँदैन, उदास चाहिँ हटिजान्छ, किनकि तपाईँको लाइफमा चाहिँ जोएनेस बढेको हुन्छ है. द्याट्स द गड, गड इज फुल अफ जोय है. 19 पर्सेन्ट लेखिएको छ, भोलिपल्ट तिनीहरू बिहानै उठेर परमप्रभुलाई दण्डवट गरेर आफ्नो घर रामामा फर्के. आफ्नी पत्नी हनन्यासित एल्कानको सहभाव भयो र परमप्रभुले हनन्यालाई सम्झनु भयो. सो गड रिमेम्बर्स हनन्या. परमेश्वरले सम्झिनु भयो, परमेश्वरले बिर्सिनु भएन. प्रभुलाई माया भएको होस्. वचनमा यो लेखेको छ, भर्स 20, हनन्या गर्भवती भइन्, जुन कुराले उसले डिजायर गरेको थियो, दिन रात प्रार्थना गरेको थियो, परमेश्वरमा, परमेश्वरको भवनमा ओठलाई दौडाएर प्रार्थना गरेको थियो, परमेश्वरले चाहिँ प्रार्थना सुन्नुभयो. र बेला पुगेपछि तिनले एकजना छोरो जन्माइन्, तिनले त्यसको नाउँ समयुल राखिन्, किनभने मैले त्यसलाई परमप्रभुसँग मागेको हुँ भनी तिनी भन्थिन्. उनको के भयो त, छोरा भयो. अनि समयुल चाहिँ कस्तो छोरा परमेश्वरले दिनुभयो कि, त्यो छोरा जसले चाहिँ इजरायलमा नै के त्यो नाम राखेको छ है, किनकि परमेश्वरलाई चाहिँ उसले सरेन्डर गरेको थिए. सबमिट एन्ड सरेन्डर यो चाइल्ड टु द गड बिकज हि नोज द बेस्ट फर यर सन एन्ड डटर, नट यु एन्ड आई. तपाईँ र म चाहिँ हामीले चाहेको सोच्छौँ, तर जसले परमेश्वरलाई सबमिट र सबमिसन गर्छ त्यसलाई चाहिँ कम्प्लिटली नै परमेश्वरले चलाउनुहुन्छ. सो वी निड टु सबमिट आवर चाइल्ड, आवर चिल्ड्रेन टु द अलमाइटी गड. वी निड टु डु द्याट है. अनि सामुएल चाहिँ यस्तो प्रोफेट हुन्छ इजरायलमा. सामुएलको नाम सुना सुधै मान्छेहरूको गट्स र करेज हुँदैन थियो उसको अगाडि बाह्र पनि. बाइबल पढ्नु भएको होस्, इभन मुभीहरूमा पनि तपाईँले देख्न सक्नुहुनेछ. अब सामुएलको च्याप्टर कन्टिन्युटी गर्दाखेरि चाहिँ लेट्स टक अबाउट अनदर पर्सन, अर्को व्यक्तिको बारेमा भनौँ है. अब अर्को व्यक्ति चाहिँ वान अफ माई फेभरेट क्यारेक्टर इन द बाइबल, डेभिड. हाउ लङ डेभिड वेटेड टु बी अ किङ? डेभिड वेटेड 15 इयर्स टु बी अ किङ. 15 वर्ष ऊ राजा को लागि अभिषेक भइसकेपछि राजा हुने जर्नीको लागि चाहिँ 15 इयर्स अफ टाइम पिरियड यु वेट है. 1 Samuel 16:1 हेर्नु त कसले लेखेको छ, परमप्रभुले समयलाई भन्नुभयो, मैले साउललाई इजरायलमाथि राजा हुनबाट इन्कार गरेकोमा त त्यसको निम्ति कहिलेसम्म विलाप गरिरहन्छस्। हामीले सामुएलको बारेमा पढ्यौँ अघि, को थियो सामुएल भनेर, हनन्याको छोरा। अनि सामुएलले चाहिँ के थिए, सामुएल चाहिँ एउटा प्रोफेट थिए। अनि परमप्रभुले चाहिँ के भन्नुभयो भन्दा सामुएलसँग, होइन त्यो समयमा बाइबल पढ्दाखेरि प्रभु सामुएलसँग बोल्नुहुन्थ्यो, होइन, त्यही भएर उसलाई प्रोफेट राखिएको थियो। अनि त चाहिँ कहिलेसम्म यो कुरामा विलाप भइरहेको छ, हामीलाई विलाप किन हुन्छ थाहा छ, जब हामीले चाहेको व्यक्तिहरूपट्टि जब हामीले सोचेको त्यो निर्णयहरू त्यो कुराहरू आउँदैन नि, वी गेट डिसअपोइन्टेड एज अ ह्युमन बिङ। सामुएल वाज स्टिल अ ह्युमन बिङ, ओके, बट वाट ही डु, ही अलवेज ओबे द गड, ही अलवेज लिसन टु द गड, द्याट्स द डिफरेन्स। हामी मानिस हौ तर मान्छेलाई सुन्छौँ या परमेश्वरलाई सुन्छौँ, द्याट गन मेक अ डिफरेन्स। वेन यु लिसन टु द पिपुल, यु माइट गन फल इट अगेन, यु माइट फल अगेन एन्ड अगेन एन्ड अगेन, बट वेन यु लिसन टु द गड, यु नो यु सुड नट बी डुइङ दिस एन्ड द्याट, सो यु स्टप फलिङ। त्यो चाहिँ डिफरेन्स सेयर बिट्विन लिसनिङ टु द गड एन्ड लिसनिङ टु द ह्युमन बिङ। ह्युमन बिङले चाहिँ आइडिया, ओपिनियन, थट्स धेरै कुरा दिने चिन्छ, तर गडले चाहिँ विजडम दिनुहुन्छ। एन्ड विजडम नेभर मेक यु फेल, यदि इफ विजडम मेक यु फेल, किनकि बाइबलको पहिलाको चाहिँ आफ्नोमा चाहिँ के लेखेको छ नि, सबै कुरा परमेश्वरले चाहिँ केबाट ज्ञानबाट गर्नुभयो भनेको छ, भनेपछि वी कान्ट से गड इज फेल, गड इज नेभर फेल, है, त्यो चिजलाई चाहिँ हामीले सम्झाउन सकेको होस् प्रभुको अनुग्रहमा। मैले साउललाई इजरायलमाथि राजा हुनलाई इन्कार गरेकोमा त कति निम्ति कहिलेसम्म विलाप गर्नु, तसित भएको त्यो सिङमा तेल हालेर त्यसको साथमा लैजा, म तलाई बेथलेहमको यसै कहाँ पठाउँदैछु, किनभने मैले त्यसका छोराहरू मध्येको एकजनालाई राजा चुनेको छु। 16:13 हेर्नुहोस् फेर, सो गड हेज डिसाइडेड टु चुज समवन, है, जो चाहिँ इजरायलकोलाई राजाको लागि अनुरोध गरिरहेको छ। फेरि 13 यसै लेखिएको छ, सामुएलले तेल भएको सिङ लिएर तिनका दाजुहरूका सामु तिनलाई अभिषेक गरे, तर परमप्रभुको आत्मा दाउदमाथि आउनुभयो र त्यस दिनदेखि उसो तिनीसँग रहनुभयो। त्यसपछि सामुएल रामको बाटो लाग्यो, त्यस दिनदेखि उनी उहाँसँग रहनुभयो। इट डजन्ट मिन कि परमेश्वर दाउदसँग पहिला चाहिँ हुनुहुन्थेन, तर त्यो स्थिति चाहिँ अझै नजिक हुनुभयो परमेश्वर, बिकज गड चुज हिम। You don't know the God, it doesn't mean God is still not listening to you. But when you know the God, you have a relationship with the God and you will be more closer to the God because you want to spend the time with Him, and that is what doubt is doing. That is the difference. I don't know God, it's okay. But the moment you know the God, you like to listen to Him. You like to spend time with Him because you need His wisdom to move ahead in your life. Parameshwar najik la huna chai, hamlai asal kura ho. Tara Parameshwar bata tada huna chai, uff, tere ठुलो नोक्सान हो सबै बिलिभरको लागि, किनकि प्रभुले के भन्नुभएको छ, ममा रह, हि डिड नॉट से मबाट टाढा रह। सो अलवेज बी इन अ क्राइस्ट, बी इन अ क्राइस्ट नो म्याटर वाट, बी इन अ क्राइस्ट नो म्याटर वाट, बी इन अ क्राइस्ट नो म्याटर वाट, बिकज हि इज द ओन्ली वान हु क्यान लिड यु, हि इज द ओन्ली वान हु क्यान गाइड यु, हि इज द ओन्ली वान हु क्यान फुलफिल योर प्रमिस, एन्ड हि इज द ओन्ली वान हु क्यान लिड यु टु द प्रमिस ल्यान्ड। No one else can do that. It's only the God Himself. Listen to the God. All the time, listen to the God. Talk to the God. Ma pani dherai bolne ho gane bhara haina, tara samay paako bela chha, I'll do that while driving. I may not have that atmosphere in my home, but I can always create my own atmosphere. Tesma chha kasale aera tapailai dakhal andaaj garna sakdaina. No one can do that. Dosro Samuel ko 5:3 ma herum. तब इजरायलका सबै धर्मगुरुहरू हेब्रोनमा राजा कहाँ आए, त्यहाँ दाउदले तिनीसँग परमप्रभुको सामान्य करार बाँधे र तिनले दाउदलाई इजरायलमाथि राजा अभिषेक गरे। तब जब यो टाइम फ्रेम क्यालकुलेट गर्नुहुन्छ नि, जब यो अभिषेक अघि नै पाएको, यङ एजमा अभिषेक पाएको, तर यो चाहिँ राजा बनाइएको समयको कुरा हो। सो डेभिड वेट 15 टु बी अ किङ। मैले लास्ट हप्ताबाट मैले एउटा एपिसोड हेर्नु थाल्थ्यो प्राइममा, हाउस अफ डेभिड। I encourage all of you to watch it. Bible padnu ramro ho, hamlai thaha pani huncha, tara kali kali movies ra visualization le kina more clarification dincha kya. Ma 3-4 chai movie herdaa chai emotional bhayo, yo episode bhako par ekai chai sabai sidhaunu parcha pani bhayena, herdai herdai rakheko ho. I always ma open my laptop on my day off only, other day ma chai kholdaina mero laptop, hai, day off ko bela chai yeso kalaka time pala, aba aafulai pani relaxation man parcha ni ta, euta movie heru ta episode heru hudari, ani maile sidhyae. अनि दुई तिनवटा स्पेसियल मुभी हेर्दाखेरि चाहिँ आई गेट भेरी इमोसनल, है, भेरी इमोसनल। विशेष गरी इमोसनल जब दाउदले गलायतलाई मारेको थियो, एभ्री डे गलायतले चाहिँ परमप्रभुलाई चाहिँ के गरेको थियो, निन्दा गरेको थियो। इट इज नट अन वान डे वार, त्यो सधैँ आएर चुनौती गरेको हुन्छ। साउललाई नराम्रो आत्मा आयो भनेको छ, कसमा आत्मा आयो भने त्यो मुभीले क्लेरिफाई दिन्छ, कस्तो चिज आएको थियो भन्नु। अनि दाउदलाई यति चेन्ज गरेको थियो, यति चाहिँ द मुमेन्ट के अरे बे गरेको राति, जब उसले श्रीमतीलाई बे गर्छ आफूले मन पराएको साउलको छोरी, त्यो राति पनि ऊ त्यहाँबाट भाग्नुपर्छ। गॉड चूज यू एज अ किंग, वाई किंग इज रनिंग अवे फ्रॉम अनदर किंग? बिकज टाइम वॉज नॉट राइट, बिकज वेन टाइम इज राइट इट्स नॉट द पीपल हु गोना अलाइन, इट्स गॉड हिमसेल्फ हु गोना मेक इट अलाइन एंड मेक इट राइट। साउलले चाहिँ के गरेको थियो, मार्न खोजेको थियो है, ऊ चाहिँ प्रभुको विरोधमा जाँदैथ्यो। तर उसले चाहिँ यो मूर्खले चाहिँ के बुझेन भन्दाखेरि, जसले संसार बनाउनु भयो नि उहाँले चाहिँ त्यो व्यक्तिलाई चुनेको भन्छ। यु वाट एभर यु आर डुइङ भेरी फल्सहुड। वेन गड चुज यु, नो वान क्यान बिट्रे यु, बिकज गड वाज अलवेज विथ डेभिड, अलवेज विथ डेभिड। ऊ भागेको छ, लखेटेको छ, अहिलेको पोको बानेको कता गएको छ कता गएको छ, तर परमेश्वर चाहिँ कहिले पनि छोड्नु भएन। वचनले पनि त्यही भन्छ, आई विल नेभर लिभ यु एन्ड आई विल नेभर फर्सेक यु, द्याट्स द वर्ड अफ अ गड टु यु एन्ड आई। प्रभुलाई मया भएको होस्। सो भनेपछि हरेक प्रतीक्षाको फल चाहिँ मिठै हुँदो रहेछ, हरेक प्रतीक्षाको फल मिठै हुन्छ। यु क्यारी द बेबी इन ए वुम, तर बच्चा पनि भुक्लुक्क आइदिएन नि, यु हेभ टु वेट फर राइट टाइम टु बी डेलिभर। डक्टरले एउटा डेट दिन्छ, तर जब एउटा आमाले त्यो बच्चालाई देख्छ, उसको त्यो सबै 9 महिनाको पीडा तिमीले बिर्सिन्छ, बिकज द मोमेन्ट यु सी द चाइल्ड यु हेभ द जोय इन हिज स्माइल। द्याट्स द क्रिएसन अफ द गड। इफ गड इज मेकिङ एनीवन वेटिङ, हेभ फेथ इन हिम, रिजल्ट विल बी गुड। है, प्रब्लम यहाँ भएको होस्। अब लेट्स टक अबाउट जिजस। जिजसले चाहिँ प्रतिष्ठाको बारेमा के भन्नुहुन्छ त, प्रेरितको 1:4-5 पढौँ न। यो चाहिँ परमेश्वरले, प्रभु येशू ख्रीष्ट आफैले भन्नुभएको कुरा है। तिनीहरूसँग भोजनमा बस्नु हुँदा उहाँले तिनीहरूलाई यस्तो आदेश दिनुभयो, तिमीहरू यरुसलेमबाट कति नजाओ, तर पिताले गर्नुभएको प्रतिज्ञाको प्रतीक्षा गर, यसबारे तिमीहरूले मबाट सुनिसकेका छौ। सो इभन जिजस मेक देम टु वेट टु फुलफिल द वर्ड, है, प्रतीक्षा गर भनेर प्रभु येशू ख्रीष्टले भन्नुभएको छ। कहाँबाट आएको, पिताबाट आएको कुराको प्रतिज्ञाको प्रतीक्षा गर भनेर प्रभुले भन्नुभएको छ। सो इट्स गुड टु बी वेटिङ, इट्स गुड टु बी वेटिङ समटाइम। याकुबको 5:7-8, यसकारण भाइ हो, प्रभुको आगमन नहुन्जेल धैर्य धारणा गर। यो सबै बिलिभरलाई भनेको हो। भूमिको बहुमूल्य फसलको आशा राखेर किसानले अघिल्लो र पछिल्लो वर्ष नआउन्जेल धैर्य धारणा गरेर पर्खिरहन्छ। तपाईँलाई थाहा छ, जब खेतालाहरूले जब बारीमा गएर खन्छ, कति समय उनीहरूले वेट छ, दे वेट फर द नेक्स्ट सिजन। तर त्यो नेक्स्ट सिजनमा आउनुभन्दा अगाडि उनीहरूले कति काम गरेको, कति मेहनत गरेको हुन्छ। हामीले पनि आफ्नो जीवनमा गर्ने मेहनत हामीले अल्छी मान्नु चाहिँ हुँदैन। आई अलवेज टेल राधिका समटाइम्स, बाइबलमा चाहिँ यो भनेको छ, अल्छीले चाहिँ खाना पनि नपाओस् भनेको छ। आई मोटिभेट माइसेल्फ इन द्याट वे, कहिले कहिले काममा जानु मन लाग्दैन नि त बिहान बिहान, बट आई मोटिभेट माइसेल्फ विथ द्याट स्क्रिप्चर। अल्छीले चाहिँ खाना पनि नपाओस् भनेको छ। सो डु नट बी लेजी, डु नट बी लेजी, डु नट रिलाई अन एनी वान। रिलाई कहिले गर्न सक्छ त, उयो नानी बाबुहरूले गर्न सक्छ, बिकज दे आर नट क्यापेबल येट, एन्ड इट इज द फादर्स एन्ड प्यारेन्ट्स रेस्पोन्सिबिलिटी फिड देम एन्ड प्रोभाइड देम निड्स। बट वेन यु आर इन्डिपेन्डेन्ट, बी अ इन्डिपेन्डेन्ट, यु क्यान अल्वेज टेक अ हेल्प, you can always take a support from your family, from the friends, but don't be like infant kera hospital na bako sita kali pani na hune hai paula kinaki tyo kura chha prabhu ko najara pani mala asal huncha jasto lagdaina even mandali ma ani bishwasi hara pani parmeshwar le kaam gara bhanu bako chha kaam gara khao bhaneko bhanu bhayo basera khao bhaneko chaina but he say timale gareko kaam ma chha mali ke dinchu aashish dinchu bhanera chha parmeshwar le bhanu bhayeko chha so we need to change our mindset le kati kura ma chha bhumi ko bahumulya फसल को आशा राखेर किसान ने अघिल्लो र पछिल्लो वर्ष नहुन्जेल धैर्य धारणा गरेर पर्खिराख्छ। तिमीहरूले पनि धैर्य धारणा गर, आफ्नो हृदयलाई स्थिर गराओ, किनकि प्रभुको आगमन नजिकै छ, प्रभुको आगमन नजिकै छ। यो चाहिँ तपाईँ र मलाई सबैको, हामी अहिले पनि के गरिरहेको छौँ भने वी आर स्टिल वेटिङ, हामी वेटिङ गर्दैछौँ। के कुराको लागि वेटिङ गर्दैछौँ, हामी चाहिँ प्रभुको दोस्रो आगमनको लागि हामी वेटिङ गर्दैछौँ। त्यो समयको लागि वेटिङ गर्दैछौँ जब प्रभु येशू ख्रीष्ट फेरि स्वर्ग छोडेर चाहिँ संसारमा आउनुहुन्छ, जुन स्क्रिप्चरमा लेखेको छ है, जुन अगम वक्ताहरूले भनेका छन्, जुन प्रचारकहरूले प्रचार गराउनु भएको छ, प्रभुको समय आउँदैछ है, प्रभुको समय आउँदैछ है। सबैले तयार भएर बस्छ है, तयार भएर बस्छ है। यो चाहिँ कहिले पनि नभएको होस् कि तपाईँसँग एकदमै नजिक भएको मान्छेलाई चाहिँ तपाईँले मिस गर्न गर्नु भएको होस्। लेट्स प्रे है। तर स्वर्ग जाने नर्ग जरे तपाईँ र मेरो हातमा होइन, त्यो प्रभुको हातमा हो, परमेश्वरले त्यसको निर्णय गर्नुहुन्छ तपाईँले। इट डजन्ट म्याटर सम टाइम मेबी द पर्सन वी आर थिङ्किङ इन आर हार्ट मे नट बी द पर्सन विल बी गोइङ, बट गड नोज, ही गट द अथोरिटी। कला लाने कला नलाने कला छान्ने कला नछान्ने सबै कुराको अधीन गर्ने चाहिँ परमप्रभु आफै हुनुहुन्छ. एन्ड देयर इज नो वान अबभ हिम, नो वान. किनकि वचनले चाहिँ के पनि भन्छ त, आई एम दि अल्फा एन्ड ओमेगा, आई एम दि बिगिनिङ एन्ड द एन्ड, देयर इज नो वान लाइक मी एन्ड देयर इज नो वान बिसाइड्स मी. द्याट्स व्हाट द वर्ड अफ गॉड सेज एन्ड वी ऑल नीड टु ट्रस्ट इन द्याट एन्ड वी ऑल नीड टु रिलाई ऑन द्याट. प्रभुले माया भएको होस्. लेट्स सी द वर्स, अर्को वर्स प्रकाशको पुस्तक 21:3-6 है. यो चाहिँ मेरो अन्तिम वर्ष हो. सिंहासनमा यसो भन्ने एउटा चर्को स्वर मैले सुने, हेर परमेश्वरको बास मानिसहरूसँग भएको छ, उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ र तिनीहरू उहाँका प्रजा हुनेछन् र परमेश्वर आफै तिनीहरूका परमेश्वर भएर तिनीहरूसँग रहनुहुनेछ. प्रभुलाई महिमा भएको होस्. ब्लेस आर अल द बिलिभर्स, किनकि सबै बिलिभर्ससँग चाहिँ परमेश्वर बास गर्नुहुन्छ र परमेश्वर तपाईँ र मसँग समय पनि बिताउन चाहनुहुन्छ. उहाँले तिनीहरू आँखाको आँसु पूर्ण रूपले पुछिदिनुहुनेछ र फेरि मृत्यु हुने छैन र शोक र पीड़ा पनि हुने छैन, किनकि पहिलाका कुराहरू बितिसकेका छन्। प्रभुलाई माया भएको होस्। सिंहासनमा विराजमान हुनुहुनेले मलाई भन्नुभयो, हेर म सबै कुरा नयाँ तुल्याउनेछु. उहाँले यसो भनी मलाई भन्नुभयो, यो लेखी कि यी कुराहरू भरपर्दा र सत्य छन्। उहाँले मलाई भन्नुभयो, अब सिद्धियो, म अल्फा र ओमेगा हुँ, आदि र अन्त्य मै हुँ, तिर्खाउनेहरूलाई जीवनका पानीको फुहारबाट म सितैमा दिनेछु. प्रभुलाई महिमा भएको होस्। यो वचन सबै विश्वासीजनको लागि, जसले चाहिँ ख्रिस्टको दोस्रो आगमनको लागि चाहिँ वेट गर्दैछ, स्त्री पनि प्रतीक्षा गर्नुभएको होस्। प्रतीक्षाको फल चाहिँ मिठै छ. यसको च्याप्टरमा अझ पनि तपाईँले पछि गर्नुभयो भने, त्यहाँ चाहिँ परमेश्वरले जब छनावट हुनेछ, एभ्रीबडी वन्ट टु गोइङ टु हेभन, बट हु विल बी गोइङ, दे विल बी गोइङ, एन्ड हु एभर नट गोइङ, त्यसलाई पनि परमेश्वरले नै आफूले न्याय गर्नुहुनेछ. तर न्याय गर्ने काम चाहिँ इट्स नट बिटविन यु एन्ड मी, हामीले चाहिँ न्याय गर्ने होइन है. तर प्रतीक्षा गर्दै हुन्छ, प्रभुले चाहिँ तपाईँको प्रतीक्षाको फल मिठो दिनुभएको होस् म प्रार्थना गर्न चाहन्छु. हामी सबै पनि प्रभुको प्रतीक्षा अझै पनि गर्दैछौँ र यो विश्वास छ कि सायद हामी जति पनि मण्डलीमा, जति पनि हाम्रो लाइफमा, हाम्रो जर्नीमा हामीले भेटेका छौँ, यो चाहिँ प्रार्थना गर्दैछौँ, लर्ड हामी जति सबैलाई हामी फेरि स्वर्ग पनि देख्न चाहन्छौँ.
0: श्रोता, भर्खर सुन्नुभएको रेडियो कार्यक्रम न्यूजील्याण्ड स्थित न्यूजील्याण्ड नेपाली चर्च तथा बाटो सत्य र जीवन नामक नेपाली चर्चको प्रस्तुति आध्यात्मिक रेडियो कार्यक्रम बाटो सत्य र जीवन हो. आजलाई कार्यक्रमको समय सकिन लागेको छ. आगामी अंकमा अर्को यस्तै अर्थपूर्ण विषयमा आत्मिक रेडियो कार्यक्रम तपाई समक्ष पस्कनेछौ. आजको बाटो सत्य र जीवन आत्मिक रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर मुक्तिदाता येशूलाई तपाईँको व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता र उद्धारकर्ता प्रभु येशू ख्रिष्ट भनेर निम्त्याउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब तपाईँका आँखा बन्द गरेर मसँग यसरी प्रार्थना गर्नुहोस्। स्वर्ग र पृथ्वीका एकमात्र मालिक तथा स्वर्गीय पिता परमेश्वर, मलाई तपाईँको अनुग्रहको खाँचो छ. आजको यो रेडियो कार्यक्रम सुनेर म विनम्रता साथ तपाईँको अनुग्रहको सिंहासन अघि आउँदछु. म एक पापी हुँ भनी स्वीकार गर्दछु. मेरा पापहरू र सबै किसिमका अधर्महरूबाट मलाई क्षमा गरिदिनुहोस्। आज मैले तपाईँलाई मेरो जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रिष्ट भनेर ग्रहण गर्ने निर्णय गरेको छु. मेरो हृदयमा आउनुहोस् र आजबाट मेरो जीवनलाई सञ्चालन गर्नुहोस्। म होइन, अब तपाईँ ममा जिउनुहोस्। मलाई ग्रहण गरेर आफ्नो सन्तान बनाउनु भएको लागि धन्यवाद. उद्धारकर्ता प्रभु येशू ख्रिष्टको शक्तिशाली नाउँमा आमेन. श्रोता, तपाईँले आज मसँग यो प्रार्थना गर्नुभएर येशूलाई आफ्नो जीवनमा निम्त्याउनु भएको लागि धन्यवाद. आजबाट ख्रिष्ट येशूसँग तपाईँको जीवनको नयाँ यात्रा शुरू भएको छ. तपाईँ आजबाट परमेश्वरको सन्तान हुनुभएको छ. येशूमा तपाईँले उद्धार र मुक्ति पाउनु भएको छ. तपाईँको जीवनमा शान्ति छाएको छ. तपाईँले उद्धार मुक्ति पाउनु भएको छ. परमेश्वर प्रतिको आस्था र विश्वासलाई अझै बलियो गराउन र येशूको बारेमा जान्नको लागि तपाईँको वरपर नजिकमा भएको कुनै पनि चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छौ. श्रोता, अन्तमा जाँदा जाँदै आजको कार्यक्रम बाटो सत्य र जीवन तपाईँलाई कस्तो लाग्यो? हामीलाई सम्पर्क गर्नको लागि हाम्रो ठेगाना यस प्रकार छ. हाम्रो इमेल बाटो सत्य जीवन चर्च @gmail.com, BATO बाटो SATYA सत्य बाटो सत्य JI WAN जीवन CHURCH जीवन चर्च बाटो सत्य जीवन चर्च @gmail.com मा हामीलाई अवश्य इमेल लेख्नुहोला. र तपाईँ हामीसँग वाट्सएपमा पनि जोडिन सक्नुहुन्छ. त्यसका लागि हाम्रो वाट्सएप नम्बर हो +64028469 2667 +64028 4692667 फेरि +64028 4692667 र अन्तमा यहीसँग सम्बन्धित हाम्रा अन्य अर्थपूर्ण आत्मिक भिडियो कार्यक्रमहरू बाटो सत्य र जीवन नामक युट्युब च्यानलमा पनि हेर्न र सुन्न सक्नुहुनेछ। हाम्रो च्यानललाई सब्सक्राइब गरेर सहयोग गरिदिनुहोला। श्रोता, आजलाई यति नै। अब अर्को श्रृंखलामा हामी भेट्नेछौ। तबसम्मका लागि बाटो सत्य र जीवन रेडियो कार्यक्रम परिवार बिदा चाहन्छौ। हवस् त, नमस्ते।

नमस्कार, पास्टर गोपाल कुमालको प्रस्तुति आत्मिक रेडियो कार्यक्रम असल छिमेकीमा तपाईँलाई हार्दिक स्वागत छ। श्रोता, लौ त लागौं आजको कार्यक्रमतर्फ। कार्यक्रमका लागि पास्टर गोपाल कुमाललाई स्वागत गरौं।

सम्पूर्ण आमाबुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा जय मसीह ख्रिस्टीय अभिवादन। रेडियो किङडम भोइस एफएम 102.1 मेगाहर्जमा कार्यक्रम असल छिमेकी सुनेर बस्नु भएकोमा हार्दिक धन्यवाद साथसाथै स्वागत गर्न चाहन्छु। र आज फेरि पनि तपाईँहरूसँग केही समय परमेश्वरको वचनबाट हामी हेर्न गइराखेका छौँ। मलाई आशा छ तपाईँहरू सबैजना सन्चै आरामै हुनुहुन्छ र आफ्नो कामको व्यस्तताको कारणले गर्दा तपाईँहरू धेरै थकित अवस्थामा हुनुभएको होला, तर पनि यस कार्यक्रमलाई माया गरिकन तपाईँहरू सुन्नको निम्ति आतुर हुनुहुन्छ भन्ने मैले विश्वास लिएको छु। आउनुहोस् आज फेरि पनि हामी परमेश्वरले आज हामीलाई के भन्दै हुनुहुन्छ, हामी दिन प्रतिदिन हामी परमेश्वरको वचनमा कतिको अगाडि बढिराखेका छौँ र हामीलाई आज परमेश्वरले के भन्दै हुनुहुन्छ भन्ने कुरा पनि अब हामी हेर्न गइराखेका छौँ। यदि तपाईँहरूसँग बाइबल छ भने मत्तीको पुस्तक 14:13 हामी 20 हेर्नेछौँ। त्यहाँ विशेष गरी येशूले 5,000 खुवाउनु भएको हामी त्यो घटना देख्न सक्छौँ। त्यहाँ चाहिँ म तपाईँहरूलाई, यदि तपाईँहरूसँग बाइबल छ भने तपाईँहरूले मसँगै पल्ट्याएर तपाईँहरूले पाठ गर्न सक्नुहुनेछ र त्यसको लागि म अगुवाई आफै गर्नेछु। जब येशूले यो सुन्नुभयो उहाँ डुङ्गामा चढी त्यसबाट अलग्गै एउटा एकान्त ठाउँमा जानुभयो। यो सुनेपछि भिडले सहरहरूबाट पैदलले उहाँलाई पछ्यायो। किनार पुगेर त्यस ठूलो भिडलाई देखि उहाँले तिनीहरूलाई टिठ्याउनु भयो र तिनीहरूका बिरामीहरूलाई निको पारिदिनुभयो। साँझ परेपछि चेलाहरू यसो भन्दै उहाँ कहाँ आए, यो निर्जन ठाउँ छ र दिन ढलिसक्यो, भिडलाई बिदा दिनुहोस्। र यिनीहरूले गाउँ गाउँमा गएर आफ्ना लागि खानेकुराहरू किनुन्। तर येशूले तिनीहरूलाई भन्नुभयो, तिनीहरूलाई जानु आवश्यक छैन, तिमीहरूले नै यिनीहरूलाई खान देऊ। तिनीहरूले उहाँलाई भने, यहाँ हामीहरूसित 5 रोटी र 2 माछा मात्र छन्। तब उहाँले भन्नुभयो, ती म कहाँ ल्याऊ। उहाँले भिडलाई घाँसमा बस्ने आज्ञा दिनुभयो र ती 5 रोटी र 2 माछा लिए र स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो र चेलाहरूले मानिसहरूलाई दिए। ती सबैले खाए, तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले 12 डालाभरि उठाए। स्त्रीहरू र केटाकेटीहरू बाहेक खानेहरू प्राय 5,000 पुरुषहरू थिए। धन्यवाद। यहाँ यसरी बाइबलमा उल्लेखित रहेको छ र तपाईँहरूलाई यो परमेश्वरको वचनबाट हेर्दै गर्दाखेरि तपाईँले केही न केही कुराहरू तपाईँहरूले बुझिसक्नु भएको छ। तपाईँले त्यहाँ यी कुराहरू देख्न सक्नुहुन्छ, घटनालाई बुझ्न सक्नुहुन्छ। त्यहाँ चाहिँ येशूलाई पछ्याउने भिडहरू चाहिँ धेरै थियो, धेरै है, पुरुषहरू मात्र 5,000 थिए भन्ने कुराहरू छ है। अनि उहाँले चाहिँ येशूले 5 रोटी र 2 माछाबाट चमत्कारपूर्ण रूपमा चाहिँ 5,000 मानिसहरूलाई खुवाउनु भएको त्यहाँ उल्लेख गरिएको छ है। त्यहाँ चाहिँ विशेष गरी 5,000 भनेको पुरुषहरू मात्र भनेको छ, तर त्यहाँ चाहिँ दिदी बहिनीहरू पनि थिए, त्यस पछाडि बच्चा बच्चीहरू पनि थिए। अनि यो उपदेश जुन चाहिँ 3 शक्तिशाली विषय वस्तुहरूमा केन्द्रित छ, म तपाईँहरूलाई पक्कै पनि बताउनेछु। थकित हुँदा पनि ईश्वरीय करुणा कार्यको लागि आह्वान, अनि तपाईँले तिनीहरूलाई केही खान दिनुहोस् र परमेश्वरको हाम्रो सम्पूर्ण गरिएको अपुक्तालाई कसरी गुणा गर्नुहुन्छ भन्ने कुराहरू पनि हामी हेर्ने नै छौँ है। तपाईँले त्यहाँ धेरै कुराहरू तपाईँले यहाँ भेट्न सक्नुहुनेछ, जस्तै ती भिडहरूलाई है। तपाईँलाई त्यहाँ अलि इन्ट्रेस्टिङ लाग्ने कुरा चाहिँ के छ भने है, तपाईँले त्यहाँ विचार गर्नुभयो होला, त्यहाँ धेरै मान्छे, त्यत्रो मान्छेहरूलाई त्यहाँ चाहिँ 5 रोटी र 2 माछाबाट चाहिँ उनीहरूलाई तृप्त बनाएको कुराहरू पनि हामी त्यहाँ भेट्न सक्छौँ। तपाईँले विचार गर्नुहोस् त, कुनै पनि तपाईँले विवाह भोजमा अथवा कुनै समारोह गर्दाखेरि तपाईँकोमा धेरै मानिसहरू भेला भयो र त्यहाँ चाहिँ खानेकुराहरू थोरै छ भने तपाईँले चाहिँ कसरी पुर्याउनुहुन्छ है। र अहिलेको समयमा हामीले ती कुराहरू गर्दै गर्दाखेरि हामीले जस्तै उदाहरणको लागि 300 हामीले कुनै प्रोग्राममा बोलाएका छौँ भने हामीले चाहिँ 300 हामी कसरी पुर्याउने, के कति चाहिँ खानेकुराहरू चाहिँ व्यवस्थापन गर्ने भन्ने कुरा चाहिँ हामीले पहिला नै हामीले म्यानेज गरेका हुन्छौँ, पहिला नै हामीले चाहिँ निर्धारण गरेर हामीले चाहिँ त्यो सामानहरू चाहिँ सङ्कलन गरेका हुन्छौँ, व्यवस्थापन गरेका हुन्छौँ। तर यो समयमा ती मानिसहरूले भिड, त्यो भिडले चाहिँ येशूलाई पछ्याउँदै गर्दाखेरि है उनीहरू भोकाएका थिए, उनीहरूलाई खानेकुराहरू केही व्यवस्था गर्ने कुराहरू पनि त्यहाँ चेलाहरूले
गर्दै गर्दाखेरि अनि हामीसँग चाहिँ दुईवटा माछा र पाँचवटा रोटी मात्र छन् भने पछाडि अब विचार गर्नुहोस्, त्यत्रो धेरै मानिसहरूलाई खुवाउनु भन्ने कुरा चाहिँ येशु ख्रिस्टले चाहिँ चेलाहरूलाई चाहिँ आज्ञा दिएको हामी देख्न सक्छौँ। अब विचार गर्नुहोस्, अब त्यो सबै कुराहरू येशुले चाहिँ स्वर्गतिर हेरी परमेश्वरलाई धन्यवाद दिनुभयो र रोटीहरू भाँचेर चेलाहरूलाई दिनुभयो भन्ने कुरा छ। अनि चेलाहरूले मानिसहरूलाई दिए, ती सबैले खाएर तृप्त भए र उब्रेका टुक्राहरू तिनीहरूले बाह्र डाला भरि उठाए भन्ने कुरा पनि छ। हेर्नुहोस् है, विचार गर्नुहोस् त, त्यहाँ धेरै मानिसहरूलाई दुई माछा र पाँचवटा रोटी होइन पाँचवटा रोटी खुवाउँदै गर्दाखेरि ती कुराहरू गर्दै गर्दाखेरि अब कसरी पुर्याउनु भयो होला, कसरी पुग्यो होला है। अनि त्यस पछाडि त्यहाँ बाह्र डाला फेरि उप्रेको भन्ने कुरा पनि छ है। अनि यी कुराहरू गर्दै गर्दाखेरि कतिपटक हामीलाई यस्तो पनि हुनसक्छ र भन्ने कुराहरू पनि हामीलाई प्रश्न उठ्न सक्छ अहिले। तर यो घटना बाइबलमा प्रश्नसँग उल्लेखित छ है। अनि विशेष गरी पहिलो कुरा चाहिँ करुणाको प्राथमिकता, जुन चाहिँ बप्तिस्मा दिने यौनाको टाउको काटिएको शोक मनाउन येशु शान्त ठाउँमा जानुभएको थियो, अनि जुन चाहिँ एकान्त खोज्नुको सट्टा उहाँलाई ठूलो भिडले भेट्यो है। सुन्नुहोस् है, उहाँ चाहिँ एकान्त ठाउँको सट्टा उहाँलाई ठूलो भिडले चाहिँ मत पछ्याएको छ। अनि यीशुको मानवीय प्रवृत्ति आराम खोज्ने वा एकान्तमा शोक गर्ने हुन सक्छ, तर भिडलाई देखेर उहाँ गहिरो करुणाले भरिनु भयो होइन। गहिरो उहाँ थकित अवस्थामा हुनुहुन्थ्यो, उहाँले एउटा शान्त ठाउँमा चाहिँ शोक गर्ने कुरा हुनसक्छ, ती कुराहरू गर्दै हुनु, तर येशूलाई चाहिँ ती भिडहरूले पछ्याउँदै गर्दाखेरि येशू उहाँ चाहिँ गहिरो करुणाले भरिनु भयो भन्ने कुराहरू पनि हामी बाइबलमा देख्न सक्छौँ। अनि तपाईँ हामीले येशूको मानवीय प्रवृत्ति अनि आराम खोज्ने एकान्तमा शोक गर्ने हुन सक्थ्यो, तर भिडले चाहिँ पछ्याएको छ, भिडले पछ्याइसके पछाडि गहिरो करुणाले भरिनु भयो है, गहिरो करुणाले भरिनु भयो भन्ने कुराहरू पनि त्यहाँ बाइबलमा हामी देख्न सक्छौँ। अनि साँचो सेवा र नेतृत्व सुविधाजनक हुँदैन, तर जब हामी आफ्नै थकानभन्दा अरूको आवश्यकताहरू हेर्ने छनौट गर्छौँ भने है, त्यहाँ चाहिँ

पनि खुवाउने विचार त गर्नुहुन्छ है। अब उहाँलाई तपाईँले भोकै पठाउन पनि सक्नुहुन्न, किनभने त्यहाँ तपाईँको घरमा चाहिँ पाहुना आउनुभएको छ, सकेसम्म तपाईँले मिठो मसिनो गरेर तपाईँले खुवाउन चाहनुहुन्छ। अनि तपाईँले ती कुराहरू गर्दै गर्दाखेरि कति कुराहरू तपाईँलाई अपोग हुन सक्छ, अनि तपाईँले जुन राम्रो कुराहरू दिन नसक्नु भएको कारणले गर्दाखेरि ती पाहुनाहरूले पनि तपाईँको पछि आएर कुरा काट्ने कुराहरू गर्न सक्छ, अनि तपाईँले पनि मैले केही गर्न सकिनँ भन्ने तपाईँको मनमा पनि हुन सक्छ है। भने अब विचार गर्नुहोस्, ती थोरै माछा र रोटीले चाहिँ त्यत्रा मानिसहरूलाई खुवाउँदै गर्दाखेरि है चेलाहरूले त के भनेका थिए भने हामीसँग दुईवटा माछा र पाँचवटा रोटी मात्र छ, यत्रो मानिसहरूलाई तपाईँले कसरी पुर्याउन सक्नुहुन्छ होइन। चेलाहरूले चाहिँ यसोलाई त्यो प्रश्न गरेको हामी देख्न सक्छौँ है। तपाईँले मजाले पल्टाउन सक्नुहुन्छ बाइबलमा, हामी त्यहाँ देख्न सक्छौँ, त्यहाँ चाहिँ प्रश्न गरेको हामी देख्न सक्छौँ। अनि यसोले चाहिँ ती कुराहरूलाई एकापट्टि पङ्ख्याएर स्वर्गतिर हेरेर चाहिँ प्रार्थना गर्नु भइसके पछाडि उहाँहरूलाई चाहिँ ती धेरै व्यक्तिहरूलाई चाहिँ उहाँले पाउनु भयो, त्यो पनि तृप्त पेट भरिने गरेर अगाउन्जेलसम्म खुवाएर अझै बाह्रटालाई उभारेको हामी त्यो घटना देख्न सक्छौँ प्रियजनहरू। अब तपाईँको जीवनमा पनि परमेश्वरले यी कुराहरू गर्न सक्नुहुन्छ है। तपाईँको व्यक्तिगत जीवनमा धेरै अभावहरू हुनसक्छ, धेरै तपाईँलाई आवश्यकता पर्न सक्छ है, तर तपाईँले परमेश्वरमा कुन प्रकारको भरोसा राख्नु भएको छ, कस्तो प्रकारको विश्वास गर्नु भएको छ भन्ने कुरा पनि आउन सक्छ प्रियजनहरू। अनि यसोले हामी देख्छौँ मत्ती 14:15-16 हेर्छ भने तिमीले तिनीहरूलाई केही खान देऊ, तर केही खान देऊ भन्दै गर्दाखेरि उनीहरूसँग खाने कुराहरू त छैन, उनीहरूले धेरै थुपारेका थिएन, तर पनि त्यहाँ चाहिँ परमेश्वरले एउटा आश्चर्यकम कर्म चाहिँ हामी गरेको हामी देख्न सक्छौँ प्रियजनहरू है। किनभने परमेश्वरमा त्यो शक्ति थियो र परमेश्वरले त्यो गर्नुभयो र प्रदर्शन गर्नु, र ती कुराहरू गर्दै गर्दाखेरि मानिसहरू चाहिँ तृप्त भए। हेर्नुहोस् है, अब ती खुवाउँदै गर्दाखेरि यसोलाई भिडले पछ्याएको अनि यसोले सँगै गरेको त्यो थाहा पाउँदै गर्दाखेरि यसोलाई पछ्याएको पनि हामी त्यो भिड हामी देख्न सक्छौँ। अनि चेलाहरूको दृष्टिकोणमा चाहिँ के थियो भने ढिलो भइसकेको छ, तिनीहरू टाढा ठाउँमा जानुपर्छ र भिड भएको छ, चेलाहरूले अभावको समस्या त्यहाँ चाहिँ बताउँछ, त्यहाँ चाहिँ ध्यान केन्द्रित गर्छन् र मानिसहरूलाई चाहिँ टाढा पठाउन चाहिँ चाहन्छन् है। त्यहाँ चाहिँ यसोको चुनौती थियो, किनभने यसोले तिनीहरूमाथि जिम्मेवारी फिर्ता राखेर तिनीहरूको तर्कलाई उल्ट्याउनुहुन्छ, जुन चाहिँ तिनीहरूलाई जान आवश्यक छैन, तिनीहरूलाई केही खान दियो भन्ने कुराहरू चाहिँ त्यहाँ हामी देख्न सक्छौँ। परमेश्वरले हामीलाई चुनौतीबाट भाग्न बिरलै बोलाउनुहुन्छ, उहाँले हामीलाई हाम्रो वरिपरिको शारीरिक आध्यात्मिक आवश्यकताहरू पुरा गर्न उहाँसँग साझेदार हुन अनि उहाँसँग आग्रह गरेर हाम्रो विश्वासलाई चाहिँ फैल्याउनु हुन्छ है। अनि चाहिँ अब हामीलाई चुनौतीबाट चाहिँ भाग्न बिरलै बोलाउनुहुन्छ है। अनि त्यो समर्पण गरिएको अपर्याप्तता हामी त्यहाँ देख्न सक्छौँ, जस्तै चेलाहरूले सूची लिन्छन् र केवल 5 रोटी र माछा भेटाउँछन्, अनि 5,000 पुरुषहरू साथै महिला केटाकेटीहरूको भिडको लागि पनि त्यहाँ हामी देख्न सक्छौँ। अनि त्यहाँ चाहिँ एकदम चमत्कारको कुरा हामी देख्न सक्छौँ, यसैले तिनीहरूलाई यहाँ म कहाँ ल्याऊ भनी आज्ञा दिनुहुन्छ, उहाँले धेरै थोरै भेटी लिन्छ, आशीर्वाद दिनुहुन्छ, भाँच्नुहुन्छ, चेलाहरूलाई बाँड्न फिर्ता दिनुहुन्छ फेरि। अनि त्यहाँ चाहिँ धेरै मानिसहरूलाई पर्याप्त मात्रामा होइन अगौन्जेल चाहिँ त्यहाँ हामी खुवाएको हामी देख्न सक्छौँ प्रियजन। अब तपाईँ हामीले पनि हाम्रो जीवनमा है कतिपटक अभावका कुराहरू हुनसक्छ, हामी परमेश्वरको अगाडि चाहिँ होइन यो गरिदियो त्यो गरिदियो भन्ने कुरा पनि हुन्छ, तर कति कुराहरू त्यो नहुन पनि सक्छ अनि तपाईँ चिन्तित हुनुहुन्छ। तर विशेष गरी यहाँ भन्न खोजिएको के हो भने त्यहाँ चाहिँ धेरै मानिसहरूलाई यसोले खुवाउनु भएको एउटा चमत्कार हामी देख्न सक्छौँ है। तपाईँ हामीले त्यो चमत्कारलाई देख्न सक्छौँ, अनि चेलाहरूले ती गर्दै गर्दाखेरि कसरी म्यानेज गर्ने, के गर्ने, कसो गर्ने, अब यसोले त खुवाउनु भन्नुभयो तर खुवाउन सकिराखे कसरी खुवाउने भन्ने कुराहरू उनीहरूको मनमा आएको हुनसक्छ, अनि उनीहरू अल्लमल्ल परेको पनि हुनसक्छ। तर यसोले

0: कुराहरू प्रार्थनाबाट चाहिँ त्यहाँ मानिसहरूलाई होइन ती माछाहरू रोटीलाई चाहिँ प्रार्थना गरेर चाहिँ धेरै मानिसहरूलाई खुवाउनु भएको हामी त्यहाँ देख्न सक्छौँ। भनेपछि परमेश्वरले त्यहाँ एउटा यस्तो मिराकल गर्नुभएको छ होइन, त्यहाँ चाहिँ एउटा यस्तो चमत्कारी कुराले मानिसहरूलाई खुवाउनु भएको छ। भनेपछि परमेश्वर यसोमा चाहिँ यस्तो शक्ति थियो जुन चाहिँ मानिसहरूलाई जुन आवश्यकता छ अनि मानिसहरूलाई चाहिएको के हो भन्ने परमेश्वरले त्यो जान्नु भएर चाहिँ त्यो आश्चर्यकर्म चाहिँ त्यहाँ देखिएको छ। किनभने ती मानिसहरूलाई खानालाई आवश्यक पनि थियो अनि त्यस पछाडि परमेश्वरले ती मानिसहरूलाई त्यो चमत्कार गर्नुपर्ने एउटा उद्देश्य थियो होइन, उनीहरूलाई खुवाउनु मात्र थिएन तर उनीहरूलाई परमेश्वर को हुनुहुन्छ भन्ने कुरा पनि उनीहरूलाई थाहा दिनको निम्ति पनि त्यो काम भएको छ। अनि त्यहाँ चाहिँ यसोले तपाईँसँग नभएको कुरा माग्नुहुन्न पक्कै पनि है, यसोले चाहिँ तपाईँसँग जे छ त्यही माग्नुहुन्छ। तपाईँसँग के छ है, यसोले चाहिँ तपाईँसँग नभएको कुरा चाहिँ माग्नुहुन्न तर तपाईँसँग जे छ त्यो चाहिँ तपाईँले इमान्दारी साथ जब तपाईँले परमेश्वरलाई दिनुहुन्छ यीशु ख्रीष्टलाई दिनुहुन्छ भने तपाईँलाई परमेश्वरले एकदम धेरै भन्दा धेरै दोब्बर तेब्बर चाहिँ तपाईँलाई दिनुहुन्छ अनि उहाँले तपाईँसँग भएको कुराहरू त्याग्न पनि आग्रह गर्नुहुन्छ कि तपाईँले ती कुराहरूलाई त्याग्न सक्नुहुन्छ या त्याग्नुहुन्छ अनि प्रश्न पनि हुन्छ। जब हामी हाम्रो सीमित स्रोत साधन प्रतिभा वा समय उहाँको हातमा सुम्पन्छौँ भने उहाँको उद्देश्यका लागि तिनीहरूलाई आशीर्वाद दिन तोड्न र गुणा गर्न सक्षम हुनुहुन्छ भन्ने कुरा पनि छ है। जब तपाईँले आफ्नो स्रोत साधन होइन, तपाईँ हाम्रो जति पनि स्रोत साधनहरू सीमित रूपमा छ, प्रतिभा समय उहाँको लागि हामी जब सुम्पन्छौँ भने उहाँले तपाईँको आवश्यकता उहाँले बुझ्नुहुन्छ। किनभने त्यो भेडले पनि यीशुलाई पछ्याएको कारण एउटा उहाँलाई समय दिएको कारण होइन, अनि यीशुले चाहिँ ती काम गर्नुभएको छ अनि उनीहरूलाई चाहिँ खुवाउनु भएको छ। भनेपछि उहाँले चाहिँ भिडहरूको आवश्यकता बुझ्नुहुन्छ, हाम्रो आवश्यकताहरू बुझ्नुहुन्छ अनि ती कुराहरूलाई परमेश्वरले नै सबै कुराहरू पर्याप्त मात्रामा दिनुहुन्छ भन्ने कुरा पनि ढुक्क हुनु पर्दछ। अनि यी कुराहरू गर्दै गर्दाखेरि सबैले बाह्र डाला बाँकी रहेको खानेकुरा खाएर पूर्ण रूपमा सन्तुष्ट भएर समाप्त भएको हामी देख्छौँ। अनि तपाईँले र मैले सामना गरिरहेको कुनै पनि अभाव, चाहे त्यो ऊर्जा, वित्त होइन, विश्वासमा होस्, यसैले तपाईँलाई त्यो उहाँ कहाँ ल्याउन आग्रह गर्दै हुनुहुन्छ ताकि उहाँले चमत्कार गर्न सक्नुहुन्छ। हेर्नुहोस् है, तपाईँको जीवन आफैले सबै कुराहरू तपाईँले म्यानेज गरेर लान सक्नुहुन्न है, तपाईँलाई परमेश्वरको आवश्यकता हुन्छ, परमेश्वरको सहायताको खाँचो पर्छ। हामी संसारमा छौँ, हामी हरेक कुराहरूबाट पीडित छौँ होइन, हामी पारिवारिक रूपमा पीडित छौँ, हामी शारीरिक रूपमा, हामी अस्वस्थताको कारणमा, हाम्रो हरेक कुराहरू छ। हामी संसारमा सबैजनालाई कसैसँग धेरै धन सम्पत्ति भए तापनि उनीहरूको हृदयमा चाहिँ एउटा अशान्तिको कुराहरू पनि लुकेको छ अनि होइन, धेरै मानिसहरू आफूलाई खुसी पार्न धेरै कुराहरू आर्जन गर्नलाई चाहिँ संसारमा दौडधुप गरेको पनि हामी देख्न सक्छौँ है। उदाहरणको लागि म तपाईँलाई छोटकरीमा भन्न चाहे, म गाउँमा हुँदाखेरि स्कुल जाँदाखेरि हामी विशेष गरी गाउँमा चाहिँ चप्पल लगाएर जाने गर्थ्यौँ, अहिले चाहिँ अहिलेको समयमा जुत्ताहरू लगाउने कुराहरू हुन्छ, तर त्यो समयमा चाहिँ हामी चप्पल लगाएर चाहिँ स्कुल जाने गर्दथ्यौँ अनि बाटोमा कसैले साथीभाइ अथवा कसैले साइकल चलायो भने ओहो मेरो पनि साइकल भइदिएको भयो है, अलि बढ्दै गर्दाखेरि होइन कसैले फेरि बाइक चलाएको थियो ओहो बाइक भएको भए त म धेरै शान्ति मलाई हुन्थ्यो, म त धेरै खुसी हुन्थेँ होइन, ल केही समय पछाडि बाइक पनि चढ्यो, त्यस पछाडि फेरि समय परिवर्तन हुँदै गर्दाखेरि अगाडि बढ्दै गर्दाखेरि तपाईँलाई त्यो बाइकबाट पनि सन्तुष्ट भयो, अब तपाईँलाई केही न केही तपाईँले अब आउने दिनहरूमा गाडी चढ्न पायो भन्ने कुराहरू पनि तपाईँको मनमा आउला। भनेको मतलब चाहिँ तपाईँको इच्छा चाहिँ असीमित छन्, तपाईँको इच्छा चाहिँ असीमित छन् तर ती कुराहरूलाई पुरा गर्नको निम्ति हामी दौडधुप गरिराखेका हुन्छौँ। तर तपाईँले सबै कुराहरू बाइबलमा बताए जस्तै तिमीहरूले चाहिँ संसारको सबै थोकहरू हात परे पनि तिमीले आत्मा चाहिँ गुमायो भने तिमीहरूलाई के लाभ भन्ने कुरा पनि छ। भनेको मतलब चाहिँ तपाईँले यी कुराहरू किन गर्दैछु भने तपाईँ हामीलाई परमेश्वरले हाम्रो आवश्यकता उहाँले जान्नुहुन्छ हामीलाई कुन आवश्यकता छ भन्ने कुरा चाहिँ परमेश्वरलाई प्रष्ट रूपमा थाहा छ। तर परमेश्वरलाई ती कुरा थाहा हुँदा हुँदै पनि हामी चाहिँ के गर्छौँ, हामी चाहिँ परमेश्वरमा चाहिँ यो गरिदिनु भएको छैन, यो गर्नु भएको छैन, मेरो लागि यो गरिदिनु भएको छैन भन्ने कुरा चाहिँ हामी दिन प्रतिदिन चाहिँ हामी के गर्छौँ, गनगन गरिराख्छौँ। तर तपाईँलाई र मलाई परमेश्वरले हाम्रो आवश्यकताहरू बुझेर अनि हाम्रो जीवनमा चाहिने कुराहरू चाहिँ हाम्रो जीवनमा चाहिँ उहाँले दिनुहुन्छ, तर हामी चाहिँ सबै कुराहरू चाहिँ पुरा भइदियोस् भन्ने हाम्रो मनमा चाहिँ हुन्छ। तर आज यी घटनाले गर्दै गर्दाखेरि त्यहाँ चाहिँ परमेश्वरले यदि चाहनुभयो भने, उहाँको इच्छा भयो भने तपाईँको जीवन र मेरो जीवनमा हामीले सोचेको भन्दा पनि उहाँले बढी गरेर दिनुहुन्छ है। हामीले भनिराख्नु पर्दैन, हामीले चाहिँ सोचिराख्नु पर्दैन, तर हामी एकदम इमान्दारीका साथ हामी जब यीशु ख्रिस्टमा हामी परमेश्वरमा अगाडि बढ्छौँ भने परमेश्वरले चाहिँ तपाईँलाई र मलाई चाहिँ हामीले सोचेको भन्दा, हामीले चाहेको भन्दा बढ्दा दिनुहुन्छ, अनि त्यो चाहिँ हामीले सोचेको भन्दा पनि बढी दिनुहुन्छ, अनि यो चाहिँ परमेश्वरले गर्नुहुन्छ प्रियजनहरू है। हामी संसारको थोकहरूमा चाहिँ यो गर्न पाए हुन्थ्यो, यो गर्न पाए हुन्थ्यो भनेर चाहिँ हामी दौडधुपमा छौँ, तर परमेश्वरले तपाईँलाई र मलाई एउटा अनन्त जीवनको निम्ति चाहिँ आह्वान गर्दै हुनुहुन्छ। के तपाईँले अनन्त जीवन पाउनको निम्ति के तपाईँले कुनै बाटो भिराउनु भएको त छैन? यदि उहाँले तपाईँलाई बोलाउँदै हुनुहुन्छ, ए बोझ लिए दबिएका मकामा म तिमीहरूलाई विश्राम दिनेछु, अनि विश्राम दिनुहुने अनि अनन्त जीवन दिनुहुने चाहिँ यीशु ख्रिस्टलाई जब हामी विश्वास गर्छौँ, उहाँलाई अपनाउँछौँ भने हाम्रो हृदय चाहिँ हाम्रो सुरक्षित हुन्छ, हाम्रो आत्मा सुरक्षित हुन्छ, अनि तपाईँले पाउने अनन्त जीवन उहाँले दिनुहुन्छ भने अब हामी कुन कुराहरूमा अल्झिराखेका छौँ तपाईँ हामीले विचार गर्नुपर्ने हुन्छ। हामीलाई असल थोक उहाँले दिँदै हुनुहुन्छ भने हामी के कुरामा अल्झिराखेका छौँ तपाईँ हामीले विचार गरेर अनि मनन गरेर हामी पक्कै पनि हाम्रो हृदयलाई चाहिँ खोलेर हामी यीशु ख्रिस्टमा आउन सक्छौँ, परमेश्वरमा आउन सक्छौँ, किनकि तपाईँलाई र मलाई परमेश्वरले अति प्रेम गर्नुहुन्छ। धन्यवाद छ आज यो छोटो समय तपाईँहरूसँग रहेर परमेश्वरको वचनबाट हेर्ने मौका पाएकोमा म परमेश्वरलाई धन्यवाद र तपाईँहरू सम्पूर्णलाई यो कार्यक्रम सुनेर बस्नु भएको लागि पनि तपाईँलाई धेरै धेरै धन्यवाद भन्दै म बिदा हुन चाहन्छु र आउने दिनहरूमा फेरि तपाईँहरूसँग यस्तै यस्तै परमेश्वरको वचन लिएर पक्कै पनि आउनेछु। जय मसीह, नमस्कार, धन्यवाद।
1: श्रोता, आजलाई असल छिमेकी रेडियो कार्यक्रमको निर्धारित समय सकिने लागेको छ। आजको असल छिमेकी आत्मिक रेडियो कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? के तपाईँ आजको रेडियो कार्यक्रम सुनेर संसारका एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्टलाई आफ्नो व्यक्तिगत जीवनको एकमात्र मुक्तिदाता र उद्धारकर्ता भनेर निम्त्याउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँ मसँग यो प्रार्थना गर्नुहोस्। स्वर्ग र पृथ्वीका एकमात्र मालिक तथा स्वर्गीय पिता परमेश्वर, मलाई तपाईँको अनुग्रहको खाँचो छ। आजको यो रेडियो कार्यक्रम सुनेर म विनम्रता साथ तपाईँको चरणमा आउँछु। म एक पापी हुँ भनी स्वीकार गर्दछु। मेरा पापहरू र सबै किसिमका अधर्महरूबाट मलाई क्षमा गरिदिनुहोस्। आज म तपाईँलाई मेरो जीवनको एकमात्र मुक्तिदाता प्रभु येशू ख्रीष्ट भनेर ग्रहण गर्ने निर्णय गरेको छु। मेरो हृदयमा आउनुहोस् र आजबाट मेरो जीवनलाई सञ्चालन गर्नुहोस्। मलाई ग्रहण गरेर आफ्नो सन्तान बनाउनु भएकोमा धन्यवाद। येशू प्रभुको शक्तिशाली नाउँमा आमेन। श्रोता, तपाईँले आज मसँग यो प्रार्थना गर्नुभएर येशूलाई आफ्नो जीवनमा निम्त्याउनु भएको लागि धन्यवाद। तपाईँ आजबाट परमेश्वरको सन्तान हुनुभएको छ। येशूमा तपाईँले उद्धार र मुक्ति पाउनु भएको छ। तपाईँले आज येशू ख्रीष्टलाई ग्रहण गरेर तपाईँको जीवनको अति उत्तम निर्णय गर्नुभएको छ। परमेश्वरप्रतिको आस्था र विश्वासलाई अझै बलियो र येशूको बारेमा अझै बढी जान्नका लागि तपाईँको वरपर नजिकमा भएको चर्चमा जानुहोस् भनेर सल्लाह दिन चाहन्छौ। श्रोता, तपाईँको प्रतिक्रिया र सल्लाहको लागि हाम्रो ठेगाना र सम्पर्क नम्बर यस प्रकार छ। सम्पर्क व्हाट्सएप +9779807074884 +9779807084 +9779807084 इमेल goodneighbors.tv@gmail.com goodneighbors.tv@gmail.com। श्रोता, आजलाई यति नै। अर्को श्रृंखलामा यस्तै अर्थपूर्ण हृदय स्पर्शी आत्मिक रेडियो कार्यक्रमको साथमा तपाईँ समक्ष आउनेछौ। तबसम्मका लागि असल छिमेकी रेडियो कार्यक्रम परिवार बिदा हुन चाहन्छौ। नमस्ते।

किंगडम वॉइस एफएम रेडियो को प्रसारण कान्छिक अहिले रातको 9 बजे तपाईं अहिले सुन्दै हुनुहुन्छ 102.1 मेगाहर्जमा किंगडम वॉइस एफएम रेडियो को प्रसारण। जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईंको आत्मिक तथा भौतिक जीवन निर्माणका लागि समर्पित किंगडम वॉइस एफएम 102.1 हरेक दिन बिहान 5:45 देखि राति 10 बजेसम्म तपाईँको सेवामा समर्पित www.kingdomfm.com.nb आशाको आवाज।

जीवन छ सबै थोक छ, जीवन छैन केही पनि छैन। तपाईँको स्वस्थ जीवन निर्माणका लागि समर्पित किङडम भोइस एफएम रेडियोको प्रसारण। हाम्रो प्रसारण हरेक दिन बिहान 6:45 बजेदेखि राति 10 बजेसम्म www.kingdomfm.com.np।

गुड मर्निङ, यो नोबेल इन्जिनियरिङ कन्सल्टेन्सी प्राइभेट लिमिटेडद्वारा सञ्चालित किङडम भोइस एफएम रेडियो 102.1 MHz बिहानी प्रसारण हो। आजको हाम्रो बिहानी प्रसारणमा तपाईँलाई स्वागत छ। बिहान शुरू भएको आजको हाम्रो प्रसारण आज राति 9 बजीसम्म रहनेछ। लाइफ इज ब्युटिफुल, जीवन सुन्दर छ, आजको दिनलाई अर्थपूर्ण बनाउनुहोस्। अब हामी तपाईँलाई हाम्रो नियमित प्रसारणतर्फ लैजानेछौं।